वृश्चिक राशि धन सम्बन्धी विषयले ध्यान तान्नेछ। बैंकिङ वा कारोबार गर्दा प्रमाण सुरक्षित राख्नुहोस्। व्यक्तिसँग कामका लागि समय निकाल्न सकिनेछ। पानीको मात्रा कम हुन नदिनुहोस्। आजको शुभ रंग गाढा खैरो हो भने शुभ अंक 6 रहेको छ। धनु राशि नयाँ स्थानबाट काम लाग्ने जानकारी प्राप्त हुनेछ। व्यापारमा ग्राहकको प्रतिक्रिया महत्वपूर्ण बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। यात्रामा हतार नगर्नुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक 2 रहेको छ। मकर राशि आफ्नो दक्षता प्रयोग गर्ने मौका मिल्नेछ। पुरानो वेबसाइट केही राहत पाइनेछ। आर्थिक निर्णयमा जोखिम नलिनु राम्रो हुनेछ। साथीसँगको सहकार्यले काम सजिलो बनाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 1 रहेको छ। कुम्भ राशि नयाँ कुरा बुझ्ने उत्सुकता बढ्नेछ। प्राविधिक काममा राम्रो पकड देखिनेछ। परिवारमा सन्तोषजनक खबर सुनिनेछ। महत्वपूर्ण फाइल सुरक्षित राख्नुहोस्। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक 3 रहेको छ। अन्तिममा मीन राशि अनुभवी व्यक्तिको भेटले बाटो स्पष्ट पार्नेछ। आवश्यक खर्चबारे सही निर्णय लिन नसकिनेछ। टाढाको आफन्तसँग सम्पर्क हुनेछ। बिहानको शान्त समय मनका लागि राम्रो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक 2 रहेको छ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भने तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आइरहेका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हामीले हाम्रो फोन नम्बर 06-64-14-100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जालमा पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दी नै प्रस्तुतिसँगै बिहानीन प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: सधैँभरि यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
5: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
6: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0 65 414 233
3: र 98 6 78 61 887।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: तीन दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166, 98461349304 र 98462673।
2: आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिस्ता पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188817।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
12: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476680681।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नु भएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368। टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
18: Where do we begin?
17: With international news you can trust, BBC News.
19: Journeys into the heart of global events.
17: And voices from around the globe.
20: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
17: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
21: चितवनको सूचना।
22: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
21: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
22: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
21: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
22: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 0556421261, 596617,
21: मोबाइल 9855607683, 9855607679, 9511625594, 9510454.

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत कर रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लागि बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि।
1: सुन त मेरो कपड़ा प्याकिंग गर्दियो त श्यामजी को मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493-555।
5: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढीपछि हजारौं परिवारजन अहिले डीएनए परीक्षणको नतिजाको पर्खाइमा छन्। तर यसका लागि समेत लामो समय लाग्ने देखिन्छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। सामान्य अवस्थामा यी दुवैले वर्षभरिमा 1,000 नमूना पनि जाँच्दैन थिए। भोटेकोशी बाढीपछि एकैपटक 2,000 भन्दा धेरै नमूना प्रयोगशाला पुगेका छन्। परिवारका सदस्यको नमूना काठमाडौँमा नेपाल प्रहरी अस्पताल र काठमाडौँ बाहिर जिल्ला प्रहरी कार्यालयको समन्वयमा संकलन भइरहेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्रै सब र परिवारका सदस्य समेत गरेर 530 जनाको नमूना आइसकेको त्यहाँका वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानले जानकारी दिनुभयो। यसैबीच भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्युटर भिजन र डीप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेस ट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसका अनुहार पहिचान गरेर सही व्यक्तिसँग जोड्ने यो आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिले हजारौं शव मध्येबाट सम्भावित 5-10 विकल्प देखाउने र त्यसपछि परिवारका सदस्य आफैले हेरेर पहिचान गर्नुपर्नेछ। कान्तिपुरमा खबर छ।
7: भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको खोजीको आवाज उठाउने परिवारजन विरूद्ध सामाजिक सञ्जालमा घृणा फैलाउने विरूद्ध निर्मम बन्न सत्तारूढ रासपाका सभापति रवि लामिछानेले सरकारसँग आग्रह गर्नु भएको छ। राज्य पीड़ितको पक्षमा उभिएको छ भन्ने नागरिकले महसुस गर्ने गरी कार्यवाही हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। सभापति लामिछानेले बाढी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि सरकार व्यवहारमै निर्मम बन्नुपर्ने बताउनुभयो। सत्तारूढ राष्ट्रपा सभापति लामिछानेले बाढ़ी पीड़ितमाथि नराम्रो व्यवहार गर्नेहरूलाई पार्टीमा कुनै स्थान नभएको समेत बताउनुभयो। विपदमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक चौतारामा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य तत्काल बन्द गर्न पनि उहाँले आग्रह गर्नु भएको छ। जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई लाइत सराप्छ, यो सरकार के हो र रासोपा के हो? सभापति लामिछानेले भन्नुभयो। रासोपालाई विपदमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै समर्थक नचाहिएको उहाँको भनाई छ। हामीलाई त शोक र पीड़ामा परेका मान्छेहरूको पक्षमा उभिने र उनीहरूको आँसु पुस्ने सदस्यहरू चाहिएको छ, सभापति लामिछानेले भन्नुभयो।
6: भोटेगोसी बाढीमा आमा बाबु लगायतका अभिभावक गुमाएका तथा विस्थापित बनेका बाल बालिकाका लागि कक्षा बाह्रसम्म पढाउन सरकारले छात्रवृत्ति बैंक स्थापना गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित बाल बालिकाको अवस्थाको वर्गीकरण गरेर आवश्यकताका आधारमा छात्रवृत्ति बैंक मार्फत आवासीय सुविधादेखि पूर्ण एक आंशिक छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध गराउने सरकारले जनाएको छ। संघ प्रदेश पालिका विभिन्न संघ संस्था गैर सरकारी निकाय व्यक्तिको सहयोगमा छात्रवृत्ति बैंक स्थापना गरिने शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न निकाय र संघ संस्थाबाट प्राप्त हुने सहयोग एकीकृत गरेर छात्रवृत्ति बैंक मार्फत बाढ़ी पीड़ित बाल बालिकालाई आवश्यकताका आधारमा वितरण गरिनेछ। भविष्यमा आउने बाढ़ी पहिरो लगायतका विपदबाट प्रभावित हुने बाल बालिका पनि छात्रवृत्ति बैंकबाट लाभान्वित हुन सक्नेछन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुनिश्चित भविष्य छात्रवृत्ति योजना कार्यक्रम सञ्चालन गर्दै बाढ़ीबाट पीड़ित बनेका बाल बालिकालाई आवासीय छात्रावास र पूर्ण छात्रवृत्ति समेत प्रदान गरिने जानकारी दिनुभएको खबर कान्तिपुरमा छापिएको छ।
7: ग्यास अभावले चुलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी तथा व्यापारीहरूले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000 सम्म बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार भने मुखदर्शक बनेका छन्। ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर भदौ 19 निगमकै मिलिमतमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज बनेको छैन, कालोबजारी बरू शुरू भएको छ। अहिले विक्रेताले त मनपरी मूल्य उठाएर उपभोक्तामाथि अत्याचार गरिरहेका छन्। यसप्रति उद्योग र निगम र सरकार समेत मौन छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योगी तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो। उहाँले उद्योगीलाई पाता नफर्काएसम्म आपूर्ति सहज नहुने भन्दै आक्रोश व्यक्त गर्नुभयो। मूल्य बढ़ाउन सरकारसँग सहमति खोज्ने तर उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध गराउने जिम्मेवारीबाट उद्योगी पन्छिएको उहाँको भनाइ छ। हात जोडेर ग्यासको आपूर्ति सहज बनाइदिनुहोस् भन्दै उद्योगीहरूलाई आग्रह गर्दा पनि समस्या समाधान नभएको उहाँले सुनाउनुभयो। उद्योगीहरूलाई पाता नफर्काएसम्म चाहिँ यो ग्यास सहज हुँदैन भन्ने मेरो अन्तिम विश्लेषण हो, उहाँले बैठकमा भन्नुभयो। आजको नयाँ पत्रिकामा खबर छ। यसैबीच खाना पकाउने ग्यासको चरम अभावको बढ़ी मार विद्यार्थी र दैनिक डेलादारी गर्ने मजदूरमा परेको छ। एउटै मात्रै सिलिण्डर भएकाले सकिने बित्तिकै अर्को भर्न सकिने अवस्था नरहँदा विद्यार्थी र मजदूर यसको बढ़ी मारमा परेका छन्। ग्यास नपाएको गुनासो मात्रै बढ़ी आउने गरेका छन्। विभागको गुनासो अधिकारी अर्जुन खड्काका अनुसार गुनासो गर्नेमा धेरैजसो दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विद्यार्थी र मजदूर छन्। उनीहरूको गुनासो सम्बोधनका लागि विभागले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगी समक्ष प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गर्छ, तर सम्बोधन असाध्यै कम हुने गरेको उहाँको भनाइ रहेको खबर आजको गोर्खा पत्रमा छ।
6: काया कैरनमा बाढ़ीले जलविद्युत क्षेत्रमा पारेको असर र अबको कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रभाव हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या, बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक, बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि निर्मम बन्न सरकारलाई रवि लामी छानेको आग्रह, ग्यासमा कालो बजारी, आयल निगम र सरकार मुख दर्शक लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेकोशीमा आएको बाढ़ी पहिरोले सर्वसाधारणको घर जग्गा र व्यवसायमा ठूलो क्षति पुर्याएपछि बैंकको धितो र ऋण असुली लोन रिकभरी सम्बन्धी चासो बढ़ेको छ। तर प्राकृतिक विपत्तिका कारण धितो बगेको अवस्थामा पनि बीमाले राहत दिने भएकाले लोन रिकभरीमा प्रणालीगत समस्या नहुने बैंकरहरू बताउँछन्। बाढ़ी पहिरोले जनधनको ठूलो क्षति गरे पनि वित्तीय संस्थाले लगानी गरेको कर्जाको जोखिम भने ठूलो नरहेको नेपाल बैंकर संघले जनाएको छ। नेपाल बैंकर संघका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माका अनुसार बाढ़ी लगत्तै प्रभावित शाखाहरूबाट लिएको प्रारम्भिक तथ्याङ्क अनुसार झण्डै 2.5 अर्ब बराबरको कर्जा मात्रै प्रत्यक्ष प्रभावित क्षेत्रसँग जोड़िएको देखिएको छ। बाढ़ी पहिरोले प्रभावित क्षेत्रका घर जग्गा तथा व्यावसायिक संरचनामा क्षति पुर्याएकाले कर्जा असुलीमा केही चुनौती थपिने भए पनि अधिकांश बैंक कर्जालाई बीमाले समेटेको संघको भनाई छ। यसैबीच त्रिशुली बाढ़ीमा परेर क्षतिग्रस्त भएका नेपाल विद्युत प्राधिकरणका जलविद्युत उत्पादन तथा प्रसारण आयोजनाहरूको बीमा नै नभएको पाइएको छ। प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेका परियोजनाहरूको बीमा गरिए पनि प्राधिकरणकै स्वामित्वमा रहेका परियोजनाको बीमा भने नगरिएको खबर नयाँ पत्रिकामा छ।
4: बाढ़ीका कारण 2 दर्जन भन्दा धेरै जलविद्युत आयोजना प्रभावित भएका छन्। सञ्चालनमा रहेका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ भने निर्माणाधीन आयोजनाका उत्पादन गृह, प्रसारण संरचना, पहुँच मार्ग लगायतका महत्वपूर्ण भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार भोटेकोशी बाढ़ीबाट जलविद्युत क्षेत्रमा मात्रै झन्डै 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। भौतिक संरचनाको क्षतिसँगै विद्युत उत्पादनमा आएको अवरोध, निजी क्षेत्रको लगानीमा परेको जोखिम र प्रभावित आयोजनाको पुननिर्माण तथा पुनरुत्थानका लागि सरकारले तत्काल के गर्नुपर्छ भन्ने विषय अहिले महत्वपूर्ण बनेको छ। यही विषयमा हामीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गीसँग कुरा गरेका छौं।
6: 13 आयोजनाहरू प्रभावित भए, 9 आयोजनाहरू विद्युत उत्पादन बन्द छ। 2 आयोजनाहरूमा त्यति ठूलो क्षति पुगेको छैन, तर त्यो क्षति नपुगेको पनि प्रसारण लाइनमा क्षति पुगेको कारणले गर्दाखेरि ती आयोजनाहरू पनि बन्द छन्। एउटा 25 मेगावाटको सोलर आयोजना र एउटा 6 मेगावाटको जलविद्युत आयोजना छन्। हाम्रा चाहिँ 917 मान्छे आज पनि बेपत्ता छन्। प्राइभेट कम्पनीहरू जति परेछन्, प्राइभेट कम्पनीहरूको सम्पूर्णको इन्सुरेन्स छ। जस्तो कसैको पावर हाउस जोगिया छ, कसैको इन्टेक जोगिया छ, कसैको के जोगिया छ, 100% स्वेप आउट भएको त कुनै पनि छैन भने 26-30 अर्ब चाहिँ क्षति पुगो भन्ने चाहिँ मेरो हेराइ छ। तर एक्चुअल चाहिँ आउन अलिकति टाइम लाग्छ। यति धेरै प्राविधिक जनशक्ति बग्यो, 180 इन्जिनियर बगेको छ, हेर्नुहोस् त्यो 180 त्यो क्वालिफाइड इन्जिनियर, टनेलमा काम गर्ने त लेबर पनि क्वालिफाइड हो, त्यही खालको लेबर अर्को भेट्दैन।
5: पुनर्सञ्चालन गर्नका लागि कति समय लाग्ने देखिन्छ?
6: प्रसारण लाइन र तपाईँको बाटो नभइकन जलविद्युत बन्दैन। अब त्यो कुरामा चाहिँ सरकारले कति छिटो गर्छ, त्यसले चाहिँ हाम्रो प्रोजेक्ट कति छिटो रिभ्याक्ट हुन्छ भन्ने आउँछ। कम चाहिँ तपाईँको प्रोग्रेस भएको, कम क्षति भएको प्रोजेक्टहरू चाहिँ अलिक छिटो आउला, अलिकति धेरै क्षति भयो भने त 2-3 वर्ष पनि लाग्न सक्छ।
5: भोटेको क्षेत्रमा भएको क्षतिले नेपालको कुल विद्युत उत्पादन र विद्युत बिक्री आमदानीमा कस्तो असर पर्ने देखिन्छ?
6: अहिले हाम्रो 4,300 मेगावाट उत्पादन छ, होइन, उत्पादन थपिरहेको छ। फेरि हामी 6,400 मेगावाट देशभरि हामी निर्माण गरिरहेका छौँ। निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरू कुनै न कुनै आयोजना कुनै न कुनै बेला जोडिने छन्, किनभने निजी क्षेत्रले त्यो लेभलमा आयोजनाहरू बनाइरहेको छ। 431 मेगावाट चाहिँ हाम्रो सिस्टमबाट आउट भयो क्या। मलाई चाहिँ लोड सेडिङ नै हुने लेभलमा चाहिँ तपाईँको अप्ठ्यारो पर्छ भन्ने छैन, तर केही चाहिँ तपाईँको निर्यातमा असर पर्न सक्छ।
5: जलविद्युत क्षेत्रलाई प्रोत्साहन दिने गरी सरकारले तत्काल ल्याउनुपर्ने योजनाहरू
6: यी पानले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वान रुल पोलिसी, 8 वटा मन्त्रालय, 24 वटा विभाग, 200 भन्दा बेसी टेबलमा जान नपरोस् भन्ने माग हाम्रो। त्यहाँ चाहिँ त्यो 8 वटै मन्त्रालयका प्रतिनिधि राख्ने विभाग त्यसले नै समितिको एउटा सचिवको नेतृत्वमा एउटा चाहिँ प्राधिकरण विद्युत उत्पादन प्राधिकरण भनेर गठन गरिदिने। त्यहाँ गएपछि हाम्रो सबै सकियो के त्यो उहाँहरूको बाचापत्रमा छ। त्यो कार्यान्वयन गर्दैदेखि हाम्रा धेरै झन्झटहरू कम हुन्छ। 30 वर्ष 35 वर्ष पछाडि त राज्यको सम्पत्ति हो नि त। भोलि चाहिँ 35 वर्ष 40 वर्ष जे होस् त्यो लाइसेन्सको पिरियड सकेपछि त त्यो सबै राज्यको होइन भनेको। 30 वर्षमा त म त राज्यको काम गरिरहेको छु त। नीति नियमहरू निजी क्षेत्र फ्रेन्डली बनाउनु पर्यो। म त अझै थप माग्छु, 10 वर्षलाई संकटकाल घोषणा गरिदिनु पर्यो। हाइड्रो पावरमा कसरी डिजिटल नपाउने? यो त के छ भनेपछि जनताले चाहिँ धेरै बुझिएका छन्। अहिले जनताले धेरै बुझेका छन्, हतपत्त धेरै डिस्टर्ब गर्दैनन्। जल विद्युत भनेको विकास निर्माण लिएर गाउँमा जाने र समृद्धि दिएर फर्किने भन्ने त्यो के छ भने नेपाल सरकारले नै 10% स्थानीयलाई दिनैपर्छ भनेर सिएट दिन लागेको छ नि त। अब बाटो र बिजुली नपुगिकन काम शुरू हुँदैन। काम शुरू हुनलाई बाटो र बिजुली लानु पर्यो। त्यहाँ चाहिँ त्यो विकास निर्माण लिएर गयो प्रोजेक्टले होइन। अब त्यहाँ स्थानीयमा रोजगारी सिर्जना हुन्छ, स्थानीयमा तपाईँको मोबिलिटी बढ्छ मान्छेको।
4: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: कृषि मन्त्र नार्कसँग
7: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नुवाकोटको त्रिशुली नदी र ताँदी नदीको संगमस्थल विदुर नगरपालिकाको निकै चहलपहल हुने देवीघाट बजार अहिले चकमन्न छ। त्यहाँ अहिले बजार नजिकै ढुङ्गामा कुदिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदमको सालिङ मात्रै सग्लो छ। यही भदौ 10 गते आएको भटेकोशी हिमबाढ़ीले भितण्डामा चाएपछि देवीघाट बजार खण्डहरमा परिणत भएको छ। त्यहाँ भएका रूख समेत संग्ला छैनन्। कल्पना नै नगरेको बाढ़ीले अधिकांश घरमा पुरिएपछि 300 भन्दा बढ़ी विस्थापित परिवारले नजिकैको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। लाखौंको सम्पत्ति रातारात रितिएपछि बाढ़ीबाट बाँच्न सफल देवीघाट र ढुंगे बजारका बासिन्दा अब अर्कै ठाउँ सर्न चाहन्छन्। वर्षौं त्यही जीवन बिताएकाको मन भने अडिन सकेको छैन। बगरमा बदलिएको बजारमा फेरि पनि यस्तै विपद आउन सक्ने भएकाले उनीहरू उचित ठाउँमा स्थानान्तरण हुन चाहन्छन्। होल्डिङ सेन्टरमा बसेको 15 दिन पुग्दा पनि विस्थापित परिवार व्यवस्थित पुनस्थापनाको पर्खाईमा छन्। वर्षौंदेखि धार्मिक, पर्यटकीय र व्यापारी केन्द्रका रूपमा स्थापित देवीघाट बगरमा परिणत भएपछि अन्त कतै पुनस्थापना हुने पर्खाई समेत उनीहरूको छ। बगर बनेको बजारमा अडिँदैन मन शीर्षकको खबर गोर्खापत्रमा छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अबको 2 महिनापछि नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि चुनाव लगत्तै अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अमेरिकी आर्थिक तथा सैन्य दबावका कारण तेहरान धेरै समय टिक्न नसक्ने दावी गर्नुभएको रोइटर्सले जनाएको छ। ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै चुनावपछि तत्काल युद्ध अन्त्य गर्ने बताउनु भएको हो। इरानले अमेरिकी चुनावमा आफू अनुकूल परिणाम निकाल्ने प्रयास गरिरहनु भएको छ। इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदातामा असन्तुष्टि बढ़ाउने र त्यसबाट रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास गरिरहेको ट्रम्पको आरोप छ। तर ट्रम्पले इरानसँग पुनः वार्ता हुने सम्भावना भने पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन। उहाँले वार्ता सम्भव भए पनि अहिले अमेरिकी प्रशासन त्यसका लागि सक्रिय रूपमा अघि नबढ़ेको उहाँले बताउनु भएको छ। यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि दुई देशबीचको तनाव थप चर्किएको छ।
4: अब केही खेल खबर। एसएससी पुरूष प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। मलेसियाको कालालम्पुरमा रहेको बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुनेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह एको विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। नेपालले समूह चरणका पहिलो 3 खेल जितेको थियो भने अन्तिम खेलमा हङकङसँग 15 रनको पराजय भोगेको हो। यद्यपि समान 6 अंक भए पनि राम्रो रन रेटका आधारमा नेपाल समूह विजेता बनेको छ। ओमानले समूह चरणमा 4 मध्ये 2 खेल जितेको थियो। अन्तिम खेलमा भने ओमान संयुक्त अरब इमिरेट्ससँग 49 रनले पराजित भयो। यस्तै आजको खेलमा जीत हात पार्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ। अर्को सेमी फाइनल खेल संयुक्त अरब इमिरेट्स, यूए र हङकङ बीच आज हुँदैछ। प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुने तालिका रहेको छ। यस्तै लगातार 3 खेल जितेको कर्णाली शिवराजलाई 3-1 हराउँदै काठमाडौँ रेड्सले नेपाल भलिबल लिग एनबीएलमा महत्वपूर्ण जित निकालेको छ। अहिलेको लीगमा कर्णालीले पहिलो हार बेहोरेको हो। काठमाडौँको यो तेस्रो जित हो। उसले प्लेअफको सम्भावनालाई बलियो बनाएको छ। एनबीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण सगरमाथा बीच दिउँसो 1 बजे, दोस्रो खेलमा कर्णाली र मधेस बीच दिउँसो 4 बजे तथा तेस्रो खेल बेलुकी 7 बजे काठमाडौँ र खप्तड बीच हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। नुवाकोटको देवीघाटमा भोटेकोशी नदीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाले पाँच दिन लगाएर हिजो बेलुकी एकरू ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो। नयाँ पुल आजदेखि पैदल यात्रीका लागि खुला रहने र भोलिदेखि गाड़ी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
4: अहिले गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। गैराती बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्रमा हल्कादेखि केही ठाउँमा ठूलो पानी पर्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टामा बर्दियामा सबैभन्दा बढ़ी 63.2 मिलिमिटर वर्षा भएको छ। यस्तै देशका पश्चिमी पहाड़ी धेरै जसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़का साथै मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
3: कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउबा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउबा पक्षले प्रतिष्ठाको विषय बनाएका माग सम्बोधन गर्न थापा तयार हुनुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भएको छ। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन नवयुवा आन्दोलनमा जलेर यस्तो अवस्थामा थियो। अहिले पनि त्यही अवस्थामा रहेको खबर कारोबारमा छ।
3: सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन हस्ताक्षर संकलन शुरू भएको छ। नेकपा संसदीय दलमा बहुमतका लागि 11 सांसद चाहिनेमा हिजो बिहानसम्म 9 जनाको हस्ताक्षर संकलन भएको छ। अरू सांसदलाई पनि फकाइँदै गरेको खबर कान्तिपुरले लेखेको छ।
4: पश्चिम नेपालमा बढ़ी खेती गरिने कफी पछिल्लो समय पूर्वका धेरै ठाउँमा विस्तार हुन थालेको छ। पूर्वका सोलुखुम्बुदेखि ओखलडुङ्गा, खोटाङ, भोजपुर, शंखुवासभा, तेह्रथुम, चापलेजुङ, पाँचतर र इलामसम्म व्यापक रूपमा कफी खेती विस्तार भएको छ।
3: मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 संशोधन राख्न सांसदलाई खुल्ला भएको छ।
4: भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पहिरोका कारण मधेस प्रदेशका बजारमा हरियो तरकारीको आपूर्ति प्रभावित भएको खबर आजको गोर्खा पत्रमा छ।
3: जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेका देशलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानी तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। यस्तै वायुमण्डलमा पाइने कालो कार्बन, ब्ल्याक कार्बनले पृथ्वीको तापक्रम बढ़ाउन यसैका अनुमान भन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले खाएको छ भने भोटेकोशी बाढ़ीबाट प्रभावित नेपालका लागि जलवायु वित्त जुटाउने सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढ़ाएको छ।
4: भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोका कारण तराई मधेसको पर्यटकीय व्यापार एक हप्ता यता कमजोर बन्दै गएको छ। काठमाडौँ हेटौँडा जोड्ने मुख्य सड़कहरू अस्तव्यस्त बनेपछि मधेस हुँदै काठमाडौँ वा पोखरातर्फ जाने आउने भारतीय पर्यटकको संख्या ठप्प जस्तै बनेको कारोबारले लेखेको छ।
3: काया कैरनमा अब पालो उखानको
4: दुःखको मानु सुखको निन्द्रा
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या, बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको लागि एआईको प्रयोग।
3: बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक, बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने माथि निर्मम बन्न सरकारलाई रवि लामिछानेको आग्रह।
4: ग्यासमा कालोबजारी, आयल निगम र सरकार मुखदर्शक, विद्यार्थी र मजदूर सबैभन्दा बढ़ी मारमा।
3: इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी, इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको आरोप।
4: र एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दै एनबीएलमा काठमाडौँले कर्णालीलाई हरायो।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। पोहोर भदौ 24 केपी ओली हेलिकप्टरबाट भाग्नु परेको र रवि लामिछाने चाहिँ जेलबाट निस्केको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली र रविको बाटोमा भेट भएको छ अनि रवि भन्दैछन् भागेको वर्षगाठको शुभकामना है, अनि ओली जवाफ फर्काउँदैछन् सेम टु यू। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। डेंगी लाग्न नदिन, लामखुट्टेको टोकाईबाट बचौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
2: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 9856078302 र 9846078302।
4: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
9: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
10: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
12: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
13: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
14: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
10: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छाना मुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
14: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
10: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
14: फोन नम्बर 065414321,
10: मोबाइल 9605078634 र 9701010790।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
17: ए सबिना, यसको हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगुडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
20: यो गाडी पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
20: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 065414142, 98560-23128, 98462014726।
16: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

आज हामी खाली पेटमा के खाने र के नखाने भन्ने विषयमा चर्चा गर्नेछौ। कस्तो समयमा कुन खानेकुराहरू खाने भन्ने विषयमा जानकारी प्राप्त गर्नु एकदमै महत्वपूर्ण छ, किनकि कुनै कुनै खानाहरू गलत समयमा खायो भने हानिकारक पनि हुन सक्दछ। त्यसैले आउनुहोस्, यो भिडियो अन्तिमसम्म हेरेर पूर्ण रूपमा जानकारी प्राप्त गर्नुहोला। स्वस्थ जीवनको लागि खानपानमा विशेष ध्यान दिनु जरुरी छ। सन्तुलित आहार सही तरिकाले भोजन गर्दा स्वस्थ रहन सहयोग पुर्याउँछ। हामी सबैलाई कुन खानेकुरा कुन समयमा खाने ज्ञान नहुँदा उक्त खानाले स्वस्थ रहन मदत गर्नुको साटो असर गर्न सक्दछ। हामी स्वस्थ रहनको लागि ताजा र सन्तुलित भोजन खाएसँगै कुन समयमा के खाने र के नखाने भन्ने कुरामा पनि हामी सतर्क हुनुपर्छ। खास गरी बिहानको खाली पेटमा विशेष ध्यान दिनुपर्छ। कतिपय समयमा शरीरलाई फाइदा गर्ने खानेकुराले समेत खाली पेटमा खाँदा नराम्रो असर पर्न सक्छ। खाली पेटमा के खानुपर्छ त? बिहान उठेपछि मनतातो पानी पिउनुपर्छ, यसले निकै फाइदा गर्छ। खास गरी तामाको भाँडामा राखिएको पानी पिउँदा एकदमै राम्रो मानिन्छ। त्यस्तै गरी बिहान स्याउ खानु पनि एकदमै राम्रो मानिन्छ। स्याउमा भिटामिन सी, एन्टीअक्सिडेन्ट, फ्लेभोनाइड पदार्थ हुन्छ। बिहानको समयमा एउटा स्याउ खानाले शरीरलाई आवश्यक पर्ने ऊर्जा प्रदान गर्न सहयोग पुग्दछ। त्यस्तै गरी राति भिजाएको मेथी बिहान खाली पेटमा पानीसँग सेवन गर्नु स्वस्थकर हुन्छ। पेट र हाड जोड्नेको समस्या कम गर्न यसले ठूलो सहयोग पुर्याउँछ। त्यस्तै गरी ज्वानो खानु पनि एकदमै स्वस्थकर मानिन्छ। ज्वानोले पाचन क्रिया तन्दुरुस्त राख्छ। दैनिक एक ग्लास ज्वानो पानीले शरीरको अनावश्यक ओजन घटाउन सहयोग गर्दछ र मधुमेहको सम्भावना पनि कम गराउँछ। स्वस्थ शरीर र मुटु सम्बन्धी रोगबाट बच्न ज्वानो पानी खानु उपयुक्त मानिन्छ। लसुनले प्राकृतिक एन्टीबायोटिक पदार्थ दिने गर्दछ। यो एन्टीभाइरल र एन्टीफंगल पनि हो। बिहान सधैँ एउटा केस्रा खानु स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ। अब हेरौं खाली पेटमा के खानु हुँदैन। खाली पेटमा दहीको सेवनले शरीरमा एसिडिटीको स्तर बढ्नुका साथै चिसो लाग्न सक्दछ। दहीमा प्रोबायोटिक्स पाइन्छ, तर खाली पेटमा खानाले दहीमा पाइने हाइड्रोक्लोरिक एसिडले स्वस्थ ब्याक्टेरियालाई पनि नष्ट गर्न सक्छ। केरामा म्याग्नेसियम र पोटासियम प्रशस्त। बिहान सधैँ एउटा केस्रा खानु स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ। अब हेरौं खाली पेटमा के खानु हुँदैन। खाली पेटमा दहीको सेवनले

नकारात्मक असर पर्न सक्छ। आइरन तथा पोटासियम पाइने केराको सेवनले शरीरमा आइरनको कमी हुन पनि पाउँदैन, तर माइग्रेन एसिडिटी भएका बिरामीहरूले खाली पेटमा केरा खानै हुँदैन। त्यस्तै गरी चिया कफी पनि खाली पेटमा खानु हुँदैन। कफीले एसिडिटी हुने, छाती पोल्ने, खाना डाइजेस्ट नहुने समस्या ल्याउन सक्छ। यसले हाइड्रोक्लोरिक एसिड बढाएर ग्यास्ट्रिक बढाउँछ र खाएको कुरा पच्न पाउँदैन। बिहान खाली पेटमा कफी पिउनाले अपच हुने, एसिडिटी बढ्ने र अल्सरको समस्या समेत निम्त्याउन सक्दछ। चिया कफीमा धेरै मात्रामा एसिड हुने हुँदा पेट दुख्ने, ग्यास भरिने जस्ता स्वास्थ्य समस्या हुन सक्छ। त्यसैले चिया कफी पिउनु अघि पानी पिउनु पर्दछ। सखरखण्ड अर्थात सुठुनी स्विट पोटेटो बिहान खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। सखरखण्डमा पेक्टिन टेनिनको मिश्रण हुन्छ। यसले ग्यास्ट्रिक एसिड बढाउने, पेट दुख्ने र टाउको दुख्ने समस्या निम्त्याउन सक्दछ। त्यसैले सखरखण्ड खाली पेटमा अर्थात बिहान खानु हुँदैन। अमिलो फल फूलहरू जस्तै सुन्तला, अंगुरमा भिटामिन सी, फाइबर र एन्टीअक्सिडेन्ट पाइन्छ, तर यी फलफूलहरू बिहान खाली पेटमा खाएमा पेट दुख्ने समस्या हुन सक्छ। गोलभेडा पनि खाली पेटमा खानु एकदमै नराम्रो हुन्छ। खाली पेटमा गोलभेडा खाँदा पथरी, ग्यास्ट्रिक तथा अल्सरको जोखिम बढाउँछ।

नमस्ते, म डाक्टर नवीन चापागाई। मांसपेशी मजबूत बनाउन केही घण्टा जिममा बिताएर मात्र हुँदैन, सही डाइट योजना पनि अति आवश्यक हुन्छ। खानपानमा राम्ररी ध्यान दिएमा मांसपेशी मजबूत हुनुका साथै शरीर आन्तरिक रूपमा समेत बलियो बन्दछ। यहाँ मांसपेशी मजबूत बनाउन सहयोग गर्ने केही खानाको बारेमा म तपाईँलाई उल्लेख गर्दैछु। पहिलो रहेको छ गोलभेडा। गोलभेडामा लाइकोपिन नामक पदार्थको मात्रा धेरै हुन्छ। लाइकोपिन बिरुवामा पाइने एक प्राकृतिक रासायनिक पदार्थ हो। यो आफ्नो एन्टीअक्सिडेन्ट गुणका लागि अति नै प्रसिद्ध छ। यसले प्रोस्टेट, फोक्सो र पेटको क्यान्सर निको पार्न मदद गर्दछ। यसका साथै अनुहारमा कान्ति ल्याउन पनि गोलभेडा लाभदायी हुन्छ। अर्को अण्डा। मांसपेशी मजबूत बनाउनु छ भने अण्डालाई नियमित भोजनमा समावेश गर्नुपर्छ। अण्डामा एमिनो एसिड पाइन्छ। यसका साथसाथै यसको पहेँलो भागमा प्रोटिन र ल्युटेन जस्ता तत्व हुन्छन्, जसले शरीरलाई बलियो बनाउँदछ। अर्को रहेको छ ड्राई फ्रुट्स। ड्राई फ्रुट्स तथा बदाम, काजु, ओखरमा भरपूर मात्रामा प्रोटिन, जिंकका साथै भरपूर मात्रामा अम्ल पाइन्छ। यस्तो अम्ल लाभकारी हुन्छ। यसको सेवनले पुरुषमा आउने कमजोरीलाई हटाउँछ। अधिकांश डाइटिसियन शरीर मजबूत बनाउन ड्राई फ्रुट सेवन गर्ने सुझाव दिन्छन्। यसलाई काँचै या भुटेर पनि खान सकिन्छ। यसमा चिल्लो पदार्थ, फाइबर, भिटामिन, एन्टीअक्सिडेन्ट पाइन्छ, जसबाट मांसपेशी मजबूत हुन्छ। उमारिएको अन्न। उमारिएको अन्न स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। यो पोषक तत्वले भरपूर हुन्छ, साथै यो जिंक जस्ता पोषक तत्वको स्रोत पनि हो। जो पुरुषमा कमजोरी तथा नपुंसकताको समस्या कम गर्न सहायक साबित हुन्छ र मांसपेशी पनि मजबूत पार्दछ। लसुन। लसुनको सेवन पनि फाइदाजनक मानिन्छ। लसुनमा एन्टी ब्याक्टेरियल तथा एन्टीभाइरल तत्व पाइन्छ, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ। साथै यसमा एन्टीअक्सिडेन्ट गुण पनि पाइन्छ। ब्रोकाउली। ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ पाइन्छ। यसमा पाइने आइसोथायसाइनेड्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पुर्याउँछ। यसमा भिटामिन सी हुने भएकोले स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ। ग्रीन टी। ग्रीन टीको सेवन निकै

0: राम्रो मानिन्छ। ग्रीन टीमा पोलिफिनाइल प्रचुर मात्रामा पाइन्छ जसले क्यान्सर हुनबाट शरीरलाई रोक्दछ। ग्रीन टी दिनहु सेवन गर्नाले पेट तथा कलेजोको रोग निको हुन्छ। आँप र मेवा, आँप र मेवा दुवैमा प्रचुर मात्रामा भिटामिन ए पाइन्छ। आँपमा एमिनो एसिड, भिटामिन ए, सी, ई, नियासिन, बिटा केरोटिन, आइरन, क्याल्सियम र पोटासियम पाइन्छ। मेवामा भने पर्याप्त मात्रामा भिटामिन बी, सी का साथै एन्टीअक्सिडेन्ट पाइन्छ। यी दुवै फलको बोक्रामा बायोफ्लाभेनोइड पाइन्छ। यिनीहरूलाई आफ्नो डाइटमा सामेल गर्नु आवश्यक हुन्छ। क्याप्सिकम अर्थात भेन्डे खुर्सानी, यो पनि हाम्रो शरीरको लागि एकदमै लाभदायक खानेकुरा हो। केही अनुसन्धान अनुसार रातो क्याप्सिकममा सुन्तलाको रसको तुलनामा 3 गुणा बढी भिटामिन पाइन्छ। अनार, अनारको जुस डाइटमा सामेल हामीले गर्नुपर्दछ। दैनिक 1 गिलास अनारको जुस पिउनाले पुरुषको प्रोस्टेट समस्या नहुन धेरै मदत गर्दछ। कोदो, कोदो क्याल्सियमको सबैभन्दा ठूलो स्रोत हो। यसले पुरुषमा ओस्टियोपोरोसिसबाट बचाउँछ। यसका साथै यो जिंक तथा रेसाको राम्रो स्रोत पनि हो। यसको नियमित सेवनले डायबिटिज तथा मोटोपनाबाट समेत बचाउन सक्छ। फर्सी, फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कयौं स्वास्थ्यवर्धक एन्टीअक्सिडेन्ट पाइन्छ। यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैँ ताजा बनाइराख्छ। सोया, सोयामा हुने आइसोफ्लाभोनेन्सले प्रोस्टेट हुनबाट जोगाउँछ। यसले प्रोस्टेट क्यान्सरको खतरा कम गर्छ। दैनिक 25 ग्राम सोया प्रोटिनको सेवनले कोलेस्ट्रोलको स्तर पनि कम गर्न मदत गर्दछ। कम चिल्लोयुक्त दुग्ध उत्पादन, कम चिल्लोयुक्त दूध उत्पादन, दूध, दही, मही जस्ता पदार्थमा प्रोटिनको मात्रा अधिक हुन्छ। 1 कप दूधमा करिब 8 मिलिग्राम कार्निटिन पाइन्छ। दूधबाट बन्ने चीजमा क्याल्सियम, भिटामिन भए जस्ता आवश्यक पोषक तत्व मौजूद हुन्छन्। यसका अलावा यसमा कार्बोहाइड्रेट तथा भिटामिन डी पनि राम्रो पाइन्छ जसबाट मांसपेशी मजबूत हुन्छ। फल तथा तरकारी, मांसपेशीलाई मजबूत पार्न फल तथा तरकारी प्रचुर मात्रामा सेवन गर्नुपर्छ। यसमा भिटामिन, मिनरल तथा कयौं पोषक तत्व तथा प्रोटिनहरू पाइन्छन्। खानेकुरासँगै व्यायामको उत्तिकै आवश्यक पर्छ। हरेक खाना ठिक्क मात्रामा सेवन गर्नुपर्छ। खानासँगै शारीरिक सक्रियता तथा व्यायाम गर्ने हो भने शरीर मजबूत र स्वस्थ रहन्छ। सर्वप्रथम फ्याटी लिभर रोग भनेको के हो? फ्याटी लिभर रोग, जसलाई हामी हेपाटिक स्टेटोसिस र स्टेटोटिक कलेजोको रोग पनि भनेर हामी भन्दछौ, यो कलेजोमा अत्यधिक बोसो जम्मा हुने अवस्था हो। कहिलेकाहीँ कसैलाई कुनै पनि लक्षणहरू नदेखिने पनि हुन्छन्। यसको धेरै मात्राले शरीरमा खतराको अवस्था सिर्जना हुन्छ। कलेजो हाम्रो शरीरको दोस्रो ठूलो अङ्ग हो। यसको क्षतिले जीवनलाई खतरामा पार्न सक्छ र बोसोयुक्त कलेजोले विभिन्न समस्या निम्त्याउन सक्छ। बोसोको निर्माणले कलेजोको छेउमा इन्फ्लामेसन निम्त्याउन सक्छ। यसले थप क्षति गर्दै कलेजोमा विभिन्न दागहरू देखिन सक्छन्। समयमै ध्यान दिइएन भने अनि उपचार गरिएन भने कलेजो फेल हुन सक्छ। फ्याटी लिभर कति प्रकारका हुन्छन्? फ्याटी लिभर 2 प्रकारका हुन्छन्। एउटा छ अल्कोहलिक फ्याटी लिभर र अर्को नन अल्कोहलिक फ्याटी लिभर। अल्कोहलले कलेजोलाई नोक्सान पुर्याउन सक्छ। यसले कलेजोको बोसो तोड्ने क्षमतालाई बिगार्छ। रक्सीले कलेजोमा बोसो जम्मा हुन थाल्छ जसले गर्दा कलेजोमा दाग र क्षति हुन जान्छ। त्यस्तै गैर अल्कोहलयुक्त अर्थात् नन अल्कोहलिक फ्याटी लिभर, यो रोग पनि आजकल धेरै सामान्य छ र सामान्यतया असन्तुलित आहारले अनि तेल, डेरी प्रोडक्ट, नन भेज खानाले कलेजोमा असर गर्ने गर्दछ। अत्यधिक कलेजोमा बोसो जम्मा हुने गर्दछ। फ्याटी लिभर हुने कारणहरू के छन्? फ्याटी लिभर रोगको मुख्य कारण धेरै बोसो उत्पादन हुनु हो। शरीरले राम्रोसँग ह्यान्डल नगरेको बोसो कलेजोको कोशिकामा जम्मा हुन्छ, जसले गर्दा कलेजो फुल्ने गर्छ। अत्यधिक मदिरा यसको प्रमुख कारण हो, जसले अल्कोहल युक्त फ्याटी लिभर रोग AFLD निम्त्याउँछ। यो सम्भावित कारणहरू मध्ये एउटा मात्र हो, अन्य कारणहरू पनि समावेश छन्, जस्तै हाई ब्लड सुगर, मोटोपना, इन्सुलिन प्रतिरोधी अर्थात इन्सुलिन रेसिस्टेन्ट, तपाईँको शरीरमा ट्राइग्लिसराइड वा अन्य बोसोको असामान्य उच्च स्तर, फ्याटी कलेजो रोगको कम देखिने कारणहरूमा छिटो तौल घट्ने, गर्भावस्था, विषाक्त पदार्थको सम्पर्क र औषधिको साइड इफेक्ट जस्ता कारणहरू पनि पर्दछन्। तपाईँको वंशानुगतको कारण पनि केही निश्चित जिनहरूको कारणले फ्याटी लिभर रोगको जोखिम बढाउने विश्वास गरिन्छ। फ्याटी लिभर रोगका लक्षण तथा चिन्हहरू के हुन्? फ्याटी लिभर पत्ता लगाउन प्राय गाह्रो हुन्छ, किनभने यसका लक्षणहरू सजिलै देखिने हुँदैनन्। पहिलो चिन्ह तपाईँको पेटको माथिल्लो दाहिने भागमा असुविधा हुने हुन्छ, अर्थात तीव्र दुखाई पनि हुन सक्छ। कतिपय अवस्थामा यो रोग निकै गम्भीर हुन सक्छ, जसले गर्दा कलेजोमा दाग र सिरोसिस पनि हुन सक्छ। सिरोसिस एक जीवन जोखिमपूर्ण हुने स्वास्थ्य समस्या हो। अत्यधिक मोटोपना, त्यस्तै अन्य लक्षणहरूमा तौल घट्नु, भोक नलाग्ने, थकान, कमजोरी, नाकबाट रगत बग्नु, छाला चिलाउने, पेट दुख्ने, सुनिने, पहेँलो छाला र पहेँलो आँखा अर्थात जन्डिस, छालामा ब्लड भेसल्सहरू जालो जस्तो देखिनु, पुरुषको स्तन ठूलो हुनु, इन्लार्जमेन्ट अफ मेल ब्रेस्ट, खुट्टा सुनिनु, पेट सुनिने हुनु अनि भ्रम हुनु जस्ता लक्षणहरू पनि हुन सक्दछन्। फ्याटी लिभरको डायग्नोसिस अर्थात निदान कसरी गर्ने? फ्याटी लिभर रोगको निदानमा रगत परीक्षण, शारीरिक परीक्षण र इमेजिङ अध्ययनहरू समावेश हुन्छन्। बिरामीको व्यक्तिगत इतिहास र पारिवारिक इतिहास पनि आवश्यक हुन्छ। रगत परीक्षण कलेजोको इन्जाइम स्तरहरू हेर्नको लागि प्रयोग गरिन्छ। इमेजिङ अध्ययनहरू जस्तै सिटी स्क्यान, अल्ट्रासाउन्ड वा MRI कलेजोको अवस्था जाँच गर्न प्रयोग गरिन्छ। कलेजोको बायोप्सी पनि कलेजोको क्षतिको अन्तिम विवरण हेर्न प्रयोग गरिन्छ। फ्याटी लिभरको उपचार के गर्नुपर्छ? कलेजो रोगको लागि भरपर्दो रूपमा होमियोपेथिक उपचार हामीले गर्नुपर्छ, साथसाथै तपाईँले आफ्नो जीवनशैलीमा पनि व्यापक परिवर्तन गर्नुपर्छ। फ्याटी लिभर रोग एक सामान्य अवस्था हो, तर यसले भविष्यमा गम्भीर जटिलताहरू पनि निम्त्याउन सक्छ, त्यसैले यसको उपचार धेरै महत्वपूर्ण हुन जान्छ। यो समस्या होमियोपेथिक उपचार मार्फत राम्ररी उपचार गर्न सकिन्छ। यसले रोगको साथसाथै समग्र व्यक्तिको स्वास्थ्य अवस्थामा सुधार गर्दछ। यसको कुनै साइड इफेक्ट छैन, किनकि यो प्राकृतिक पदार्थबाट तयार हुन्छ र सेवन गर्नु अघि बिरामीलाई घुलनशील वा पातलो बनाएर दिइन्छ। होमियोपेथी फ्याटी लिभरको उपचारको लागि उत्कृष्ट विकल्प हो, किनकि यसले कलेजोको प्राकृतिक कार्यलाई सुधार गर्छ। यसले गर्दा फ्याटी लिभरका लक्षणहरू कम हुन्छन्। यी उपायहरू छनौट गर्न शारीरिक मानसिक अवस्थाहरूलाई ध्यानमा राखेर गरिन्छ। यसले रोगको कारणलाई मात्र निको गर्दैन, तर सम्पूर्ण समस्याहरूलाई सुधार गर्छ। फ्याटी कलेजो रोगको प्रभावकारी होमियोपेथिक उपचारको लागि होमियोपेथिक चिकित्सकसँग परामर्श अवश्य पनि गर्नुहोला। होमियोपेथी एक वैज्ञानिक चिकित्सा पद्धति हो, यसमा फ्याटी लिभरको उपचारको लागि थुप्रै नै धेरै राम्रा राम्रा औषधिहरू छन्। यहाँ म फ्याटी लिभरको लागि केही उत्कृष्ट होमियोपेथिक औषधिहरूको नाम तपाईँलाई भन्दैछु, जस्तै चेलिडोनियम, लाइकोपोडियम, नक्स भूमिका, कार्डोस मेरियनस, किल्किरिया कार्प, फस्फोरस इत्यादि। तर यी औषधिहरू विज्ञ होमियोपेथिक चिकित्सकसँग परामर्श गरेर मात्र सेवन गर्नुपर्छ। कसरी खाने, कति पावरमा खाने, कति दिनसम्म खाने, सम्पूर्ण कुराहरू चिकित्सकले मिलाइदिनुहुन्छ अनि मात्र सेवन गर्नुपर्छ। अब अन्तमा यसको निष्कर्ष, उपचारको साथसाथै जीवनशैली परिवर्तन र आहार नै फ्याटी लिभरको पहिलो ध्यान दिनुपर्ने कुराहरू हुन्। जब तपाईँले तपाईँको कलेजोले पचाउन सक्ने भन्दा बढी बोसो, चिल्लो, अल्कोहल र अधिक क्यालोरी भएको खाना खान थाल्नुभयो भने फ्याटी लिभरको समस्या तपाईँलाई हुन्छ। फ्याटी कलेजोको उपचारको एक महत्वपूर्ण कुरा भनेको स्वस्थ जीवनशैली कायम राख्नु र तौल घटाउनु हो। फ्याटी लिभरले अक्सर इन्सुलिन प्रतिरोध भनिने अवस्था निम्त्याउँछ। यसको मतलब तपाईँको शरीरमा पर्याप्त मात्रामा इन्सुलिन छ, तर यसलाई राम्ररी प्रयोग गर्न सकिरहेको छैन। यसले तपाईँको रगतमा ग्लुकोज बढाउँछ। कलेजोले यो ग्लुकोजलाई बोसोमा परिणत गर्छ। तपाईँको आहारमा निश्चित स्वास्थ्य बोसोको मात्रा बढाउँदा तपाईँको शरीरलाई उपलब्ध हुने इन्सुलिनलाई राम्रो तरिकाले प्रयोग गर्न मदत गर्न सक्छ। त्यसैले ओमेगा 3 फ्याटी एसिड र मोनो अनस्याचुरेटेड फ्याटको सेवनले यसमा केही मदत गर्छ। यी माछा, नट, फ्ल्याक्सिड, जैतुन र हरियो पत्तेदार तरकारीहरूमा पाइन्छ। साथै कलेजोमा सजिलै जम्मा हुने सन्तृप्त बोसो अर्थात् स्याचुरेटेड फ्याटबाट हामीले बच्नुपर्छ। यी सन्तृप्त बोसोहरू रातो मासु, कुखुरा, भुटेको खाना र चिनी अनि त्यस्तै विभिन्न पेय पदार्थहरूमा पाइन्छ। यस्ता कुराबाट पनि हामीले बच्नुपर्छ। पानी प्रशस्त मात्रामा पिउनुपर्छ। अल्कोहलको सेवन गर्नु हुँदैन। अनिवार्य दैनिक बिहान बेलुका शारीरिक व्यायाम गर्नुपर्छ। हस् त आजलाई यति नै। तपाईँको दिन शुभ रहोस्। नमस्ते।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
1: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0656-93369।
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
7: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक,
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
8: नमस्कार। बिहान 7 बजेको ढोरवाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक 1 बजे बस्दैछ, यस्तै राष्ट्रिय सभा बैठक पनि 1:15 बजे बस्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फस्यौट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले कर्मचारी सञ्जय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधेयकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोजकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2080-81 र 81-82 वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। रसुवाको भुटेकुसीमा यही भदौ 10 गते भएको गएको बाढ़ीमा परि 157 जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ। सम्पर्कविहीन भएका मध्ये 9 जना भेटिएका छन्। भेटिनेमा 3 पुरूष 2 महिला र 4 बालबालिका रहेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार 149 पुरूष 39 महिला र 3 बालकको खोजी कार्य अझै जारी रहेको छ। बेपत्ता भएका मध्ये अन्य जिल्ला स्थानीय ठेगाना भएर ललितपुर बस्ने 900 जना रहेका छन्, जसमा 81 पुरूष 17 महिला र 1 बालक रहेका छन्। बाढ़ीमा परि ललितपुरमा बसोबास गर्ने 41 विदेशी नागरिक हराइरहेका छन्। बेपत्ता विदेशी नागरिकमा 20 महिला 19 पुरूष र 2 बालक छन्, जसमा युक्रेनका 13, अस्ट्रेलियाका 10, अमेरिका र भारतका 5, चीनका 4, कोरियाका 3 र बेलायतका 1 जना रहेका छन्। यस्तै बाढ़ीमा परि घाइते भएका 24 जना 920 पुरूष 3 महिला र 1 बालबालिका मध्ये 22 जना उपचारपछि घर फर्किएका छन्। 1 पुरूषको ग्वारको स्थित B&B अस्पतालमा उपचार भइरहेको छ भने बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभएको छ। बाढ़ीमा परि ज्यान गुमाएका पाटन सुन्धाराका 2 जना महिला र 1 पुरूषको सब परिवारको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभएको छ। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा पूर्ण उल्लेखय वृद्धि भएको जनाउँदै आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भइसेवा लिन आग्रह गरेको छ। विभागले नयाँ राहदानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन आज अनुरोध गरेको हो। विभागले हाल मध्यपूर्वको इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद आगामी असोज 26 गतेसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढ़ाउन समेत आग्रह गरेको छ। यस्तै 2083 साउन 14 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ। सोही कारण अत्यावश्यक अवस्था बाहेक सेवाग्राहीलाई नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गई राहदानीका लागि आवेदन पेश गर्न विभागले अनुरोध गरेको छ। विभागले राहदानी सेवाग्राहीको चाप व्यवस्थापन तथा सहज रूपमा सेवा प्रवाह गर्न सबै सेवाग्राहीलाई तोकिएको प्रक्रिया र समय पालना गर्न आग्रह गरेको छ। रसुवाको भुटेकोशी नदीमा गएको बाढ़ीका कारण चीनको केरुङ नाकामा अलपत्रा परेका 670 नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उहाँहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार व्यवसाय भ्रमण पर्यटन लगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ 10 गते भुटेकोशीमा गएको बाढ़ीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ फर्काइएको हो। स्थल मार्ग अवरूद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई यही भदौ 18 गतेदेखि भुटेकोशी गाउँपालिका 2 स्थित तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको हो। सशस्त्र प्रहरीका अनुसार भदौ 18 गते 114 जना, भदौ 19 गते 155 जना, भदौ 20 गते 96 जना, भदौ 21 गते 105 जना, भदौ 22 गते 106 जना र भदौ 23 गते 94 जना नेपाली स्वदेश फर्किएका छन्। सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार तथा आवागमन सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट तातोपानीबाट प्रहरी नायब निरीक्षक भूप बहादुर बुढाथोकीको नेतृत्वमा 15 जनाको विशेष टोली निरन्तर परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्र बहादुर कार्कीले विपदका कारण अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धार तथा स्वदेशमा आवश्यक समन्वय र सहजीकरण भइरहेको जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवार विरूद्ध दायर भएको रिट निवेदन खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजालसले रिट खारेज गरेसँगै जवारले पेन्सन पट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ। महाअभियोगका कारण निलम्बित अवस्थामै अवकाश पाउनुभएका जवारले अहिलेसम्म पेन्सन पट्टा लगायतका कुनै सुविधा पाउनु भएको थिएन। अन्तरिम आदेशका कारण जवार अहिलेसम्म निलम्बित अवस्थामै हुनुहुन्थ्यो। यससँगै जवारले पूर्व प्रधान न्यायाधीशका रूपमा पाउने पेन्सन पट्टा लगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारङ्गा सुवेदी र विनोद शर्माको संवैधानिक इजालसले रिट खारेज गर्ने निर्णय गरेको हो। नुवाकोटको देवीघाटमा भुटेकोशी नदीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाले 5 दिन लगाएर हिजो बेलुकी एक ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो। नयाँ पुल आजदेखि पैदलयात्रीका लागि खुला रहने र आजैदेखि नै गाड़ी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि भुटेकोशीको बाढ़ीले त्यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो। नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीय बासिन्दा व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँको शुक्ला गण्डकी नगरपालिका 9 स्थित प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिरमा पुगेर पूजा आराधना गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेसँगै शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लगायत जनप्रतिनिधि सहभागी हुनुहुन्थ्यो। उहाँले मंगलबार मन्दिरको दर्शन तथा अवलोकन गर्नुभएको थियो। ढोरबाराई दनहुको मात्र नभई गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटक स्थलका रूपमा परिचित छ। मनोकांक्षा पूरा हुने विश्वासमा स्वदेशी तथा भारतीय हिन्दू धर्मावलम्बीहरूको घुइँचो लाग्ने गर्दछ। विशेष गरी चाडपर्व तथा सार्वजनिक पूजाका दिन मन्दिरमा भक्तजनको भीड़ लाग्ने गरेको पाइन्छ। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न क्षेत्रमा 1895 घरधुरीमा विद्युत सेवा विस्तार गरेको छ। वितरण केन्द्रका इन्जिनियर डेलबहादुर आलेका अनुसार विद्युत पहुँच विस्तारलाई प्राथमिकता दिँदै जिल्लाका विद्युत सुविधा नपुगेका तथा नयाँ बस्तीमा विद्युत लाइन विस्तार गरिएको हो। नयाँ घरधुरीमा विद्युत सेवा विस्तारसँगै वितरण केन्द्र अन्तर्गत विद्युत ग्राहकको संख्या 82,249 पुगेको छ। दमौली कार्यालय अन्तर्गत 28,829, खैरेन्टार उपवितरण केन्द्र अन्तर्गत 27,417, डुम्रे शाखा अन्तर्गत 12,196, आबुखैरेनी शाखा अन्तर्गत 5,920, थर्पु नेलाइट अन्तर्गत 2,615 र दुई पिप्ले नोलाइट अन्तर्गत 5,312 ग्राहक रहेका छन्। तनहुँ वितरण केन्द्रले तनहुँ जिल्लाका 10 स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ। त्यसैगरी कास्की जिल्लाको रूपा गाउँपालिका 3 र 4 केही भाग, लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका 1, 2, 3, 4 र 5 तथा नवलपुर जिल्लाका बौद्धिकाली र बुलिङटार गाउँपालिकाका केही भागमा यस वितरण केन्द्र मार्फत विद्युत सेवा प्रवाह हुँदै आएको इन्जिनियर आलेले जानकारी दिनुभएको छ। भदौ 10 गतेको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित भएकाहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि तनहुँको व्यास नगरपालिकाले 21,39,565 रूपियाँ सहयोग गरेको छ। नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम सहयोग गरेको हो। नगरपालिकाको विपद पुनर्स्थापन कोषबाट 551,000 रूपियाँ र जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिकबाट 15,88,565 रूपियाँ उद्धार कोषमा जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव रम्सालले जानकारी दिनुभएको छ। रम्सालका अनुसार नगरपालिका अन्तर्गतका सम्पूर्ण शिक्षकहरूलाई समेत विद्यालय मार्फत सहयोग रकम संकलन गरी जम्मा गर्न अनुरोध गरिएको छ। तनहुको सुगलाण्डगी नगरपालिका मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू भएको छ। पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम बुधबार नगरपालिकामा सम्पन्न भएको हो। जाइका नेपालको सहयोगमा सञ्चालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। सो आय परियोजना गण्डकीका 6 र लुम्बिनीका 3 पालिका गरी कुल 9 पालिकामा पाइलट कार्यक्रमको रूपमा शुरू भएको हो। गर्भावस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विवरण व्यवस्थित रूपमा विलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो। क्षेत्रीय समाज माथिल्लो बेलचौता र शुक्ला गण्डकी 5 प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 50,205 रूपियाँ सहयोग गरेको छ। रसुवाको भुटेकोशी नदीमा आएको विशाल बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि सो रकम प्रदान गरिएको समाजले जनाएको छ। साथै समाजले हराइएको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। अहिले गण्डकी प्रदेशका 1-2 ठाउँमा हल्का वर्षा भइरहेको छ। गए राति बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्रमा हल्कादेखि केही ठाउँमा ठूलो पानी परेको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा बर्दियामा सबैभन्दा बढ़ी 63.2 मिलिमिटर वर्षा भएको छ। यस्तै देशका पश्चिमी पहाड़का धेरै जसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ। पूर्वमा भने तुलनात्मक रूपमा कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़का साथै मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण पहाड़ी तथा भिरालो ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अबको 2 महिनापछि नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि चुनाव लगायत अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अमेरिकी आर्थिक तथा सैन्य दबावका कारण तेहरान धेरै समय टिक्न नसक्ने दावी गर्नुभएको रोइटर्सले जनाएको छ। ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै युद्ध चुनावपछि तत्काल अन्त्य हुने बताउनु भएको हो। इरानले अमेरिकी चुनावमा आफू अनुकूल परिणाम निकाल्ने प्रयास गरिरहेको बताएको छ। अन्तिममा खेल समाचार। एसिसी पुरूष प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। मलेसियाको क्वावा लालमपुरमा रहेको वायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुनेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूहको विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। नेपालले समूह चरणका पहिलो 3 खेल जितेको थियो भने अन्तिम खेलमा हङकङसँग 15 रनले पराजित भएको थियो। यद्यपि समान 6 अङ्क भए पनि राम्रो रन रेटका आधारमा नेपाल समूह विजेता बनेको हो। ओमान समूह बीको उपविजेता बनेर सेमी फाइनलमा पुगेको छ। ओमानले समूह चरणमा 4-2 खेल जितेको थियो। अन्तिम खेलमा भने ओमान संयुक्त अरब इमिरेट्ससँग 49 रनले पराजित भएको हो। आजको खेलमा जित हात पार्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ। आजै अर्को सेमी फाइनल खेल संयुक्त अरब इमिरेट्स युएई र हङकङ बीच हुँदैछ। फाइनल खेल पर्सि शनिबार हुने तालिका रहेको छ। अवस्थाय नै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन आज्ञा चाहन्छु। नमस्कार।
9: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
10: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
12: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
16: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
16: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220।
18: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार, 98 2 53 99 100 122, 98 0 58 00 08 र 98 4 60 69 2 46।
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 0 11 32 475।
21: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0 65 5 90 0 65, मोबाइल 98 1 66 34 372।
0: तीज का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
0: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
3: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
0: द्वितीय पुरस्कार रु 15,000
3: तृतीय पुरस्कार रु 10,000
0: सान्त्वना पुरस्कार रु 5,000
3: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
0: द्वितीय पुरस्कार 5,000
3: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
3: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937
0: सुरेन्द्र श्रेष्ठ 9856036136
3: रविन्द्र राज पौडेल 9856062888
4: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
0: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
0: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
23: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
24: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
23: मोबाइल 9805535337
25: मम्मी भोक लाग्यो खाजा खाऊ न
26: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
25: हस् मम्मी
27: मैले सुने छोरी ल जाम हिँड
26: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
4: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
26: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
28: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98562196692।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0615-5493-552-494-582-7778।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा, दुलेगौडा।
8: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
9: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
10: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
11: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
10: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
12: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
6: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
13: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
6: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
13: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
6: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ।
13: विस्तृत जानकारीका लागि सम्पर्क
14: 9841104332 र 9841113939।
6: आयोजक श्री कृष्ण सृजनशील नेवा क्लब खैरनी टार।
15: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
16: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
15: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
16: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
16: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
16: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
16: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
16: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
17: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि
16: दुलेगौंडा, गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
16: जन्डिस।

0: जानकारी गराइन्छ।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
9: १०३.८ अन्तर्मनको आवाज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किन मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुधीर गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9956044343।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
9: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: पुरस्कार सरकार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
9: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
8: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
9: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
8: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
9: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
8: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
9: टिम दर्ता शुल्क 500 रुपियाँ।
8: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा बेपी चोक।
9: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
8: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
8: थप जानकारीको लागि सम्पर्क 98061 98461 49304 र 98462 26743।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9041616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9025552663।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
8: XY3.8 अन्तर्मन को आवाज।
9: स्टूडियो तालचेर
10: अहिले बिहानको 8 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: कहिले धुरियाको सुस्केरा बन्छ, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुःखमा कहिले सुखमा। तपाईँ हाम्रै गाउँ घर उकाली एनाले भन्जेन चौतारी हुँदै गुन्जिन्छ वनपाखा
9: कार्यक्रम लोक भाका
12: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

पूर्ण श्रोता आज म कार्यक्रम प्रस्तुत रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट

आता बजाउँदै बुलकुनी किन रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो प्रेम राजा महत अनि कमल ओलीको। निकै नै रमाइलो पुरानो गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। नजाऊ है सानो पधेरीमा बुलको भाका रहेको छ, जसमा आवाज रहेको छ विष्णु माझी अनि कुलेन्द्र विकको। र यो भाका सँगसँगै चाहिँ हामी छोटो पहिलो व्यावहारिक सूचनामा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: बीचको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको, त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब स्किन छ।
0: ठाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9841616878।
6: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468383522।
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ, आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको, ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
6: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
6: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
6: फोन नम्बर 0065414321,
3: मोबाइल 9805678634 र 9781107090।
10: होइन धुवामा के गरिराखेको छौ भने तिमी, के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
11: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर। मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
10: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
11: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171556606।
14: छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री, र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबा राही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीले एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले यस्तै पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। मायालुको बोली बोलको भाका रहेको छ जसमा आवाज रहेको छ रामजी खाँड अनि विष्णु माझीको। अहिलेको लागि भने यो फाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, निकै नै रमाइलो भएको लाग्छ कार्यक्रम छानिदिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरूले हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। अहिलेको लागि भने ढिला नगरिकन चाहिँ आफ्नो आफ्नो दुःख बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ पशुपति शर्माको एकल आवाजमा रहेको निकै नै सुमधुर अनि मार्मिक फाका रहेको छ। कार्यक्रम स्थान दिँदैछु र भाका सँगसँगै हामी फेरि पनि दोस्रो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौ। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्वनको आवाज सुन्दै गर्नुहोला है त।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोली क्लिनिक
3: यस दुलेगौडा पोली क्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार
4: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
5: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
7: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
13: तिमीले भने जस्तै घर बन्यो, हेर त।
12: होसमा आउनुहोस्, सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।

0: पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
0: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: हजुर, फेरि पनि विश्राम लगतै फेरि पनि उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री, र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com र टेनपी लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर चाहिँ यस्तै पुराना गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौं रहन्छौ। अबको केही बेरसम्म चाहिँ हामी अन्तिममा छौं। अहिलेको लागि भने बल्लै भोफेट बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ विमल राज छेत्री अनि शर्मिला गुरूङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, बल्लै भो भेट बोलको निकै रमाइलो फाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु र फाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौं। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ घुम्ती निर लेट बोलको फाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ नवराज गोरा सैनी अनि भगवती टंगालको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 065414233
1: र 98678187।

0: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठीक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: मुख्य समाचारका शीर्षकहरू। बाढीले सम्पर्क विच्छेद भएको नुवाकोटको देवीघाटमा एक्रो ब्रिज निर्माण सम्पन्न, पृथ्वी राजमार्गको विकल्पका रूपमा चलाइएको त्रिभुवन राजपथमा पनि पहिरो।
14: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक पेश गर्ने कार्यसूची।
13: अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिट सुरुङ ब्रेक थ्रु, मुख्य सुरुङको काम केही दिनभित्र सम्पन्न हुने।
14: फिलिपिन्समा डुंगामा आगलागी हुँदा 5 जनाको मृत्यु, 87 जना बेपत्ता। भारतको गुजरातमा निर्माणाधीन भवन भत्किँदा कैयौं हताहत, 15 जनाको उद्धार।
13: र एसीसी प्रिमियर कप क्रिकेटमा ओमान विरूद्ध नेपालले ब्याटिङ गर्दै शीर्ष वरियताका ब्याटरको कमजोर प्रदर्शन।
15: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: समाचार अब विस्तारमा। रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा एक्रो ब्रिज जडानको काम सम्पन्न भएको छ। नेपाली सेनाले 5 दिन अघि शुरू गरेको पुल जडानको काम हिजो साँझ सम्पन्न गरेको हो। सेनाको टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान कार्य पूरा गर्न सफल भएको छ। नयाँ पुल जडान भएसँगै आजदेखि पैदल यात्रीका लागि यातायात खुल्ला गरिने भएको छ। भोलिदेखि भने सवारी साधन समेत सञ्चालनमा ल्याइने नेपाली सेनाले जनाएको छ। यसअघि भोटेकोशीमा आएको बाढ़ीले देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगाएपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पूर्ण रूपमा विच्छेद भएको थियो। अस्थायी रूपमा ट्विन सञ्चालनमा ल्याएर सम्पर्कमा केही राहत दिइएकोमा नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीयवासी व्यापारी तथा यात्रुलाई यातायातमा सहज हुने भएको छ।
16: भोटेकोशी बाढ़ीका कारण कृष्णवीरमा सड़क भाँचिएपछि वैकल्पिक सड़कका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथ पनि पहिरोका कारण अवरूद्ध बनेको छ। गैराती 9 बजे धादिङको थाक्रे गाउँपालिका 7 सोप्याङ खोलामा पहिरो खसेका कारण काठमाडौँ हेटौडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध बनेको धादिङ प्रहरीले जनाएको छ। आज बिहानदेखि पहिरो हटाउने प्रयास भइरहेको छ। प्रहरीका अनुसार पहिरो झर्ने क्रम नरोकिएकाले 55 समस्या भइरहेको छ। कृष्णवीरमा बाढ़ीका कारण सड़क भाँचिएपछि पृथ्वी राजमार्ग अवरूद्ध हुँदा अस्थायी ट्राक खोल्ने काम भइरहेको छ। सो सड़क भाँचिएपछि पूर्ण रूपमा अवरूद्ध हुँदा हेटौडा काठमाडौँका 3 रूटमा सवारी साधनहरू डाइभर्ट गरिएको छ। यी रूटहरूमा सवारी चाप बढ़दा शास्ति भइरहेको छ।
14: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्दैछ। बैठकमा अर्थमन्त्री डाक्टर छोणी मुआगले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर वाग्ले नै कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1 बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2080-81 र 81-82 वार्षिक प्रतिवेदन पेश हुनेछ। यस्तै विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
16: 53.5 मेगावाट क्षमताको अप्पर म्याग्दी 1 जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ब्रेक थ्रू भएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको धवलागिरी गाउँपालिका 4 छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका 7 भारवाङमा निर्माणाधीन विद्युत गृहतर्फ जोड्ने सुरुङ हिजो जोड़िएको हो। आयोजना प्रमुख जितु कुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने 2,506.39 मिटर सुरुङ ब्रेक थ्रू भएको बताउनुभयो। छहरीको अडिटदेखि धवलागिरी गाउँपालिका 4 खामला स्थित बाँधतर्फको 3,283.32 मिटरसम्म हालसम्म 1,973 मिटर सुरुङ निर्माण सकिएको छ। बाँकी सुरुङ पनि केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ। हालसम्म समग्रमा 56% भौतिक प्रगति भएको र आगामी 1 वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले बताउनुभयो। लुना बिल्डर्स एण्ड कन्ट्राक्टरले विक्रम सम्वत 2081 भदौ महिनादेखि मुख्य सुरुङ निर्माणको काम थालेको थियो।
14: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
17: गुणस्तरीय प्लम्बिङको परवर्धन
18: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
17: सुरक्षा घरको साथ जीवन
19: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा सुन्छ र थाहा खबर .com पनि सुन्न सकिन्छ।
16: अब बाँकी समाचार। डोल्पा जिल्ला अस्पतालमा सेवाग्राहीको संख्या बढे पनि विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ। पछिल्लो एक वर्षमा 15,000 भन्दा बढ़ीले बहिरेंग सेवा ओपीडी लिएका छन्। तर बिरामीको चाप बढ़दै गए पनि अस्पतालमा लामो समयदेखि विशेषज्ञ चिकित्सक अभाव छ। आर्थिक वर्ष 2082-83 मात्र अस्पतालमा 15,978 जनाले ओपीडी सेवा लिँदा 203 जना बिरामी थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएका छन्। अस्पतालमा सुत्केरी सेवाको चाप उल्लेख्य रूपमा बढ़ेको छ। यस्तै 40 जना अस्पतालका अयव तथा मेडिकल रेकर्डर कर्णबहादुर बुढाका अनुसार यो अवधिमा 203 बिरामीलाई जिल्ला बाहिर रेफर गरिएको छ। जिल्ला अस्पतालमा कर्णाली प्रदेश सरकारले हालै गरेको चिकित्सक सरूवामा डोल्पाले 9 तहको विशेषज्ञ चिकित्सक पाउन सकेन। प्रदेश सरकारले कर्णालीका अन्य हिमाली तथा दुर्गम जिल्लामा 9 तहका चिकित्सक पठाउने निर्णय गरे पनि डोल्पामा भने पुनः 8 तहकै चिकित्सक पठाउने तयारी गरेको भन्दै स्वास्थ्यकर्मी तथा स्थानीयले असन्तुष्टि जनाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक सिजन रावलले डोल्पामा 8 तहसँगै 9 तहको चिकित्सक आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार कम्तीमा 1 विशेषज्ञ चिकित्सक उपलब्ध हुने भए पनि जिल्ला बाहिर रेफर गर्नुपर्ने बिरामी को संख्या घटाउन सकिन्छ। उता कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकी सचिव रोशनी कुमारी श्रेष्ठले 9 तहका चिकित्सकको हेरफेर मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले गर्ने बताउनु भएको छ। जिल्ला अस्पतालको भौतिक पूर्वाधार तथा उपकरण विस्तार हुँदै गए पनि दक्ष तथा विशेषज्ञ जनशक्तिको अभाव भने कायमै छ। बिरामीको चाप बढ़दै गए पनि जटिल प्रकृतिका बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मी बताउँछन्।
14: अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा एउटा डुंगामा आगलागी हुँदा 5 जनाको मृत्यु भएको छ भने 87 जना बेपत्ता भएका छन्। यो दुर्घटना फिलिपिन्सको पालावान प्रान्त अन्तर्गत कोरोन क्षेत्र नजिक समुद्रमा भएको हो। आगलागी एमभी जुन एस्टर नामको डुंगामा आग लागेको थियो। कोस्टगार्डका अनुसार दुर्घटनापछि 42 जनालाई सुरक्षित उद्धार गरिएको छ। कोस्टगार्डकी क्याप्टेन नोएमी कायब्याबले स्थानीय रेडियो स्टेशनलाई दिएको जानकारी अनुसार 87 जना अझै बेपत्ता छन्। कोस्टगार्डका एक प्रवक्ताले डुंगामा कुल 134 जना सवार रहेको बताए। उनीहरूमध्ये 117 जना यात्रु र 17 जना चालक दलका सदस्य थिए। उद्धार गरिएका व्यक्ति तथा मृतकसँग सम्बन्धित हालसम्मको विवरणका आधारमा 87 जनाको खोजी अझै जारी छ। यसैबीच भारतको गुजरात राज्यको गान्धीनगरस्थित कुडासन क्षेत्रमा निर्माणाधीन भवनमा फलामको ठूलो स्लाब खस्दा धेरै मजदूर भग्नावशेषमा पुरिएका छन्। दुर्घटनापछि राहत तथा उद्धार अभियान सञ्चालन गरी हालसम्म 15 जना मजदूरलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। गुजरातका उपमुख्यमन्त्री हर्ष संघवीका अनुसार 15 जना मजदूरको उद्धार गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना गैराती करिब 9 बजे भएको। दुईवटा भवन बीच फलामको संरचना निर्माण गर्ने काम भइरहेको थियो। त्यही क्रममा अचानक फलामको स्लाब भत्किएर खस्यो र त्यसको चपेटामा त्यहाँ काम गरिरहेका मजदूर परेका थिए।
16: अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा अहिले नेपाल र ओमान बीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा शुरू भएको खेलमा नेपाल टस हारेर पहिले ब्याटिङमा आएको छ। नेपालले शुरूआती प्रदर्शन कमजोर देखिएको छ। एसियाली क्रिकेटमा यी दुई टोली चिपरिचित प्रतिद्वन्दी हुन्। अन्तर्राष्ट्रिय क्रिकेटको महत्वपूर्ण खेलमा पटक पटक भेट भइरहने यी दुई टोली बीचको खेल सधैँ नेट टू नेट रहँदै आएको छ। एसोसिएट क्रिकेटमा बलिया मानिएका यी दुई बीच अहिलेसम्म दुई एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा कुल 10 खेल भएका छन्, जसमा ओमान बलियो छ। अहिलेसम्म भएको कुल 10 खेलमा ओमानले 6 खेल जित्दा नेपालले 4 खेल मात्र जितेको छ। समूह एमा बहराइनलाई 7, मलेसियालाई 6 र साउदी अरेबियालाई 5 विकेटले हराएको नेपाल अन्तिम खेलमा हङकङसँग 15 रनले हारेको थियो। तर नेट रन रेटमा माथि रहँदै नेपालले समूह विजेताका रूपमा अन्तिम 4मा स्थान बनाएको थियो। यता ओमानले समूह चरणमा 2 जीत र 2 हारको नतिजा आत्मसात गर्यो। यो प्रतियोगिताको उपाधि जितेमा नेपाल दोस्रो पटक एससीसी एसिया कपका लागि छनौट हुनेछ।
14: अब मौसम। आज देशभरको मौसम साधारणतया बदली भई धेरै स्थानमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनीका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा मधेश प्रदेश लगायत बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। राति भने देशका पहाड़ी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म मात्रै वर्षाको सम्भावना छ। हामी थाहा खबरको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
16: बाढ़ीले सम्पर्क विच्छेद भएको नुवाकोटको देवीघाटमा एक्रो ब्रिज निर्माण सम्पन्न। पृथ्वी राजमार्गको विकल्पका रूपमा चलाइएको त्रिभुवन राजपथमा पनि पहिरो।
14: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक पेश गर्ने कार्यसूची।
16: अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिट सुरुङ ब्रेक थ्रू। मुख्य सुरुङको काम पनि केही दिनभित्र सम्पन्न हुने।
14: फिलिपिन्समा डुंगामा आग लागि हुँदा पाँचजनाको मृत्यु, 87 जना बेपत्ता। भारतको गुजरातमा निर्माणाधीन भवन भत्किँदा कयौं हताहत, 15 जनाको उद्धार।
16: र एसएससी प्रिमियर कप क्रिकेटमा ओमन विरूद्ध नेपालले ब्याटिङ गर्दै शीर्ष वरियताका ब्याटरको कमजोर प्रदर्शन।
14: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
20: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
21: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
20: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
22: हेलो बा,
23: कति बन्यो घर? अनि ढलान भयो त?
24: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
23: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
24: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
25: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
22: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
25: प्रोप्राइटर राम भुजेल। सम्पर्क 98191506630 र 97476680681।
26: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
27: यी बुढा कुरै नबुझिक नै त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
26: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
27: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले गौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
21: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
20: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188017।
28: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
27: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
28: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
27: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
3: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वासिलो सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169142।
6: सुन न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
3: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
7: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0665903069, मोबाइल 9840829026।
27: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
27: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
27: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020।
28: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
27: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
28: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
27: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
28: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
9: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
10: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
9: मिति यही भाद्र 29 गते। स्थान खैरिनी चार बजार।
10: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
9: द्वितीय पुरस्कार रु 15,000,
10: तृतीय पुरस्कार रु 10,000,
9: सान्त्वना पुरस्कार रु 5,000।
10: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
9: द्वितीय पुरस्कार 5,000
10: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
10: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856331937,
9: सुरेन्द्र श्रेष्ठ 9856336136,
10: रविन्द्र राज पौडेल 9856268888।
28: ए सबिना, यस्तो हतारमा कता हो?
27: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
28: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
12: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
13: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
12: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
13: सेवा लिने क्रममा चाहिने जानकारी
12: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
13: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
12: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461599 छ
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
5: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
4: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
5: हो त है सामान लिन टाढो किन जानु पर्यो र
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461612020
4: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
8: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
4: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
2: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9821653507
9: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण साथ
9: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
1: विगत 15 वर्षदेखि उत्कृष्ट

0: 5337 र 9806615899।
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
1: हाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
3: र रामचन्द्र महत 9864161678।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9560878302 र 9460878302।
11: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
12: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
11: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
12: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
11: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
12: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
11: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
12: तीन दर्ता शुल्क 500 रुपियाँ।
11: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक।
12: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
11: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
12: सह आयोजक शुक्ला

0: गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
1: थप जानकारीको लागि सम्पर्क 98066 81 166, 98461 49304 र 98462 26743।

0: 103.8 अन्तर्मनको आवाज
1: मनिल तिमीलाई यो मेरो मायाको सिनो परिस्थितिले भने हामीलाई छुटाएछ भन्ने पनि

0: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
6: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
0: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
0: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062041।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9852359122, 9800528 र 9460692646।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9811324775।
12: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
13: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
12: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
14: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
14: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
15: 103.8 अन्तर्मनको आवाज
16: स्टुडियो टाइम
17: अहिले बिहानको 10 बज्यो
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
20: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349404

0: नमस्कार, रेडियो ध्रुवाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्रुवाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np हाम्रो पात्रो र नेपाली पात्रो मार्फत पनि हामीलाई विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रुवाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसदका दुईवटै सदनको बैठक आज बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज 1 बजे बस्दैछ। यस्तै राष्ट्रिय सभाको बैठक पनि आज 1:15 बस्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्चोटको पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले कर्मचारी संचय कोषको संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ। यस्तै बैठकमा आज कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै गरी बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठकमा भने प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2080-81 र 81-82 वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सम्बन्धी प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यो प्रस्तावमाथि सभामा छलफल गरेर पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। रसुवाको भुटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारणले बुधबार रातीसम्म 1372 जनाको शव फेला परेको छ। प्रहरी मुख्यालयका अनुसार रसुवामा 178 जना, नुवाकोटमा 197 जना, धादिङमा 70 जना, चितवनमा 363 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 227 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1372 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचान लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेर आलसम्म 1148 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1616 गरी कुल 2902 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1295 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्र उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7995 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विपद प्राधिकरणका अनुसार हालसम्म 5132 जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य भइरहेको छ। यस्तै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3300 जना व्यक्तिहरूलाई राखिएको छ। पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालका धेरैजसो पर्यटकीय क्षेत्रहरू पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारणले अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रम नपर्न अपील गरेको हो। भदौको 10 गते आएको बाढ़ी मुख्यतया भोटेकोशी र त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्रै केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। अहिले काठमाडौँ उपत्यका पोखरा, अन्नपूर्ण र खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपदको खबरले पर्यटकहरू माझमा डर र अन्यल हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाई रहेको छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटक आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको हो। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार समाचारमा समाचारका आधारमा प्रभावित नभएका गन्तव्यहरूको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै संघीय संसद सचिवालयमा निवेदन परेको छ। शंकर रजकले रेग्मी र राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै संघीय संसद सचिवालयमा सूचित गर्नुभएको हो। संघीय संसद सचिवालय स्रोतले निवेदन प्राप्त भएको पुष्टि गरेको छ। स्रोतले भन्यो केही साता अगाडि नै उजुरी दर्ता भएको छ। नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक पदाधिकारीमाथि दुई तरिकाबाट महाभियोगको प्रस्ताव दर्ता हुने परिकल्पना गरिएको छ। संविधानको धारा 101(1)मा प्रतिनिधि सभाका 1/4 सदस्यले महाभियोगको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था रहेको छ। त्यस्तो प्रस्तावमा प्रतिनिधि सभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट पारित भएमा सम्बन्धित पदाधिकारी पदमुक्त हुने व्यवस्था रहेको छ। त्यही धाराको उपधारा 5 कुनै पनि व्यक्तिले संवैधानिक पदाधिकारी विरूद्ध महाभियोगको प्रस्तावको सूचना दिन सक्नेछन्। कम्तीमा 3 सांसदहरूले त्यो उजुरी प्रमाणित गरेमा महाभियोग सिफारिश समितिले छानबिन गर्न सक्नेछ। त्यस पछाडि महाभियोग सम्बन्धी प्रस्ताव अगाडि बढ़न सक्छ। दोस्रो विकल्पका लागि पनि प्रतिनिधि सभाका 1/4 सांसदहरूको हस्ताक्षर अनिवार्य हुने जनाइएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापा आज स्याङ्जा आउनुहुने भएको छ। कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको 45 दिनको पुण्यतिथिमा आयोजित शोक सभामा सहभागी हुनको लागि थापा आज स्याङ्जा आउन लाग्नु भएको हो। श्रेष्ठको राजनीतिक योगदान लोकतान्त्रिक आन्दोलनमा उहाँले खेलेको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरणमा शोक सभा आयोजना गरिएको कांग्रेस स्याङ्जाका प्रवक्ता भरत प्रसाद लम्सालले जानकारी दिनुभयो। श्रेष्ठको गत साउनको 12 जावलाखेली स्थित हेली अस अस्पतालमा क्यान्सरको उपचारको क्रममा 83 उमेरमा निधन भएको थियो। 2017 विद्यार्थी अवस्थामा नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठ 2026 सालको जनमत संग्रह 2042 सालको सत्याग्रह 2046 सालको जनआन्दोलन र 2062-63 दोस्रो जनआन्दोलनमा सक्रिय रहनु भएको थियो। नेपाल वायु सेवा निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइएको राहत सामग्री ढुवानीमा लाग्ने शुल्क 1 महिनाका लागि छूट दिने भएको छ। निगमले विज्ञप्ति निकालेर विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको स्पष्ट पारेको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय स्टेशनबाट नेपालमा बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क 1 महिनासम्म छूट हुनेछ। यसबाट विदेशमा रहेका नेपाली विभिन्न संघ संस्था र सहयोगी निकायबाट नेपाल पठाउने राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ। सम्बन्धित दूतावाससँग समन्वय गरेर दूतावासको आधिकारिक पत्रका आधारमा पठाइने खाद्यान्न औषधि लत्ता कपड़ा तथा अन्य अत्यावश्यक राहत सामग्रीमा यो शुल्क छूट हुने निगमले जनाएको छ। बजारमा ग्यासको चरम अभाव भइरहँदा नेपाल एलपी ग्यास उद्योग संघले माग अनुसारकै आपूर्ति भइरहेको दावी गरेको छ। संघका अनुसार भूकम्प नाकाबन्दी र कोविड महामारीको समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क अवरूद्ध हुँदा ग्यास बोकेको बुलेट काठमाडौँ आउन नसकेपछि नेपाल आयल निगमको निर्देशन अनुसार काठमाडौँ काभ्री तथा धादिङमा रहेको ग्यास उद्योगका सिलिण्डरहरू बारा प्रसाद चितवन धनुषा र नवलपरासी लगायतका ठाउँमा उद्योगमा भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ। संघले विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक संचय नगर्न र आवश्यकता अनुसार मात्रै खरिद गर्न आग्रह गरेको छ। संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा ग्यासको अभाव उस्तै रहेको छ। लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झन चुनौती थपेको छ। यही भदौको 14 कृष्णभीरमा सड़क भाँचिँदा पर्याप्त मात्रामा ग्यास वितरिन सकेको छैन। रसुवा भटेकुशी बाढ़ी प्रभावित को राहत उद्धार र पुनर्स्थापना का लागि गैर सरकारी संस्था महासंघ गैर महासंघ नेपाल गण्डकी को पहल में 1,02,00,000 भन्दा बढ़ी नगद तथा जिन्सी सामग्री संकलन गरिएको छ। गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकूद मंत्रालय को आह्वान में विभिन्न संघ संस्था मार्फत 15,00,000 रूपैया र 86,00,000 बराबर को जिन्सी सहयोग संकलन भएको गैर सरकारी महासंघ नेपाल गण्डकी का अध्यक्ष पद्मराज पहारीले जानकारी दिनुभयो। उहाँले पहिलो चरण में महासंघ का जिल्ला शाखा व्यक्तिगत गरेर 25 संस्था बाट सहयोग संकलन भएको बताउनुभयो। केही संघ संस्थाहरूले स्थलगत रूपमा पुगेर भारी प्रभावित राहत वितरण गर्नुभएको छ। अध्यक्ष पहाडीले भन्नुभयो, संघ संस्थाले दोस्रो तेस्रो चरणमा समेत भारी प्रभावितलाई राहत संकलन गर्ने गरेका छन्। उहाँले संघ संस्थाको विधागत क्षेत्र अनुसार प्रभावित क्षेत्रमा पुगेर नै भौतिक पुननिर्माण, स्वास्थ्य तथा सरसफाई, मनोविमर्श, विद्यार्थीहरूलाई शैक्षिक सहयोग गर्ने योजना समेत रहेको बताउनुभयो। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीहरूको संख्यामा फेरि उल्लेख्य बढ़ेको भन्दै आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भएर सेवा लिन आग्रह गरेको छ। विभागले नयाँ राजधानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीहरूको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहज पुर्याउन अनुरोध गरेको हो। विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म रहेको ले हतार नगरी आवेदन प्रक्रिया अगाडि बढ़ाउन समेत आग्रह गरेको छ। त्यस्तै गएको साउनको 24 गति राजपत्रमा प्रकाशित सूचना बमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राजधानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अबको दुई महिना पछाडि नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि चुनाव लगत्तै अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अमेरिकी आर्थिक तथा सैन्य दबावका कारण तेहरान धेरै समय टिक्न नसक्ने दावी गर्नुभएको रोइटर्सले जनाएको छ। ट्रम्पले हिजो पत्रकारहरूसँग कुराकानी गर्दै युद्ध चुनाव पछाडि तत्काल अन्त्य हुने समेत बताउनुभयो। इरानले अमेरिकी चुनावमा आफू अनुकूल परिणाम निकाल्ने प्रयास गरिरहेको समेत जनाएको छ। इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदानमा असन्तुष्टि बढ़ाउने र त्यसबाट रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास भइरहेको पनि ट्रम्पले आरोप लगाउनु भएको छ। अब अन्तिममा खेल समाचार। नेपालले एसीसी प्रिमियर कप 2026 सेमी फाइनलमा ओमान विरूद्ध टस हारेको छ। मलेसियाको बायुमास ओभर क्रिकेट मैदानमा कप्तान सन्दीप लामिछानेले टस हारेसँगै नेपालले शुरूमा ब्याटिङ गर्ने भएको हो। ओमानले फिल्डिङ गर्ने लक्ष्य समेत राखेको छ। पछिल्लो खेलमा पराजित नेपाल सजग रहँदै फाइनलमा पुग्ने लक्ष्यको साथमा मैदानमा उत्रनेछ। यता ओमानको पनि लक्ष्य उस्तै रहेको छ। नेपाल समूह एको विजेता तथा ओमान समूह बीको उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। 10 टीम सहभागी प्रतियोगिताको च्याम्पियन टीम अर्को वर्ष बंगलादेशमा आयोजना हुने एसिया कपमा छनौट हुनेछ। आज नै उनी अर्को सेमी फाइनलमा यूएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबा रही हाइलाइट आजको लागि सकिएको छ। 2 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबा रही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: सूचना यस जनहो सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल। दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा। फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल,
3: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143770, मोबाइल 9856443443।
5: प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
8: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
9: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
8: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
9: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
10: हजुर, विवाहको कपडा, स्तरीय कोट सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
8: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
10: पाइन्छ नि दुलेगोडाको सेन्सिका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648883522।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
13: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउरी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
15: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। सम्पर्क 0564142333
2: र 9678168887।
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
16: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9556231128, 9462614726।
17: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
18: देखो कुर्ता सुरुवात चुरा मिलाए कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायौ कि क्या हो
19: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
20: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
19: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
21: 103.8
22: मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM
23: इट्स टाइम फॉर कॉलिंग टाइम
22: ओनली ऑन रेडियो ढोलबाराही

हेलो नमस्कार गुड मर्निंग सुन्दै हुनुहुन्छ रेडियो धोरबाराही 103.8 मेगाहर्जमा कार्यक्रम हो कलिङ टाइम। कलिङ टाइमको आजको एपिसोडमा हामी उपस्थित भइसकेको छु। म अशोक छु अनि आज तपाईँहरूसँग कुराकानी गर्नको लागि, रमाइलो गर्नको लागि, परिचय गर्नको लागि मैले एकजना नयाँ साथी पनि लिएर आएको छु। हामीसँग हुनुहुन्छ आज इरफान दिन मिया हुनुहुन्छ। हामी दुवैजना तपाईँहरूसँग अबको 12 बजेसम्म रहनेछौँ। हामीलाई तपाईँ रेडियो धोरबारा 103.8 मेगाहर्जमा सुन्दै हुनुहुन्छ, त्यस्तै गरी हामीलाई इन्टरनेट अनलाइनबाट सुन्न सक्नुहुनेछ। अनि हामीलाई हाम्रो पात्रो नेपाली पात्रो विभिन्न माध्यमबाट पनि सुन्न सक्नुहुनेछ विश्वभरि। र आज हामी बिहिबारको एपिसोडमा रहेका छौँ। बिहिबारको एपिसोडमा तपाईँको गायन प्रतिभालाई समेट्नेछौँ। टेलिफोन लाइन खुल्दैछ 0-65-4-14-200, फोन गर्दै गर्नुहोला। यो अनुरोध तपाईँ सबैजनाको लागि गर्दै, चलचित्र बेहुली अब रिलिजको सङ्घारमा रहेको छ, विशेष गरी स्टारहरू तपाईँहरूले चिनिरहेको, विशेष गरी टिकटकबाट सबैले चिनिरहेको कुलबोई पार्सपम ठकुरी र दिव्या रायमा जे स्टार चलचित्रबाट रहेको यो गीत तपाईँ सबैजनाको लागि प्रोग्रामको पहिलो साङ्गीतिक कोसेली स्वरूप राख्दैछु। सुन्दै गर्नुहोस्, हामीसँगै रहनुहोस्, हामी एकैछिनपछि आउँछौ तपाईँसँग कुराकानी गर्नका लागि।

0: छातीचिरी हेर यो मुटुमा तिम्रो नाम छ तपाईँ सबैजनाको लागि राख्यौ चलचित्र दुलहीबाट रहेको थियो विशेष गरी यो गीत पछिल्लो क्रममा अत्यन्तै चर्चामा पनि रहेको छ कुलबोय अनि दिव्य रायमा स्टार फिल्मबाट रहेको थियो कस्तो लाग्यो आजको कार्यक्रमको पहिलो यो साङ्गीतिक शैली आज विशेष गरी तपाईँहरूको ट्यालेन्ट तपाईँसँग भएका जे प्रतिभा छ कार्यक्रममा हामीले स्वीकार गर्नेछौँ तपाईँ फोन गर्दै गर्नुहोला आज अनुजी विशेष गरी धेरैजना हाम्रो भनौँ न लेडिज साथीहरूलाई तिज लागिरहेको छ त्यसकारण पनि हामी तपाईँहरूसँग कुराकानी गर्न आइरहेका छौँ हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ भने फोन गर्न चाहिँ कति पनि कष्ट नमान्नुहोला किनकि आज इरफान दिन यहाँ पनि हामीसँग हुनुहुन्छ के छ इरफान
1: एकदम ठिक छ
0: अलि यतापट्टि अलि नजिक आएर बोल्नु पऱ्यो कि के छ खबर
1: एकदम ठिक
0: छ कस्तो भइरहेछ रेडियोमा बोल्दा ल बोल्नुहोस्
1: तपाईँको
0: पर्सनल फिल कस्तो गर्नुभएको छ
1: आनन्द आइरहेछ एकदम पोडकास्टमा बोलिरहेको जस्तो महसुस भइरहेको
0: छ ल ठिक छ आज साथीहरूसँग पनि कुराकानी गर्नुपर्छ कलिङ टाइम सुन्ने साथीहरूले हामीलाई अब केही समयपछि कल गर्नुहुन्छ होला जस्तो चाहिँ हामी एकदम वेटिङ गरिरहेका छौँ कता हेर्नु भएको छ होइन आज इरफान विशेष भएको कारणले आज साथीहरू इरफानसँग कुराकानी गर्नलाई फोन गर्नु होला ल इरफानजी तपाईँको लागि फोन आएको छ है मेटगर छ यो हामी को हुनुहुन्छ कहाँबाट साथीहरू उहाँसँग कुराकानी गर्छौँ हेलो नमस्कार
2: हेलो
0: नमस्ते है
2: नमस्ते
0: को बोल्दै हुनुहुन्छ कहाँबाट
2: म पल्लोपुणीबाट एकराज रामजाली
0: एकराज रामजाली पल्लोपुणी टारबाट हो
2: हजुर
0: के छ एकराजी खबर
2: एकदम ठिकै छ अब धुम्मा धुम्मा भइरहेछ पानी पर्ला पर्ला पनि गरिरहेछ अब
0: अब पानी त पर्नै पर्यो नि हेर्नुहोस् न पानी परेन भने त फेरि गर्मी भएर साह्रो हुने नि
2: त्यही त नि
0: त्यही त अनि के छ आज हामीसँग नयाँ साथी पनि आउनु भएको छ नि इरफानजी
2: मैले सुनिसकेको छु
0: आज अनुमल्लको दर खाने कार्यक्रम छ अरे कता हो कुन पार्टी प्यालेसतिर जाँदै हुनुहुन्छ आज हामीलाई फोन गर्नुभएको थियो म आइन है आज हाम्रो एकराजीहरू आउनुहुन्छ राम्रोसँग कुराकानी गरिदिनुहोस् मेरो कार्यक्रम चलाइदिनुहोस् भन्नुभएको थियो ल इरफानजी ए एकराजी
2: हजुर भन्नु
0: ल आज के सुनाउनुहुन्छ भन्नुहोस्
2: म एउटा छोटो जोक सुनाउँछु है त
0: ल ओके ल
2: एउटा टिचरहरू चाहिँ त कक्षामा पढाइरहेको बेलामा चाहिँ त एउटा साथीले चाहिँ त हल्ला गरिरहेको रहिरहेको रहे टिचरले चाहिँ त त्यो विद्यार्थी त ध्यानपूर्वक हेरिरहेको अरे क्या अनि त्यसपछि चाहिँ त अन्त ओ राम तिमी किन हल्ला गरे शान्तिसँग बस त भनेर टिचरले त्यो भन्नुभयो अरे अनि त्यसपछि त्यो राम चाहिँ त जुरुक्क उठेर चाहिँ त सर आज त शान्ति आएको छैन म राधासँग बस्छु है भनेर भन्थ्यो अरे
0: ल ठिक छ दामी रहेछ भनेपछि कसैलाई त फेरि मौका पनि भयो कि उसलाई है शान्ति आएको भयो त शान्ति त ट्वाल्लै पर्ने रहेछ नि ल ठिक छ ल दामी दामी यो जोक सुनाउनु भयो तपाईँलाई थ्याङ्क यू सो मच पाइन्छ पाइन्छ अब बस्यो गीत मैले भन्नै थियो नि त ल
2: अब हाम्रो चाहिँ त पहिला हरि खरेलले चलाउनु भएको थियो के अरे हरि खरेल दाई कता जानुभयो उहाँको लागि अनि त्यसपछि अनुमल्लको लागि चाहिँ आज दर राम्रोसँग खानु होला भन्दै अनि तपाईँलाई भइहाल्यो अनि त्यसपछि ढोरपरा होल युनिटको लागि अनि खबिमाया दिदी दलमाया दिदी रोसिका बहिनीको लागि अनि लक्ष्मी लम्साल अनि टुपिसी दाई नरेन्द्र दाई मगनी दिदी अनि आफू उसरीबाट आउने बुवाको लागि मलाई एकराज भनेर चिन्ने नचिन्ने सम्पूर्ण शुभ दिन
0: बाबा ओके ल थ्याङ्क यू सो मच एकराजी हुनुहुन्थ्यो हामीलाई तल्लो पनि चारबाट फोन गर्नुभएको हो इरफानजी केही भन्नु छ
1: एकदम ठिक छ मैले उहाँले मलाई सम्झिनु भएन नयाँ भएको हुनाले होला
0: अब हामी तपाईँहरू साथी भन्छौँ एकराजी है हामी तपाईँले सम्झेको सबैजनालाई सायद उहाँहरूले पनि सुनिरहनु भएको छ होला अझै पनि मलाई सम्झिनु हुँदो रहेछ भन्नुभयो होला अनुजीले पनि सायद सुनिरहनु भएको छ भने हो मलाई पनि सम्झिनु भयो भनेर पनि खुसी हुनुभएको छ होला सबैजनालाई र अन्य साथीहरूले पनि कल गर्न सक्नुहुनेछ कलिङ टाइम प्रोग्राममा साथीहरू तपाईँ आउँदै गर्नुहोस् है, हामी एउटा गीत सुनाउँ कि जस्तो लागिरहेको छ, साथीहरू आउनु भएको छैन, कुन गीत सुनाउने होला इरफान, कुन गीत सुना? अब हामी तपाईँहरू साथी भन्छौँ एकलाजी है, हामी तपाईँले सम्झेको सबैजनालाई, सायद उहाँहरूले पनि सुनिरहनु भएको छ होला, अझै पनि मलाई सम्झिनु हुँदो रहेछ भन्नुभयो होला अनुजीले पनि, सायद

0: लेखकी हे माया मन नै खलबलाइदिने यस्तै यस्तै श्रोताहरू थियो तपाईँ सबैजनाको लागि हामीले राख्यौँ प्रोग्राम कलिङ टाइम सुन्दै हुनुहुन्छ साथीहरू खै साथीहरू आउनै छोड्नु भयो है आज अनुजी नायक भएर हो कि के हो है हामी तपाईँहरूलाई चाहिँ खुब सम्झिरहेका छौँ साथीहरू यो कार्यक्रम कलिङ टाइममा धेरै साथीहरूले कल गर्नुहुन्छ त्यही भएर पनि कार्यक्रममा के गीत बजाइरहने आज हामी जाउँ न साथीहरूसँग कुराकानी गर्नु पनि हुन्छ चिन्जान गर्नुहुन्छ भनेर हामी आएका हौँ विशेष गरी साथीहरू खै आउँदै आउनु भएको छैन किन खै
1: यस्तो कला देखाउने ठाउँमा तपाईँहरूको कल आउँछ भन्ने हामी दुईजना चाहिँ कुरिरहेका छौँ यसो कल गरिदिनुहुन्छ कि भन्ने आशा छ हामी आज चिन्जान गर्छौँ।

0: दुईजनाले चाहिँ अब म त पहिलोचोटि नै भए, पहिलोचोटि हुनको कारणले चाहिँ आज यसो कलमा चाहिँ बोलाउँ तपाईँहरूसँग भन्ने आशाले उपस्थित भएको थिएँ। यसो कल गरिदिनुहुन्छ भन्ने आशा छ हामी दुईजनाको।
1: ल ठिक छ, हामी तपाईँहरूसँग कुराकानी गर्छौँ तर साथी राउन्डमा छैन। हामी साथीहरू आएसम्म तपाईँहरूको ट्यालेन्टलाई, यो ट्यालेन्ट सो पनि हो टाइप्स के भन्छ होइन, यो ट्यालेन्ट सो नै भन्नुपर्छ। तपाईँहरू जोक्स आउँछ, जोक्स भन्न सक्नुहुनेछ। विशेष गरी यो क्षेत्रमा अलिकति कविता भन्ने, गजल भन्ने साथीहरू हामीलाई सुन्नुहुन्न कि अथवा साथीहरू एकदम कम हुनुहुन्छ कि भन्ने जस्तो अनुभूति हामी गरिरहेका छौँ। त्यस्ता साथीहरू हुनुहुन्छ भने तपाईँहरूको गजल, मुक्त, कविता, जोक्स, जे पनि तपाईँहरूको शायरीहरू जे छ तपाईँले सुनाउन सक्नुहुनेछ, गीत सुनाउन सक्नुहुनेछ, तपाईँको आशय व्यङ्ग्य, तपाईँहरू क्यारिकेचर आउँछ भने त्यो पनि सुनाउनुहोस्। आज रमाइलो गरौँला। तपाईँ सबैजनालाई अनुरोध गर्दै अब भने लाची चार्ज नगर है मेरो मायामा भन्ने एउटा अत्यन्तै राम्रो गीत थियो। यो अलि लोकपप खालको पनि गीत छ। तपाईँ सबैजनाको लागि रामचन्द्र काफले अनि सिन्धु मल्लको आवाजमा छ यो गीत। राख्छु भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ जानेछौँ अनि आफ्टर 11 AM हामी फेरि कार्यक्रममा जोडिनेछौँ। आउँदै गर्नुहोला।

0: आयोजनमा लाखे नाच प्रतियोगिता 2083
1: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
2: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
1: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क
3: 9841104332 र 9841113939।
1: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनीटार।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746780681।
1: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
1: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
8: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
1: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
8: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
1: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
8: अम्बिका प्रसाद लामिसाने दुलेगौडा रु 10,511,
1: तुलसी शाह दुलेगौडा रु 10,505,
8: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
1: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
8: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
1: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
9: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122, 9800528 र 9460269246।
10: स्टुडियो अहिले बिहानको 11 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 9816095301।

0: फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ। 11 बजिसकेको छ, यो 11 बजेको तानचेक पछि प्रोग्राम हो कलिङ टाइम। सुन्दै हुनुहुन्छ रेडियो ध्रुवबाही 103.8 मेगाहर्जमा। आज अनुजी तपाईँहरूको माझमा हुनुहुन्न, आज दौड खान जानुभएको छ। त्यही मौकामा तपाईँहरूसँग कुराकानी गर्नको लागि, तपाईँहरूको ट्यालेन्ट समेट्नको लागि हामी आएका छौँ इरफानमा। इरफान पनि अलि लजालु भएको जस्तो मलाई महसुस चाहिँ भइरहेको छ। इरफान त्यति धेरै बोल्न मान्दै मान्नुहुन्न तिनीहरूको पनि
1: बोल्न यस्तो अब साथीहरूको कल आउँछ कि भन्दै कुर्दै बसिरहेको थियौँ हामी, अनि त्यो मलाई पनि अलिअलि शर्मै लागेर आयो सायद अनुम्यान नहुनुभएको। कल गर्नु भएको छैन, चिन्जान हुन्छौ चिन्जान गरौ भनेर अनुम्यान नभएको बेलामा हामी पनि यस्तो तपाईँहरूसँग बोल्छौ कि भनेर आएको खासमा।
0: ल ल ओके, इरफान बोल्ने बित्तिकै कल आइरहेको छ, यो संयोग त्यस्तो परिरहेको छ। कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ है। नमस्ते।
2: नमस्ते।
0: को बोल्दै हुनुहुन्छ त्यहाँबाट?
2: हजुर,
0: को बोल्दै हुनुहुन्छ? नवल परासीबाट मगर्नी मात्रै, नामै छैन र नामै मगर्नी है। कस्तो रमाइलो। ल हामी अब हुन त अब रेडियोबाट अब देखिँदैन चिनिँदैन क्या अरे है।
2: हजुर।
0: नवल परासीको कुन ठाउँमा मगर्नीजी? बौद्धी कालीमा। अनि हाम्रो रेडियो त्यहाँ कस्तो सुनिन्छ? राम्रो सुनिन्छ। अनि के गर्नुहुन्छ मगर्नीजी?
2: किसानी हो
0: म त। हजुर गाउँले भन्ने गीतको याद आउँछ हामीलाई, कतिको सुन्नुहुन्छ यो गीत? खुब बज्छ नि हाम्रो रेडियोबाट। सुन्नुहुन्छ है। ल अनि अब तिज लाग्यो, कतिको तिज लागेको छ बौद्धी कालीतिर तपाईँको ठाउँतिर?
2: ठिकै
0: ल ठिक छ। आज इरफान पनि हुनुहुन्छ नि नयाँ साथी, तपाईँलाई थाहा छ?
2: हजुर।
0: आज हामीसँग इरफान दिन मिया भन्ने साथी पनि आउनु भएको छ, नयाँ साथी हुनुहुन्छ रेडियोमा।
1: आरामै हुनुहुन्छ?
2: हजुर,
1: म इरफान दिन मिया बोल्दैछु।
0: ल अब चाहिँ चिन्नु पर्यो है मगर्नीजी, रमाइलो। अब हामी आइरहेको छौँ तपाईँहरूसँग कुराकानी गर्न। अनुजी त दर खान जानु भएको अरे। म त अलिक पुरानै हो कि तपाईँले याद गर्नु भएको रहेछ।
2: होइन, यो कार्यक्रममा आएको सुन्नु भएको थिएन नि?
0: मैले 10 वर्ष पहिला यो कार्यक्रम चलाउँथे नि।
2: 10 वर्ष पहिला आएको थिएन
0: होला सायद। तपाईँले याद गर्नु भएन, 10 वर्ष पहिला मैले कार्यक्रम चलाउँथे यो कार्यक्रम। ल मगर्नीजी, कुराकानी जति गरे पनि सकिँदैन क्यारे, होइन त?
2: हजुर।
0: ल अनि आज के सुनाउनुहुन्छ त कार्यक्रममा? गीत गाउन आउँछ होला, जोक्स भन्न आउँछ होला, कथा कवि कथा त अब लामै हुन्छ होला है, शायरी मुक्तकहरू छ भने पनि सुनाउन सक्नुहुन्छ नि? झ्याली झ्याली गर्नुभयो नि त।
2: हजुर,
0: झ्याली गर्नु हुनुभयो नि त। ठिक छ, अब हामी एउटा गीत राख्छौ, कसैलाई सुनाउनु पर्छ भने भन्न सम्झन साथीहरू।
2: साथीहरूलाई सम्झनु पर्दा हजुरको लागि, अनि हजुरसँग बस्ने साथीहरूको लागि,
0: इरफानको लागि भन्नुहोस् न
2: नामै।
0: ल अप्सार है।
2: हजुर।
0: ल अनि
2: अनु बहिनीको लागि, अनि अगाडि आउने पछाडि आउने, अनि सुनेर बस्ने सम्पूर्णको लागि भन्दै बिदा हुन्छु। नमस्कार।
0: ल ओके मगर्नीजी, थ्याङ्क यू सो मच। हामीलाई नोबल फरासीबाट फोन गर्नुभएको, कस्तो टाढा टाढाबाट पनि फोन गर्नुभएको, एकदम खुसी लाग्छ। धेरै टाढा टाढाबाट फोन गर्नुभयो भने हामीलाई त्यो ठाउँमा पनि सुन्नु हुँदो रहेछ भनेर, तर अनुजीकै लागि फोन गर्नुभएको हो कि जस्तो पनि महसुस भयो, किनकि खोइ त आज अनु भन्नुहुन्छ सबैजनाले, कति धेरै माया अनुलाई है। आज हामी तपाईँहरूसँग कुराकानी गर्नको लागि छौँ, साथीहरू आउँदै गर्नु होला, अनुरोध तपाईँ सबैजनाको लागि गर्दैछौँ। एउटा गीत राखौँ कि, कानैमा झमझम झुम्का हो, आशिष विरल अनि सुशीला पाठकको आवाजमा रहेको यो गीत तपाईँ सबैजनाको लागि राख्छौँ। त्यसपछि फेरि हामी आउँछौँ कुराकानी गर्नको लागि, हामीलाई सुन्दै गर्नु होला।

0: ओहोनी ओहोनी मलाई पहिलो नजर लाउने को हो नि तपाईँ सबैजनाको लागि राखिरहेका छु। नयाँ नयाँ गीतहरू पनि राखौँ भन्ने थियो तर गीत 3 वर्ष पहिला बजारमा आएको रहेछ। कतिको सुन्नुभएको थियो मैले त्यति धेरै सुनिरहेको छैन, कता कति सुने कि जस्तो पनि लाग्छ। निलो कुर्ताले भने गीत एकैछिनपछि हामी राख्छौँ। साथीहरू कल गर्न सक्नुहुनेछ, कल गर्नको लागि नम्बरहरू खुल्लै छ। साथीहरूलाई भनिरहनु पनि पर्दैन होला जस्तो लाग्छ किनकि धेरैजना साथीहरूले सुन्नुहुन्छ कार्यक्रम अनि धेरैजना साथीहरूलाई कन्थै छ जस्तो लाग्छ। हाम्रो 414-100 फोन लाइन तपाईँ सबैजनाको लागि खुल्ला गरेका हौ। साथीहरू आउँदै गर्नुहोस्, अनुरोध तपाईँ सबैजनाको लागि गर्छौँ। विशेष गरी तिज लागिरहेको छ, माहौल के छ तिजको त्यतातिर, तपाईँको ठाउँतिर, तपाईँको ठाउँतिरको बस्तीतिरको पनि कुराकानी गरौँला अनि तपाईँको ठाउँतिरको प्रचार पनि गर्ने कोसिस गर्छौँ आज है। विशेष गरी तपाईँको ठाउँतिर घुम्न जानको लागि कस्ता कस्ता ठाउँ छन् अनि अर्को एउटा कुरा हो भने अर्को कुरा हामीलाई साथीहरूले फोन गर्नुभयो भने हामीलाई त्यो त्यो ठाउँमा पनि हामी सुनिदो रहेछौँ भन्ने पनि हामीलाई लाग्छ। त्यसकारण तपाईँले कल गर्नुपर्छ जस्तो लाग्छ। विशेषतः आज हामी कुराकानी त गर्छौँ नै, तपाईँहरूको ठाउँ बस्तीका कुराकानीलाई पनि हामी जोड्ने प्रयत्न गर्नेछौँ अनि धेरैभन्दा धेरै साथीहरूको हामी यो ट्यालेन्टलाई कार्यक्रममा सो गर्ने आज हामी कोसिस गरिरहेका छौँ। साथीहरू आउनु भएको छैन, हामी राखौँ है एउटा निलो कुर्ताले भन्ने गीत राखौँ। गीत सुनाउँदै बस्ने जस्तो भएको छ, यो गीत सुन्नुहोस्, त्यसपछि हामी फेरि सर्ट कमर्सियल ब्रेकतर्फ जान्छौँ, फेरि आउँछौँ हामी। हामीलाई सुन्दै गर्नु होला यति बेलाको क्रममा निलो कुर्ताले, है निलो कुर्ताले भन्ने गीत सुन्दै गर्नु होला।
1: कोही कोहीलाई त्यस्तै नाच्न मन भए जहाँ पनि नाच्छु नि।
2: ए हो लु, हिम्मत भए यही नाचेर देखा त हेरौँ।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9860-57731 9060-57731
3: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
3: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
4: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
3: द्वितीय पुरस्कार रु 15,000
4: तृतीय पुरस्कार रु 10,000
3: सान्त्वना पुरस्कार रु 5,000
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
3: द्वितीय पुरस्कार 5,000
4: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
4: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9850-31937
3: सुरेन्द्र श्रेष्ठ 9850-36136
4: रविन्द्र राज पौडेल 9850-62888 के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई

0: कल्पना सेवा।
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814553305। ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू,
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन

0: प्रति 582 78 582 79 582 80
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
1: दीक्षा ब्युटी पार्लर रे?
2: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
2: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
2: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
2: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
2: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
3: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल,
5: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
6: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
11: XY3.8 अन्तर्मनको आवाज।
12: वेलकम ब्याक आफ्टर दिस शर्ट कमर्सियल ब्रेक। यो हो रेडियो धरबाराही 103.5 मेगाहर्ज अनि सुन्दै हुनुहुन्छ कार्यक्रम कलिङ टाइम। आज अनुजी हुनुहुन्न, हामी तपाईँहरू सुनिरहेका छौँ कलिङ टाइममा। आज विशेष गरी थर्सडे गविशोरमा हामी के गरिरहेका छौँ, तपाईँहरूको प्रतिभालाई हामी प्रोग्राम मार्फत लिइरहेका छौँ। साथीहरू आउन सक्नुहुनेछ, आफूसँग भएको प्रतिभा सो गर्न सक्नुहुनेछ कार्यक्रम मार्फत। फोन गर्नको लागि 0635414200 लाइन हामी खुल्ला राखिरहेका छौँ। साथमा गीत सङ्गीत रहेको छ अनि आज एकजना नयाँ साथी पनि, विशेष गरी अब तपाईँहरूसँग विभिन्न समाचारहरू अनि प्रोग्रामहरूमा उहाँको उपस्थिति रहनेछ। बिस्तारै बिस्तारै चिनिँदै पनि जान्छ, हामी अलिकति बानी पनि पारौँ, साथीहरूसँग चिनजान पनि गरौँ भनेर पनि हामी उहाँसँग उपस्थित भएका छौँ। फान दिनसँग कोही साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते। हेलो नमस्ते।

0: दर्शन नमस्ते झोरले अब के भन्छ सबै सबै तपाईँलाई एकदम हामी ठिक ठाक छौ। आज अनु नभए पनि हामी छौँ नि, हामीलाई पनि सोध्नुहोस् न।
1: म त हजुरहरूलाई पनि सोधिरहेको छु, हजुरहरू आउँदा पनि खुसी लाग्छ, तर पनि अब सोधैभरि हजुर अब हजुर आउने भनेको त कहिले काहीँ हो होइन, तर हजुरहरूलाई पनि मैले नयाँहरू आउँदा पनि एकदम खुसी नै लाग्छ लग्न त, तर पनि सोधै हाम्रो कार्यक्रममा सोधै आइरहेको अनु कहाँ जानुभयो भन्न मन त लाग्दो
0: रहेछ। अनु कस्तो भने अब कहिले छ अरे तिज? तिज 29 गते छ, यता त तिज लागिसक्यो नि।
1: लागिसक्यो हजुर, अब कसैको उसमा आँसु छ भने कसैको आँखामा आँसु छ हेर्नु, यस्तो दुःखको खबर अहिले यस्तो भयो, तर तिज आए जस्तो पनि लागेको छैन कि।
0: ल रोसिकाजी
1: हजुर,
0: कस्तो हुन्छ भने नि यो जिन्दगी भनेको सधैँ एउटै हुँदैन कि, हेर्नुहोस् सुख हुन्छ दुःख हुन्छ, फेरि
1: यस्तो होला भने त कसले जानेर हेर्नु, अब के गर्ने, यस्तो दुःखको खबर सुन्दाखेरि
0: एकदम नरमाइलो छ, तर पनि के गर्ने, अब सबै यो पीडाहरू भुलाउँदै भुलाउँदै फेरि अब हाँसोमा परिणत गर्नुपर्नेछ, अब खैर जे भयो त्यो कुरा विगत बिर्सँदै अब रमाइलो गर्नुपर्छ। तपाईँहरूले पनि अब
1: कसैले आफ्नो सन्तान गर्नुभएको छ, कसैले आफ्नो परिवार गर्नुभएको छ बिचरा, अब त्यो खबर हामीले अब न्युजमा सुन्दा पनि
0: त्यही त हामीले झन् दिनदिनै कति धेरै समाचार पढिरहनु पर्छ, त्यस्तै त्यस्तै हामीलाई झन् कस्तो भएको छ होला है। त्यही त हामी नेपाली गुरु त एकदम ठुलो हुन्छ, एक्ला पर्दा अर्कोलाई त्यस्तो हुनु यो हाम्रो राम्रो
1: अस्ति म स्कुल बिराम भएर म माले बगर गएर म सुते कि म नसकेर, तर बिचरा सहयोग माग्नु होइन, बिचरा पनि यस्तो बेलामा त हामीले जति सकिन्छ त्यति सहयोग गर्नुपर्छ नि होइन। तर उहाँले चाहिने एकजना अन्टीलाई भनौँ न, म उहाँलाई मेरो भन्छु होइन, तर उहाँले चाहिने बिचरा अन्टी भन्दै बिचरा उहाँले, तर म त बाहिर निस्किन पनि सकिनँ होइन, म त्यसरी बिरामी भएको कारणले, अनि उहाँले त अन्टी अलिअलि सहयोग गर्नुहुन्छ कि भनेर भन्नुभयो कि बिचरा, अनि उहाँले त के भन्नुभयो भने त है हामीलाई त कसले गर्छ सहयोग, खालि सहयोग माग्दै हिँड्नु भनेर भन्नुभयो कि, तर यसरी ट्याक्क ट्याक्क नभनौँ कि होइन, भोलि कोही ठाउँमा भोलि हामीलाई पनि त ठाउँमा नपर्ला भन्न सकिँदैन कि।
0: त्यही त रोसिकाजी,
1: तर जति सकिन्छ हामीले होइन, हामीले धेरै दिन पनि पर्दैन, हामीले हाम्रो अनुसार हो, हामीले गोच्छ हाम्रो गोच्छ अनुसार हो, जति सकिन्छ हामीले त्यति सहयोग गर्दैन नि हामीलाई, हामीले सानो हुने होइन कि, हामीले जति सकिन्छ त्यो हामीले सहयोग गरौँ कि, तर यस्तो बेलामा सार त्यस्तो त्यस्तो कसैले कसैले पनि नभन्नु भन्छु कि, मैले चाहिँ मलाई कस्तो दुःख लाग्यो कि होइन।
0: त्यही त रोसिकाजी, एउटा
1: कसैले कस्तो बारी गरी यस्तो भयो भने, तर त्यसरी प्यास्तो चाहिँ यति सुन्दै हुनुहुन्छ भने रेडियो कसैले पनि यसरी प्यास्तो प्यास्तो नभनौँ हो, हजुरहरूलाई दिन मन लाग्छ सहयोग गर्नु मन लाग्छ भने तरिकाले दिनु, त्यस्तै गरी प्यास्तो चाहिँ कसैले पनि नभन्नु होला भन्छु है मैले रेडियो मार्फत बाहिर पनि।
0: त्यही त रोसिकाजी, एउटा भनाइ छ नि जस्तो दानीलाई हानि हुँदैन अरे कि, त्यही त रोसिकाजी कस्तो राम्रो कुराकानी गर्नुभयो।
1: छोरा हुनेले पनि होइन कति बुहारी हुनुहुन्छ, छोरी हुनेले पनि कति बुहारी हुनुहुन्छ, मैले एउटा आमालाई पनि त्यसरी गरेर मैले भाडा दिएर भने मैले पठाएको छु कि, त्यो त मान्छेले दिएको नदिएको हुन्छ, त माथिबाट ईश्वरले देख्नुहुन्छ नि हो कि भन्नु त।
0: त्यही त रोसिकाजी कस्तो राम्रो
1: हामीले सही गरेर हामीले सानो कहिले हुँदैन के, तर मैले चाहिँ त्यसरी भन्छु के,
0: त्यही त रोसिकाजी भन्नु
1: तिमी कति ठुलो मन भएको भन्नु, तर हामीले अरूको लागि दया गर्न हामीले कहिल्यै सानो मन नगरौँ कि, माथिबाट दिनु त कति पीडामा परेर, त्यो त सहनेलाई र भोग्नेले मात्रै गाह्रो छ, हामीले को हामीलाई को परे खाइदिएर हामीलाई त हे भन्नु हुन्छ र कतिपयलाई होइन।
0: त्यही त नि रोसिकाजी कस्तो राम्रो कुराकानी गर्नुभयो, यो हामीलाई सुनिरहनु भएको छ भने पनि केही पाठ चाहिँ सिक्नु भएको छ होला पक्कै पनि है।
1: खै अब पाठ सिकेर पनि अब नसिके जस्तो गर्नुहुन्छ, तर त्यस्तो त्यस्तो चाहिने त्यसरी चाहिने नभनौँ है, त्यो उनीहरूले फेर गर्ने चाहने पर्छन् पनि म भन्नु भन्छु मैले गर सही गर मन लाग्छ भने गरौँ गर्न मन लाग्दैन भने ओके नगरौँ केही पनि नभनौँ
0: ल ओके रोशिकाजी कस्तो राम्रो कुराकानी गर्नुभयो थ्याङ्क यू सो मच अझै केही तपाईँले गीतहरू सुनाउनु पर्ने छ केही छ भने भन्नु
1: गाउने मान्छे झम्किनुहुन्छ हुने मान्छे चम्किनुहुन्छ भने चाहिँ म नजाने नजाने यहाँ चम्किरहेको छ
0: राम्रो छ एकदम राम्रो गीत सुनाउनु भयो तपाईँले गीत सुनाएपछि तिजा साँच्चीकै आएछ कि जस्तो पनि लाग्यो
1: हामीले घरमा कस्तो मजाले झुक्काले काट्छौँ भने अझ पनि यो एरियामा जन्मलाई यो मन अझै ढुकढुकटक हुने कि किन कुनै है त्यस्तै गाउने गाउँछु भने रात पार्यो भने अहिले मनमा ढुकढुक हुँदो रहेछ कि तर फोन गर्न लगाएको पनि कति वर्ष भइसक्यो फोन गर्न लगाएको पनि तर पनि अलिकति उयो हुँदो रहेछ कि तर मैले त नजाने नजानु भए पनि जाएँ है जस्तो लाग्छ त्यस्तै छ लास्ट जात पनि दिनु होला भन्न पनि चाहन्छु होइन
0: ल ओके अनि अब बज्ने गीत कस कसलाई सुनाउनुहुन्छ भन्नुहोस् नयाँ साथी इरफानजी अलि यता आउनुहोस् अलि यता यता खोज्नु भएको छ
2: हेलो नमस्ते
1: दर्शन नमस्ते नमस्कार सन्चै आरामै हुनुहुन्छ
2: एकदम सन्चै आरामै तपाईँ आरामै हुनुहुन्छ एकदम तपाईँको कुरा म साइडमा बसेर छेउमा बसेर चाहिँ सुनिराखेको थिएँ एकदम रमाइलो लाग्यो एकदम राम्रो लाग्यो तपाईँको सोच विचार
1: होइन अब राम्रो त अब त्यस्तै हो अब जाने म पनि त्यति जान्नु त छैन बोल्नलाई होइन अब त्यति बोल्न त जान्दिनँ तर पनि अहिले यस्तो हिरो यस्तो हामीले यस्तो दुःखको खबर देख्दा हेर्नु न है यस्तो दुःख लाग्दाखेरि कस्तो भन्नुहुन्छ तर म पनि जाने नजाने भयो भने मैले मेरो कुरा राखेको होइन जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पनि दिनु होला होइन
2: हुन्छ एकदम राम्रो तपाईँले भन्नुभएको कुरा एकदम
1: हामीले मनम राम्रो कुराले हामीले कसैलाई कति आपत आपतमा परेर बसेको होला उसलाई हामीले भारत छैन होला उसलाई भनौँ न केही कुरामा हामीले सहयोग गर्यौँ भने हामी सहयोग गरेर हामी सानो भइदिने कि सर
2: हजुर एकदम राम्रो कुरा एकदम
1: सहयोग गर्यो भने हामीलाई जुन यता राम्रो हुन्छ माथिबाट बिहान हुन्छ नि तर त्यस्तो सहयोग नगरौँ भन्छ सर मैले आफ्नो विचार राखेको हो जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पनि दिनु होला अनि तपाईँ चाहिँ अब यो कार्यक्रममा सुरु गऱ्यो हजुर त अब सुन्नु पाए त नाम पनि आउँथ्यो हजुरको नाम त कुनै अघि के हो
0: भन्नुभएको थियो अब इरफान विशेष गरी कहिले कहिले म जस्तै तरिकाले अनुजी नआउँदा अनि कहिले कहिले बोलाउन साथीहरूसित भन्ने लाग्यो भने चाहिँ आउनुहुन्छ है
1: आइतबारको दिन पनि आउन आइराखेको हामीलाई नाम पनि थाहा हुन्छ र अघि हजुरले के नाम भन्नुभएको थियो यो नामै आउँदैन अब हजुरको नाम आफै नआउनु कहिले काहीँ त आइरहनु पर्छ कि यसरी कुराकानी गर्यो भने फोनमा नाम आउँछ नत्र कहाँ आउँछ पनि
0: ल ओके हामी आइरहन्छौँ है त रोशिकाजी अर्को साथीहरूले पनि कुरिरहनु भएको छ होला अहिले छुट्छौँ हामी
1: दुईजना साथीहरूको नाम लिन्छु अनि छुट्टिन्छु
0: ल ओके ल
1: धेरै बोल्ने होइन अब साथीहरूलाई चाहिँ धेरै बोल्नु छ मलाई एकदम धेरै बोल्नु भयो भनेर पनि भन्न सक्नुहुनेछ गुनासो चाहिँ नगर्नु होला मैले केही गुनासो पनि मान्दिनँ भन्न पनि चाहन्छु मेरो तर्फबाट होइन अनि अब फर्स्टमा हजुरहरू सबैजनाको लागि अनि आउनु जहाँ भए पनि आउनुको लागि पनि मिठा बहिनीको सम्झना भन्न चाहन्छु अनि गोपारीको लागि गीता बहिनीको लागि कुबेर भाइको लागि अनि फर्स्टमा आउने लेखनाथलाई पनि मिठा बहिनीको सम्झना भन्न चाहन्छु गीता बहिनीको लागि टेकु छेत्री दाईको लागि नवीन कुमार दाईको लागि हुमना दाईको लागि मोहन दाईको लागि तारा बहादुर दाईको लागि ऋषिराम दाईको लागि अनि लेखनाथको लागि अमृत दाईको लागि नवीन कुमार दाईको लागि सजना दिदीको लागि तन्मा दिदीको लागि म सम्झाउँछु अनि चन्द्रको भन्थे म छुटिन्छु त
0: बाबाई ओके भाइ भाइ हुनुहुन्थ्यो कति धेरैजना साथीहरूको नाम लिनुभएको थियो रोशिकाजीले हामीलाई युपीमाटबाट फोन गर्नुभएको हो भालो तपाईँको पनि छ फोन गर्दै गर्न सक्नुहुनेछ अर्को साथी आइसक्नु भएको छ है तर गीत पनि सुन्नुपर्ने बेला भएको छ सर्ट कमर्सियल ब्रेकमा जानुपर्ने बेला भएको छ एकैजना साथीहरूले लामो समय लिइदिनु भयो भने अनि धेरै कुराहरू छुट्दा रहेछन् अर्को साथीहरू चाहिँ उहाँसँग कुराकानी गर्छौँ नमस्ते हेलो नमस्ते
3: हेलो नमस्ते
0: नमस्ते को बोल्दै हुनुहुन्छ कहाँबाट
3: म सर्लाहीबाट उपासना घिसिङ
0: उपासना घिसिङ सर्लाहीबाट के छ उपासनाजी खबर
3: ठिक छ मेरो त खबर अनि हजुरको के छ
0: हामीहरू पनि एकदम ठिकठाक छौँ अनि हामीलाई इन्टरनेटबाटै भए पनि सुन्नु भएको छ कि भन्ने अपेक्षा गरेका छौँ क्यारी
3: आज त मैले सुनेको छैन कि
0: त्यस्तै फोन गरिदिनु भएको
3: हजुर
0: ल उपासनाजी एकदम धेरै खुसी लाग्यो के छ सन्चै हुनुहुन्छ अनि उपासनाजी
3: हजुर
0: कस्तो छ त्यता तिजको माहौल कतिको सुरु भएको छ
3: तिजको माहौल ठिकै छ खासै सर्कलो भएको छैन कि ठिकै छ भनौँ न
0: अनि सर्लाहीमा के गर्नुहुन्छ विशेष उपासनाजीले
3: हजुर
0: के गर्नुहुन्छ सर्लाहीमा बसेर उपासनाजी बसी बस मात्रै है ल अनि आज के सुनाउनुहुन्छ उपासनाजी ओके हो नि तपाईँले गीत मात्रै होइन तपाईँले क्यारिकेचर आउँछ भन्ने क्यारिकेचर अब आफूसँग जे प्रतिभा छ त्यही सुनाउने एपिसोड हो कि होइन नि मलाई अशोक भनेर तपाईँले चिन्नु भएकै रहेनछ नि म कहिले कहिले आउँथे आउनु नआउँ म त रेडियोमै छु नि खास मेरो कार्यक्रमहरू अरू अरू छ आज आउनु आउनु भएको थिएन आज धेरैजना साथीहरू फोन गर्नुहुन्छ अशोकजी चलाइदिनुहोस् है मेरो कार्यक्रम भन्नुभएको थियो आज मेरो न्युजहरू छ इन्टरभ्यूहरू छ है उपासनाजी ओके ल सुरु गर्नुहोस्
4: आज तिम्रो जन्ममा दिन परेको दीर्घायुको कामना गरेको दुबो हरियो दुबो हरियो पर्खर भर्खर बसेको

0: वाओ उपासना जी कस्तो राम्रो गीत सुनाउनु भयो, थ्याङ्क यू सो मच,
1: धन्यवाद।
0: ल आउँदै गर्नु होला, माया नमार्नु होला है त।
1: ए हुन्छ सचिन,
0: कसरी सम्झनु छ भने अब बज्ने गीत
1: सम्झिनु पर्छ। एकजना साथी आज अर्जुन थापा दाईको जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना छ भन्न चाहन्छु। र जतिजना रेडियो बार डोरबराइ सुनेर बस्नु भएको छ उहाँ सम्पूर्णलाई पनि शुभ दिन भन्न चाहे, र म भन्दा अगाडि पछि रहने सम्पूर्णलाई र मलाई उपासना भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण साथीहरूलाई भन्दैछु, चिन्छु, नमस्ते।
0: हुन्छ नमस्कार। हुनुहुन्थ्यो हामीलाई उपासना ठकुरीले फोन गर्नुभएको थियो सरलाहीबाट, हामीलाई धेरै टाढा टाढाबाट पनि साथीहरूले फोन गर्नुहुन्छ, हामीलाई एकदम खुसी लाग्छ। तपाईँहरू पनि कल गर्दै गर्नुहोस्। हामी म्युजिकल ब्रेकमा जान्छौँ, त्यसपछि सर्ट कमर्सियल ब्रेकमा जान्छौँ, लगत्तै फेरि आउनेछौँ। हामीलाई सुन्दै गर्नुहोला। यति बेलाको क्रममा भने छपक्कै एल्बमबाट रहेको छ चलचित्र राधाबाट किरण गजमेर अनि मेलिना राईको आवाज स्वीकार्नुहोला।

0: यस्तै लेसको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087179142।
4: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
5: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
4: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
7: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
8: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: कहाँ जाने?
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
4: अनि बीचमा नझर्ने?
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा, ढोरफिर्दी, छाब्दी, देउराली, साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
11: पछि फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ। रेडियो ध्रुवराहीमा सुन्दै हुनुहुन्छ तपाईँले कार्यक्रम कलिङ टाइम। कलिङ टाइमको अब भने हामी उत्तरार्धमा पनि आउन लागिसकेका छौँ, पर्खिनु भएको थियो होला है, तर के गर्ने, फेरि व्यवसायिक विश्राममा पनि जानु पर्छ। पनि प्रतीक्षा गर्नु भएको छ भने फोन गर्नुहोस्, एकजना साथीसँग अझै कुराकानी गर्न सक्छौँ हामी। कोही साथी आउनु भएको छ लाइनमा, उहाँसँग कुराकानी गरौँ है त। नमस्ते। हेलो, नमस्ते। को बोल्दै हुनुहुन्छ, कहाँबाट?
12: नमस्ते।
11: नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
12: म लेखनाथ 33 तल्लोपुरी टाढ, लेखनाथ 33 तल्लोपुरी टाढबाट बाबुराम
11: जी। बाबुराम जी, के छ खबर?
12: एकदम ठिक छ हजुरको?
11: हाम्रो पनि एकदम ठिक ठाक छ। के गर्दै हुनुहुन्थ्यो?
12: म यस्तै घरमा बस्दै,
11: हामीलाई सुन्दै गर्नु भएको थियो है।
12: हजुर।
11: ल बाबुरामजी, तपाईँ त कालिम्पोङको एकदम उत्तरार्ध उत्तरार्धतिर आउनु भएको छ। तपाईँले आज के सुनाउनुहुन्छ भन्नुहोस्? के सुनाउनुहुन्छ कार्यक्रममा? सुनाउनुहोस् न, आज एउटा गीतै भए पनि सुनौ न, यस्तो रमाइलो माहौलमा। ए हजुर, ए तपाईँहरू शोकमा हुनुहुन्छ अहिले हो?
12: हजुर, म यहाँ मान्छे यहाँ कोर के अरे यहाँ क्रिया बस्दैछु, थान जानु लाग्यो।
11: ए ल, एकदम धैर्य धारण गर्ने शक्ति मिलोस् तपाईँहरू सबैमा है। हामी पनि यो कामना गर्छौँ बाबुरामजी। कुन गीत रोज्नुहुन्छ भन्नुहोस् त?
12: मैले मर्ने कसैको रहर हुँदैन भन्ने,
11: मर्ने कसैलाई रहर हुँदैन। हुन्छ, हामी यो गीत सुनाउँछौँ। कस कसलाई सुनाउन चाहनुहुन्छ?
12: सर्वप्रथम तपाईँहरूको गीत
11: थ्याङ्क यू,
12: अनि रेडियो ढोरबाट भोलिन्टियरको लागि, अनि मेरो सबै फ्यामिली परिवारहरूको लागि, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि, अनि म भन्दा पहिला पहिला हाम्रो साथीहरूको सबैको लागि भन्दै हजुरलाई सबै।
11: हुन्छ, थ्याङ्क यू सो मच। हामीलाई बाबुरामजीले फोन गर्नुभएको थियो तल्लो पुनिटारबाट। अब भने हामी त परमाझबाट छुटेर जानुपर्ने बेला भएको छ। इरफान, केही भन्नु छ?
13: एकदम मलाई अहिले ठिकै छ, केही भन्न छैन। अब हामी अन्त्य अन्त्यमा छौँ।
11: थ्याङ्क यू सो मच जति पनि साथीहरूले हामीलाई सुन्नुभयो, अनि आज हामीलाई विशेष गरी फोन गर्नुभएको थियो। हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, मगर्नेजीले हामीलाई फोन गर्नुभयो, एकराजीले फोन गर्नुभयो तल्लो पोरिटारबाट, मगर्नेजीले हामीलाई नवलपरासीबाट फोन गर्नुभएको थियो, उपासनाजीले हामीलाई सरलाहीबाट फोन गर्नुभएको थियो, अनि त्यस्तै गरी हामीलाई अन्य साथीहरू पनि फोन गर्नुभएको थियो होइन। भर्खरै बाबुरामजीले फोन गर्नुभयो, त्यसपछि हामीलाई कहाँ कहाँबाट फोन गर्नुभएको थियो, धेरैजना साथीहरूले फोन गर्नुभएको थियो, सबैलाई थ्याङ्क यू सो मच भन्दै, मर्ने कसैलाई रहर हुँदैन तर नमरेको कुनै प्रहर हुँदैन। स्वरूप राज आचार्यको आवाज, नैना बन्नु ल 2 चलचित्रमा पनि समावेश भएको यही गीत छोडेर आजको एपिसोडबाट हामी दुवैजना बिदा हुन्छौँ। बाई बाई,
13: धन्यवाद,
11: नमस्ते।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो दान्छेन
2: अहिले मध्याह्नको 12 बज्यो
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै विभिन्न विधेयक तथा राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वार्षिक प्रतिवेदन पेश हुने।
0: पटेको सिबाली लगायतका विषयमा छलफल गर्न मन्त्री परिषद बैठक बस्दै प्रधानमन्त्री राहत कोषमा 12 अर्ब 43 करोड़ भन्दा बढ़ी मौजदात।
1: अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिट सुरुङ ब्रेक थ्रू, मुख्य सुरुङको काम पनि केही दिनभित्र सम्पन्न हुने।
0: जोर्डनमा रहेका अमेरिकी एयरबेसमा इरानको शक्तिशाली आक्रमण, इरान युद्ध नोभेम्बर पछि अन्त्य हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
1: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई दियो 148 रनको लक्ष्य।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्दैछ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्छौट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले नै कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1 बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2080/81 र 81/82 वार्षिक प्रतिवेदन पेश हुनेछ। यस्तै विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ।
1: मन्त्री परिषदको बैठक आज बस्दैछ। दिउँसो 3 बजे बस्ने बैठकमा संसायुक्त विषयमा छलफल हुने बताइएको छ। ए भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सरकारका सबै संयन्त्र खोज उद्धार उपचार राहत र प्रभावितको पुनर्स्थापनामा जुटिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाउनु भएको उहाँको सचिवालयले जनाएको छ।
0: यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल 12 अर्ब 43 करोड़ 33,10,141 मौजदात पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म विभिन्न 9 ब्याङ्कमा 9 अर्ब 14 करोड़ 39,98,503 मौजदात छ। त्यस्तै कोषका 2 ब्याङ्कमा रहेको डलर खातामा 2 करोड़ 16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कुल उपलब्ध रकम 12 अर्ब 43 करोड़ रूपियाँ पुग्छ। विवरण अनुसार भदौ 25 गते मात्र नेपाली तर्फ 17 करोड़ 27,69,675 र अमेरिकी डलरतर्फ 2,74,062 थप संकलन भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेको सिनदीमा आएको बाढ़ी पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो।
1: पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालका धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रमणमा भ्रममा नपर्न अपील गरेको हो। साथै संस्थाले विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। भदौ 10 गते आएको बाढ़ी मुख्यत भटेको श्री त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। अहिले काठमाडौँ उपत्यका पोखरा अन्नपूर्ण तथा खुम्बु क्षेत्र चितवन लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको विज्ञप्तीमा उल्लेख छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित संचालनमा रहेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यलाई नेपाल सम्बन्धी वेबसाइट ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ।
0: त्रिपन्न 53.5 मेगावाट क्षमताको अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिरदेखि बाँधतर्फको सुरुङ ब्रेक थ्रू भएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्तक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहरीमा रहेको अडिरदेखि मालिका गाउँपालिका 7 भारवाङमा निर्माणाधीन विद्युत गृहतर्फ जोड्ने सुरुङ हिजो जोड़िएको हो। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिरदेखि बाँधतर्फ जोड्ने 2506.39 मिटर सुरुङ ब्रेक थ्रू भएको बताउनुभयो। छहरीको अडिरदेखि धौलागिरी गाउँपालिका 4 खामला स्थित बाँधतर्फको 3283.32 मिटर मध्ये हालसम्म 1973 मिटर सुरुङ निर्माण गरिएको छ। बाँकी सुरुङ पनि केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ। हालसम्म समग्रमा 56% भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले बताउनुभयो। लुना बिल्डर्स एण्ड कन्ट्राक्टर्सले विक्रमसम्म 2081 भदौ महिनादेखि मुख्य सुरुङ निर्माण थालेको थियो।
1: अखिल क्रान्तिकारीका विद्यार्थीहरूले सड़कमै खाना पकाएर ग्यास अभाव र आपूर्ति समस्याको विरूद्धमा प्रदर्शन गरेका छन्। काठमाडौँको रत्नराजी क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेको हो। सो क्रममा विद्यार्थीहरूले देशभर देखिएको ग्यास अभाव र आपूर्ति समस्याको समाधान गर्न माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। बाढ़ीको कारण देखाउँदै ग्यास आपूर्तिको श्रृंखला नै बिग्रिएको छ। सरकारले आयात नियमित रहेको र अभाव सिर्जना नगर्न निर्देशन दिए पनि सहजता भएको छैन।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संखुवा सभाको 5 खपनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ, 2 गम्भीर घाइते भएका छन्। 5 खपन नगरपालिका 5 पोङराङमा गैराती वर्षासँगै आएको चट्याङ लागेर अलैंची केलाउँदै गरेका एकजनाको मृत्यु भएको छ भने 2 गम्भीर घाइते भएका हुन्। अलैंची भट्टीमा अलैंची केलाउँदै गरेका 28 वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। हावाहुरी वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई 5 खपन आधारभूत अस्पताल वानामा लगे पुराए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। चट्याङ लागेर सही ठाउँका 64 वर्षीय पुष्पलाल कटवाल र 62 वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका प्रहरी निरीक्षक राजवंशीले जानकारी दिनुभयो। घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते 64 वर्षीय कटवाल र 62 वर्षीय दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। जोर्डनको मुवाफर सल्ती एयरबेसमा इरानले शक्तिशाली मिसाइल आक्रमण गरेको छ। बीबीसीका अमेरिकी समाचार साझेदार सीबीएस न्यूजले उक्त आक्रमण मा कैयौं अमेरिकी सैन्य विमान क्षतिग्रस्त भएको बताएको छ। रिपोर्टका अनुसार आक्रमणमा करिब 8 F-15 लड़ाकू विमानमा सामान्य क्षति पुगेको छ। एउटा A-10 थण्डरबोल्ट विमान पनि मिसाइलको चपेटमा परेको थियो। उक्त विमानको एउटा पखेटा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। A-10लाई सामान्यतया बर्थोक नामले चिनिन्छ। CBS न्यूजसँग कुराकानी गरेका गुप्तचर स्रोतहरूले उक्त आक्रमणमा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको बताएका छन्। अमेरिकी आक्रमणको जवाबमा जोर्डनमा रहेको अमेरिकी सेनाले 30 बढ़ी प्याट्रियट मिसाइल प्रहार गरेको थियो। इरानको उक्त आक्रमण अघि अमेरिकाले इरानका 5 तेल ट्याङ्करलाई निशाना बनाएको जानकारी दिएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध नोभेम्बरमा अन्त्य हुने मध्यावधि निर्वाचन लगत्तै समाप्त हुने सक्ने बताउनु भएको छ। ट्रम्पले संचार माध्यमसँग कुराकानी गर्दै इरान अब धेरै समयसम्म युद्ध जारी राख्ने अवस्थामा नरहेको बताउनुभयो। उहाँले त्यसबेलासम्म तेलको मूल्यमा गिरावट आउने सम्भावना रहेको पनि बताउनु भएको छ। ट्रम्पको यो भनाई टेक्सासमा रिपब्लिकन पार्टीको पहिलो मध्यावधि सम्मेलन हुनु अघि आएको हो।
1: र अब खेल समाचार। एसएसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपालले ओमान सामू 148 रनको लक्ष्य दिएको छ। बायोमस ओभल क्वालालम्पुर मलेसियामा टस हारेर पहिले ब्याटिङमा आएको नेपालले खराब शुरूआत गर्दै 147 रनको मध्यम स्कोरको चुनौती पेश गर्यो। दिपेन्द्र सिंह ऐरीले सर्वाधिक 51 तथा बसीर अहमदले 47 रन बनाए। देव खनाले 13 र आसिफ शेखले 11 रन जोड़े। अन्य ब्याटरको प्रदर्शन निकै कमजोर रह्यो। नेपाललाई कम स्कोरमा समेट्ने क्रममा ओमानका जय विराम बढे डरा र हस नैन शाहले 3-3 विकेट लिए। अहिले ओमानले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा 20.1 ओभरको खेल सकिँदा ओमानले 6 विकेटको क्षतिमा 45 रन बनाएको छ। नेपाल एसिया कपमा छनौट हुने लक्ष्यसहित यो प्रतियोगितामा सहभागी भएको हो। यो प्रतियोगिताको उपाधि जितेमा नेपाल दोस्रो पटक एसिया कपका लागि छनौट हुनेछ।
0: दिउँसो 12 बजेको थाह खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै विभिन्न विधेयक तथा राष्ट्रिय मानवाधिकार आयोगको वार्षिक प्रतिवेदन पेश हुने।
0: भोटेको सिंहबारी लगायतका विषयमा छलफल गर्न मन्त्री परिषद बैठक बस्दै प्रधानमन्त्री राहत कोषमा 12.43 अर्ब भन्दा बढ़ी मौजदात।
1: अपर ब्याङ्कले एक जल विद्युत आयोजनाको अडिट सुरुङ ब्रेक थ्रू मुख्य सुरुङको काम पनि केही दिनभित्र सम्पन्न हुने।
0: जोर्डनमा रहेका अमेरिकी एयरबेसमा इरानको शक्तिशाली आक्रमण। इरान युद्ध नोभेम्बर पछि अन्त्य हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
1: र एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई दियो 148 रनको लक्ष्य।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
6: X103.8 अन्तर्मन को आवाज।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
11: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
14: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
15: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
16: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
15: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
15: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
16: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644
16: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
17: एपी स्टोर दुलेगौडा सिर्जना चोक बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
18: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
17: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
18: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
17: फोन नम्बर 0658 414 321
18: मोबाइल 9865678634 र 9781 10790
19: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
20: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
19: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
16: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475
21: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
22: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
21: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
22: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
21: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
18: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
16: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856061636 र 9151666
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
3: जय मसी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
3: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुले
4: हो। लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
5: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
3: खाकैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
6: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9864161678।
7: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9814035622।
11: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
11: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
15: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
16: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
17: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
15: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
16: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
15: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9241484264 र 9811403505
18: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
19: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
18: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
20: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
21: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
20: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9711160069 राजु विश्वकर्मा 9807172
22: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
23: म्याडम धुम्रपान भनेको के हो
22: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
23: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
22: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
23: अनि नि म्याडम यो हाम्रो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
22: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
23: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
0: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
0: दीक्षा ब्युटी पार्लर रे
2: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
0: हो र त्यस्तो के हुन्छ र त्यहाँ
2: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
0: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
2: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
2: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
0: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
2: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागण्डकी नगरपालिका दुई कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090334335
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
1: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
4: तिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
5: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
4: हो र कहाँ छ र त्यस्तो
5: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
6: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
5: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र
0: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र
5: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र
0: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ
5: विस्तृत जानकारीका लागि सम्पर्क
6: 9841104332 र 9841113939
0: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी टार हेलो बा
7: कति बन्यो घर अनि ढलान भयो त
8: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
7: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
8: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
4: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
4: प्रोपाइटर राम भुजेल सम्पर्क 9891905630 र 9746680681
0: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
6: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा

0: स्ट्रोकपछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटनापछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
1: डीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
3: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन? ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै स्टोभ गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
3: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
6: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9846026925।
8: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261553507।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा फिक्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800 58 35 537 र 9800 66 15 809।
4: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
5: का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
5: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार।
6: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
5: द्वितीय पुरस्कार रु 15,000
6: तृतीय पुरस्कार रु 10,000
5: सान्त्वना पुरस्कार रु 5,000
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
5: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
6: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937
5: सुरेन्द्र श्रेष्ठ 9856036136
6: रविन्द्र राज पौडेल 9856062888।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846068302।
9: साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
10: यो हो बोनस चाउचाउ।

0: प्लेटमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
2: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
3: मोबाइल 9805678634 र 9701107090।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856020149144 र 9846023420।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सुन्दै आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइन कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083। साथमा विविध सांस्कृतिक कार्यक्रम,
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रुपियाँ र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
3: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
3: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक।
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि, बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-512।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613-1195 र 9847-15368।
3: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदै छ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0065410008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
7: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
8: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
9: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
7: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
9: र रामचन्द्र महत 9841616878।
10: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज।

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
4: सधैँ नै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
7: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ल गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
5: र 9678168787।
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602।
12: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
13: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
12: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
12: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
12: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क
13: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।

0: सर सुबील श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9841656999 छ।
1: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
2: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
3: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
6: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: सूचना यस्तो सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3 to 4 डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल
6: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
7: तनहु सेवा अस्पताल दुलेगौड़ा फोन 0865434377 मोबाइल 9856044343
8: 103.8 अन्तर्मन को आवाज
9: स्टुडियो साइड अहिले दिउँसोको 2 बज्यो
10: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
12: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
14: नमस्कार रेडियो धोरबाराही 103.8 MHz दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् भोटे कोशीको बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1377 जनाको शव फेला परेको छ प्राधिकरणका अनुसार अझै 5930 जना बेपत्ता रहेका छन् बाढ़ीमा परेर 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन् अहिलेसम्म 13656 जनाको उद्धार भएको छ अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना रसुवामा 775 जना धादिङमा 295 जना रहेका छन् होल्डिङ सेन्टरमा खाना र बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले विपद व्यवस्थापन राहत उद्धार खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। कांग्रेसको संसदीय दलको कार्य सिंहदरबारमा बिहिबार बसेको बैठकले सरकारी राहत उद्धार कार्यको अनुगमन निरीक्षण थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले जानकारी दिनुभयो। सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यान आकर्षण गराउने निर्णय भएको पनि बताउनु भएको छ। यस्तै बैठकले आजसम्म उद्धार र खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श र समन्वय नहुँदा केही कमी कमजोरीहरू देखिएको निष्कर्ष निकालेको अरियालले बताउनुभयो। उहाँले जनताको धैर्यता टुट्न नदिन सरकारले तत्काल अस्थायी पुनर्स्थापनाको काम तीव्र गतिमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएको उल्लेख गर्नुभएको छ। राष्ट्रिय विपत्तिको घड़ीमा दलीय राजनीतिक स्वार्थ र एजेण्डाहरूलाई पूर्ण रूपमा पछ्याएर सरकारसँग हातेमालो गर्ने प्रतिपक्षी दलको साझा प्रतिबद्धता रहेको उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद तथा महाविपदका समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका 12 संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा पनि 50 शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने मन्त्रीस्तरीय नीतिगत निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विगतमा विपदका क्रममा शव व्यवस्थापनमा देखिएको कठिनाई र पछिल्लो भटेकोशी बाढ़ीमा समेत शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा यस्तो पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ। विपद व्यवस्थापन सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमा नै पर्याप्त क्षमताको शवगृह निर्माण गर्नुपर्ने उहाँको भनाई रहेको छ। मन्त्री मेहताले फरेन्सिक मेडिसिनको महत्व बढ़दै गएको र मेडिको लिगल सम्बन्धी कार्यलाई समेत प्रभावकारी बनाउन शवगृहको क्षमता विस्तार अपरिहार्य रहेको बताउनुभयो। उहाँले शवको सुरक्षित संरक्षण पहिचान परीक्षण र आवश्यक कानूनी प्रक्रिया व्यवस्थित गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।

0: उद्योग मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रधानमन्त्री बालन शाह समक्ष राजीनामा बुझाएको उहाँका संचार संयोजक कमल चौलागाईले जानकारी दिनुभयो। मन्त्री यादवले शुक्रबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पात्ता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। उहाँको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यानाकर्षण गराएका थिए। बुधबार बिहान उद्योग समितिको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले भन्नुभएको थियो, अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो। ग्यास उद्योगीको पाता नकस्तेसम्म ग्यास अभाव सहज हुँदैन। उहाँले त्यतिमै मात्र रोकिनु भएन, उहाँले हाल संचालनमा रहेका 58 ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताउनु भएको थियो। देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, 2 मात्रै भए पुग्छ उहाँले भन्नुभयो। त्यति बेला काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार रहेको छ। यस्तै उपभोक्ताहरू एउटा सिलिण्डर ग्यास पाउन दिन रात लाइनमा बस्न बाध्य रहेका छन् भने अर्कोतिर ग्यास पाइहाले पनि 2060 रूपियाँ पर्ने ग्यासलाई 3000 रूपियाँसम्म तिर्न बाध्य रहेका छन्। नेपाल आयल निगम र उद्योग मन्त्रालय आफैले पालै पालो ग्यास आइरहेको तथ्याङ्क सार्वजनिक गर्छन्, तर सरकारले अनलाइनमा सार्वजनिक गर्ने तथ्याङ्क जस्तो छैन बजारको अवस्था। उपभोक्ता भने घण्टौं लाइन बस्दा पनि ग्यास नपाउने अवस्था रहेको छ। नेपाल चीन उत्तरी कोरेला नाका पछिल्लो समय मुख्य आयात निर्यात मार्गको रूपमा चलायमान बन्न थालेको छ। रसुवागढ़ी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपालभित्र नै मालवस्तु तथा विद्युतीय सवारी साधनको चाप कोरेला नाकातर्फ बढ़ेको हो। केही वर्ष अगाडिसम्म उपल्लो मुस्ताङका नागरिकहरूको दैनिक उपभोग्य सामग्री खरिद गर्ने नाकाका रूपमा सीमित रहेको कोरेला अहिले चीनसँगको व्यापारका लागि महत्वपूर्ण नाकाका रूपमा विस्तार हुन थालेको छ। कोविड-19 महामारीका कारणले 4 वर्षसम्म बन्द रहेको कोरेला नाका 2080 कार्तिकको 27 गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि 12 महिना खुल्ला गरिएको थियो। त्यस पछाडि तल्लो मुस्ताङका नागरिकहरूलाई समेत सीमापार पास उपलब्ध गराएपछि नेचुङ लिजी आउजाउ सहज भएको थियो, तर नाका 12 महिना खुल्ला भए पनि शुरूआती अवस्थामा व्यापारिक गतिविधि भने सीमित रहेको छ। स्थानीय नागरिकहरूले घरायसी प्रयोजनका लागि चीनको लिजी आठ जारबाट दैनिक उपभोग्य वस्तु खरिद गरेर ल्याउने गरे पनि ठूलो परिमाणमा आयात निर्यात हुने गरेको थिएन। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ। एमाले सचिव तथा कार्यदलका सदस्य डाक्टर राजन भट्टराईले शुक्रबार बिहान 11 बजे बस्ने गरी बैठक आह्वान गरेको जानकारी दिनुभयो। कार्यदलका संयोजक रामबहादुर थापा र सदस्य सचिव शंकर पोखरेलको सल्लाहमा भोलि बिहान 11 बजे बस्ने गरी बैठक आह्वान गरिएको भट्टराईले बताउनुभयो। कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिने पनि उहाँले बताउनु भएको छ। उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव रहनु भएको छ। सातै प्रदेश र गैर भौगोलिक गरेर 13 स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको हो। सोही अनुसार पोखरेलले प्रतिवेदन तयार पारेर संयोजक थापालाई दिनुभएको थियो। थापाले उक्त मस्यौदा अध्यक्ष ओलीलाई देखाएपछि उक्त मस्यौदामा ओलीले असहमति जनाउनु भएको छ। पोखरेलले तयार पारेको मस्यौदा प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि पुनः संयोजक थापालाई प्रतिवेदन पुनर्लेखन गर्न निर्देशन दिएको छ। सहकारी विभागले सहकारी संघ संस्थाहरूलाई नयाँ कारोबारमा रोक लगाउने निर्णय गरेको छ। विभागले संघहरूलाई नयाँ निक्षेप नलिन र नयाँ कर्जा नदिन निर्देशन दिएको हो। सहकारी ऐन 2074 दफा 50 उपदफा 9 व्यवस्था कार्यान्वयनका लागि बचत र ऋणको नयाँ कारोबार नगर्न भनिएको विभागले जनाएको छ। सो दफाको दफा नम्बर 9 सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन् भन्ने उल्लेख रहेको छ, तर बचत तथा ऋणको कारोबार गरिरहेका जिल्ला प्रदेश र केन्द्रीय स्तरसम्मका सहकारी संघ संस्थाहरूले एक आपसमा मिलेर 3 वर्षभित्रमा सहकारी बैंक गठन र संचालनमा रहेको सहकारी बैंकसँग एकीकरण गर्न सक्ने व्यवस्था रहेको छ। सरकारले गत वैशाखमा ल्याएको सहकारी ऐन संशोधन अध्यादेशलाई विधेयक बनाएर प्रतिनिधि सभा मार्फत असारमा स्वीकृत गरिएको छ। विभागले ऐनको उक्त व्यवस्था कार्यान्वयन शुरू गर्दै संघलाई निर्देशन समेत जारी गरेको छ। प्रधानमन्त्री दैविक प्रकोप कोषमा अहिले 12,43,33,10,041 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,58,503 रूपियाँ मौजदात रहेको छ। त्यस्तै कोषमा 2 वटा बैंकमा रहेको डलर खातामा 2,16,37,691 रूपियाँ 91 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपैयाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषमा कुल उपलब्ध रकम 12,43,40,00,00 रूपैयाँ भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार आज मात्रै नेपाली तर्फ 17,25,69,675 रूपैयाँ र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन भएको छ। राहत कोषबाट केही दिन अगाडि रसुवाको बटेकोशी नदीमा आगो बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपैयाँ निकासा गरिएको छ। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीहरूको संख्यामा फेरि उल्लेख्य बढ़ेको भन्दै आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भएर सेवा दिन आग्रह गरेको छ। विभागले नयाँ राहदानी प्रणाली शुरूआत भएदेखि नै आम सेवाग्राहीहरूलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीहरूको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरेको हो। विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अगाडि बढ़ाउन समेत आग्रह गरेको छ। त्यस्तै गएको साउनको 14 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम हाल जुनसुकै जिल्लाका नागरिकहरू जुनगुनै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ। अत्यावश्यक अवस्था बाहेक सेवाग्राहीहरूलाई नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गएर राहदानीका लागि आवेदन पेश गर्न पनि विभागले अनुरोध गरेको छ। विभागले राहदानी सेवा ग्राहीको चाप व्यवस्थापन र सहज रूपमा सेवा प्रवाह गर्न सबै सेवाग्राहीहरूलाई तोकिएको प्रक्रिया र समय पालना गर्न आग्रह गरेको छ। सुन र चाँदीको भाउ आज बढ़ेको छ। सुन तोलामा 3,400 रूपैयाँले बढ़ेर सुन तोलाको 3,05,800 रूपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन 3,000 रूपैयाँले घटेर तोलाको 3,02,400 रूपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि बढ़ेको छ। चाँदी 1,05 रूपैयाँले बढ़ेर तोलाको 4,855 रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको 4,750 रूपैयाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरान बीच युद्ध शुरू भए यताकै ठूलो आक्रमण भएका छन्। विश्वभरि आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी उनी हर्मुजमा दुवै देशले एक अर्काको पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको रोइटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएको 6 महिनापछि दुवै पक्षबाट सामुद्रिक यातायातलाई लक्षित गरेर भएको सबैभन्दा ठूलो आक्रमण भनिएको हो। आक्रमण पछाडि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल 100 डलर नागेको छ। गएको जुलाई पछाडि पहिलो पटक ब्रेन्टको मूल्य 100 डलर भन्दा माथि पुगेको हो। अमेरिकी सेनाले 5 वटा इरानी तेल ट्याङ्कर नष्ट गरेको भिडियो समेत सार्वजनिक गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ती कार्यवाही आईआरजीसीले अमेरिकी नौसेनाको युद्धपोतलाई ब्यालिस्टिक क्षेपास्त्रबाट पटक लक्ष्य गरे पछाडि जवाफी कार्यवाहीका रूपमा अगाडि बढ़ेको हो। इरानले भने अमेरिकाको 2 वटा पानी जहाज अन्य 8 वटा ट्याङ्करमाथि आक्रमण गरेको जनाइएको छ। युद्धका कारणले विश्वको तेल आपूर्तिको कुल 5 भागको 1 भाग पैठारी हुने हर्मुज जलमार्गको पानी जहाजको आवागमन फेरि प्रभावित हुने जनाइएको छ। अब अन्तिममा खेल समाचार ओमानलाई पराजित गर्दै नेपाली एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले पराजित गरेको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमाएको थियो। ओमानका जतिनधर सिंहले 25, जितेन रामानन्दीले 13 रन बनाउनुभयो। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह अहिलेले 3-3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिनुभएको छ। यसअगाडि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले 45 ओभर 4 बलमा 147 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका दिपेन्द्र सिंह अहिलेले 51, बसिर अहमदले 47, देव खनालले 13, मोहम्मद आसिफले 11 रन बनाउनुभयो। ओमानका जय विराम ओडे दरा र हस नैन शाहले 3-3 विकेट लिएका छन्। यस्तै गरी अब नेपालले उपाधिका लागि पर्सि शनिबार युएईसँग खेल्ने भएको छ। आज भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले पराजित गरेको छ। हङकङले दिएको 71 रनको लक्ष्य युएईले 11 ओभर एक बलमा 3 विकेट गुमाएर भेट्टाएको हो। युएईका नतिस सुरीले 27 रन बनाएका थिए। हङकङका एहसान खान, किन्चित शाह र कप्तान यासिम मुर्तजाले 1-1 विकेट लिएका छन्। यसअगाडि टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले 30 ओभर एक बलमा सबै विकेट गुमाएर 70 रन बनाएको थियो। हङकङका जिसन अलीले 17 रन बनाएका थिए। यस्तै युएईका हैदर अलीले 6 विकेट लिनुभयो। एसिसी प्रिमियर कपको उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। त्यस्तै फाइनलमा पुग्ने 2 र तेस्रो हुने टोली इमर्जिङ टिम्स एसियाका लागि छनौट हुने जनाइएको छ। अवस्था नै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ध्वरबाट यी हाइलाइट्स आजको लागि सकिएको छ। 5 बजे हामी थप ताजा समाचारहरूसहित फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाजुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807162।
6: ए सबिना, यसको हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9800281142।
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
10: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
9: ए हो र, ल त ल,
8: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850621692।
11: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
12: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
11: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
12: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
13: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
12: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
13: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
12: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
13: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
12: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
11: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
15: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
15: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
16: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560662028 र 9901479716।
15: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
17: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: मैडम, धुम्रपान भनेको के हो?
17: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
17: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि मैडम, यो
15: यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
17: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
18: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9860-57731 9860-57731
3: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
4: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
4: त्यसो भए कहाँ जाने त कान्छा
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
4: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
5: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काट काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9856-11445 र 9856-20445
7: हेलो बा
8: कति बन्यो घर अनि ढलान भयो त
9: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि
8: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
9: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
10: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
10: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891-50630 र 9746-80681
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
11: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
11: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
12: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
13: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564-14-234 र 9811-56606
14: मम्मी भोक लाग्यो खाजा खाऊ न
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
14: हस् मम्मी
16: मैले सुने छोरी ल जाम हिँड
15: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
6: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
0: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकु
15: रोटी छोइला ड्राई स्टेक वा चिकन चिकन विंग्स चिकन छोइला पांग्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808228144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
7: बीजी मम हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला
18: ल हेर यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल।
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला र।

0: गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0654141042 9553231128 9462614726।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9805800008 र 9460769246।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656590065 मोबाइल 9816634372।
5: तीजका गीत संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
5: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
6: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
5: द्वितीय पुरस्कार ₹15,000,
6: तृतीय पुरस्कार ₹10,000,
5: सान्त्वना पुरस्कार ₹5,000।
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
5: द्वितीय पुरस्कार ₹5,000
6: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
6: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856039337।
5: सुरेन्द्र श्रेष्ठ 9856036136।
6: रविन्द्र राज पौडेल 9856062888।
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो लाइन अहिले दिउँसोको 3 बज्यो टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जेएनजी आन्दोलन र भोटेको सिबाडीपछिको अवस्थामा सांसद केन्द्रित, पुननिर्माणमा ढिलाइ भएको भन्दै रासोपाकै सांसद असन्तुष्ट।
0: विवादित अभिव्यक्तिपछि गौरी कुमारीद्वारा पदबाट राजीनामा, कार्यवाही गर्न उद्योग व्यवसायीको माग, बोलीमा लगाम लगाउन सांसदको सुझाव।
1: 12 संघीय अस्पतालमा कम्तीमा 50 शव अट्ने शवगृह बनाउने सरकारको निर्णय, मानवाधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह।
0: रिपब्लिकनले चुनाव जिते वयस्क अमेरिकीलाई $5,000 बाँड्ने ट्रम्पको घोषणा, रकम अमेरिकाभित्रै खर्च गर्नुपर्ने शर्त।
1: र एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमान विरूद्ध नेपालको शानदार जित, उपाधिका लागि यूएईको सामना गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संसद जेएनजी आन्दोलनपछिको पुनर्निर्माण र भोटेकोशी बाढ़ीको क्षतिमा केन्द्रित भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकै सांसदहरूले नै जेएनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पार्टी महामन्त्री विपिन कुमार आचार्यले नै निजी क्षेत्रले क्षतिग्रस्त व्यापक केन्द्रहरूलाई तीव्र गतिमा पुनर्निर्माण गरिसके पनि सरकारी संरचना भने निर्माण हुन नसकेको भन्दै ध्यानाकर्षण गराउनु भएको हो। राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसदको पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोट लगायतका क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण पनि प्रभावकारी रूपमा अघि बढ़नेमा कसरी विश्वास गर्ने, उहाँले प्रश्न गर्नुभयो।
3: यो पालिको बजेट नै नयाँ संसद हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु। राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसदकै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने, के नीतिगत र व्यावहारिक कमजोरीहरू छन् त्यो पत्ता लगाउँ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाउँ बिफोर इट्स टु लेट।
0: रासपाकी सांसद समीक्षा बाचकोटाले जेएनजी आन्दोलनमा सहभागी भएकाहरूको माग सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभयो। खोला तार्नेलाई बिर्सनी राज्यको चरित्र हो भन्दै उहाँले सरकारलाई खबरदारी गर्नुभएको हो।
4: खोला तरेर जेएनजीलाई बिर्सन मिल्दैन। जेएनजीको न्यायका लागि जहाँ जहाँ बाधा छन् ती फुकाउन हामी तयार छौ, यो सदन तयार छ। कहाँ सहजीकरण गर्नुपर्ने हो, कहाँ समन्वय गर्नुपर्ने हो, कहाँ विधि र प्रक्रियाको गाँठो फुकाउनु पर्ने हो हामीलाई बताइदिनुहोस्। तर एउटा कुरा स्पष्ट होस्, जेएनजी आन्दोलनको अवमूल्यन गर्ने, त्यसको बलिदानलाई कमजोर पार्ने वा न्यायको मागलाई व्यवस्था गर्ने कसैलाई छुट छैन, किनकि आन्दोलन सकिएको हुन सक्छ तर न्यायको माग सकिएको छैन। सड़क शान्त भएको हुन सक्छ तर पीड़ित परिवार।
0: रासपाकै सांसद शम्भु प्रसाद ढकालले भूकम्प र कोरोना महामारीको जस्तो उद्धार राहत अहिलेको भोटेको सिबाड़ीमा हुन नहुने बताउनुभयो। झापा सुरुङ्गाका व्यवसायी विजय गजुरेलले बाढ़ीबाट अभिभावक गुमाएका 5 बालबालिकाको जिम्मा लिन चाहेको भन्दै यस्तै ठूलो मन अरूले पनि गर्नुपर्ने उहाँको भनाई थियो।
5: अभिभावक गुमाएका बालबालिका र सन्तान गुमाएका बाबाआमाको सुरक्षित र सम्मानपूर्ण व्यवस्थापनमा गजुरेलको झैं दिलले सरकारले काम गरोस्। 2072 भूकम्पमा जस्तै कात्रोमा गोजी हाल्नेहरू, कोविडमा झैं औषधि कुम्ल्याउने ठालुहरू, अनाथ बालबालिकाको व्यापार गर्ने बहुरंगीहरू आफ्नै घरभित्र हुन सक्छन्। उद्धार, उपचार, राहत र पुननिर्माणमा विवेकपूर्ण व्यवस्थापन र निर्ममतापूर्वक नियमन गर्न सभामुख महोदय मार्फत
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। मन्त्री यादवले आज प्रधानमन्त्री वीरेन्द्र शाह समक्ष राजीनामा बुझाउनु भएको हो। मन्त्री यादवले ग्यासको अभावलाई समाधान गर्न नसकेपछि उहाँले हिजो दिएको सार्वजनिक अभिव्यक्तिपछि विवादमा आउनु भएको थियो। आजै नेपाल जेएनजी फ्रन्टले मन्त्री यादवको राजीनामा माग गरेको थियो। फ्रन्टले सरकारका मन्त्रीहरूले आफ्नो कमजोरी ढाक्न कर्मचारी व्यवसायी पत्रकार राष्ट्रिय सभा विपक्षी दल तथा विगतका पुस्तालाई दोष दिइरहेको आरोप लगाएको छ। सरकार बनेको महिनौ हुँदा पनि जनताको आधारभूत आवश्यकता पूरा गर्न नसक्ने 12-13 वर्षका स्कूले विद्यार्थीदेखि वृद्ध वृद्ध र विदेशी पर्यटकसम्म पानीमा भिज्दै घण्टौंसम्म ग्यासको लाइनमा बस्नुपर्ने अवस्था आएको भन्दै फ्रन्टले सरकारको कार्यशैलीप्रति असन्तुष्ट जनाएको छ। जनता समस्यामा पर्दा समेत मन्त्रीहरूले आफ्नो जिम्मेवारी स्वीकार गर्नुको सट्टा अरूमाथि दोष थोपर्ने गरेको फ्रन्टको आरोप छ। फ्रन्टले पछिल्लो चार पाँच महिनाको सरकारको कार्य सम्पादनबाट जनताले सरकारका मन्त्रीहरूको जिम्मेवारी र जवाबदेहिताबारे पर्याप्त बुझिसकेको दावी समेत गरेको छ। संसदमा पनि मन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठेको छ। प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद शाहदुन खातुनले ग्यास तपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्नुपर्ने र एक महिनापछिको टोकन पाएर फर्किनुपर्ने अवस्था रहेका बेला मन्त्रीको राजीनामा समस्याको समाधान नभएको बताउनुभयो। सांसद सीता थपलियाले बोलीमा लगाम लगाउन मन्त्रीहरूलाई सुझाउनुभयो।
6: उद्योग मन्त्रीले राजीनामा त दिइसक्नु भएको छ। हिजो उहाँले आफैले अभिव्यक्ति दिनुभएको कुरा उहाँप्रति नै भारी भएको छ। व्यवसायीहरूलाई पाता फर्काउँछु भन्दै हुनुहुन्थ्यो। उहाँलाई उहाँकै भाषामा भन्नुपर्दा सबै ग्यास नपाएका आम नागरिकहरू मिलेर उहाँलाई नै पाता फर्काएको भए के हुन्थ्यो? त्यसकारणले गर्दा बोलीमा लगाम हुनेहरू मन्त्रीहरू बन्नुपर्छ। आम नागरिकले सहज रूपमा ग्यास पाउनुपर्छ।
1: नेपाल उद्योग वाणिज्य महासंघले पनि ग्यासको आपूर्ति व्यवस्थाबारे उद्योग मन्त्री यादवले उद्योगी व्यवसायीप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। उद्योग समितिको हिजोको बैठकमा मन्त्री यादवले ग्यास आपूर्तिका विषयमा उद्योगी व्यवसायीप्रति लक्षित अभिव्यक्ति दिएको भन्दै महासंघले त्यसलाई आपत्तिजनक गैर जिम्मेवार भनेको हो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका 12 संघीय अस्पतालमा कम्तीमा 50 बट्ने शवगृह बनाउने नीतिगत निर्णय गरेको छ। विपद तथा महाविपदका समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी उक्त क्षमताको शवगृह निर्माण गर्ने मन्त्रीस्तरीय नीतिगत निर्णय गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विगतका विपदका क्रममा शव व्यवस्थापनमा देखिएका कठिनाई र पछिल्लो भटेको सिबाड़ीमा समेत शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा यस्तो पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ। विपद व्यवस्थापन सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्नुपर्ने उहाँको भनाइ छ। मन्त्री मेहताले फोरेन्सिक मेडिसिनको महत्व बढ़दै गएको तथा मेडिको लीगल सम्बन्धी कार्यलाई समेत प्रभावकारी बनाउन शवगृहको क्षमता विस्तार अपरिहार्य रहेको बताउनुभयो। यसले शवको सुरक्षित संरक्षण पहिचान र परीक्षण तथा आवश्यक कानूनी प्रक्रिया व्यवस्थित गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: मार्बल का सीपीपीसी प्रोडक्टहरु अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्टहरु लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
8: सुरक्षा घरको साथ जीवन भरको
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले आत्महत्या रोकथाम तथा मानवाधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ। हरेक वर्ष 10 सेप्टेम्बर अर्थात आजका दिन मनाइने विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा प्रेस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो। आत्महत्या रोकथामका लागि विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो। सन् 2024 देखि 2026 सालसम्मका लागि अर्थात आत्महत्या बारेको कथ्य दृष्टिकोण परिवर्तन गर्ने विषयवस्तु तय गरिएको छ। आयोगको अनुसार नेपालमा प्रत्येक वर्ष हजारौं व्यक्तिले आत्महत्याका कारण जीवन गुमाउनु परेको अवस्था छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष 2081-82 आत्महत्या सम्बन्धी 6852 घटना दर्ता भएका छन् भने आर्थिक वर्ष 2080-81 7221 जनाको आत्महत्याबाट मृत्यु भएको तथ्याङ्क रहेको छ।
0: आगामी असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा 28 वटा रात्री बसले 6 वटा नयाँ रूट मार्फत सेवा दिने भएका छन्। काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख उपप्रमुख र साझेदार अधिकारी बीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। काठमाडौँ उपत्यकामा संविधान दिवसको अवसर पारेर आगामी असोज 3 गतेदेखि उपत्यकाका विस्तारित 6 वटा रूटमा 28 वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय बैठकले गरेको काठमाडौँ महानगरले जनाएको छ।
1: मुस्ताङमा यही भदौ 30 र 31 गते हुने घरपसोङ जलवायु परिवर्तन सम्मेलन 2083 को तयारी अन्तिम चरणमा पुगेको छ। विश्वकै चिन्ता र चासोको विषय बनिरहेको जलवायु परिवर्तनको प्रभाव र स्थानीय समुदायमा पुर्याएको असर लगायतका विषयमा साझा अवधारणा तयार गर्न स्थानीय घरपसोङ गाउँपालिकाले जलवायु सम्मेलनको तयारी गरेको हो। हरित गृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनले पृथ्वीको तापमान वृद्धिले नेपालका हिमाली पहाड़ी र तराईका जिल्लाले भोग्नु परेका जलवायु संकट र त्यसको समुचित व्यवस्थापनका विषयमा सम्मेलनमा गहन बहस हुनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा बहुमत कायम राखे देशका वयस्क नागरिकलाई $5,000 बाँड्ने घोषणा गर्नुभएको छ। टेक्सासको डल्लासमा आयोजित पार्टीको पहिलो मध्य कार्यकाल सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पले यो विवादास्पद प्रस्ताव अघि सार्नु भएको हो। यद्यपि यो योजना कसरी काम गर्छ वा यसका लागि आवश्यक पर्ने रकम कहाँबाट आउँछ भन्ने बारे उहाँले कुनै विस्तृत जानकारी दिनुभएको छैन। उहाँले उक्त रकम अनिवार्य रूपमा अमेरिकाभित्रै खर्च गर्नुपर्ने शर्त भने राख्नु भएको छ। डेमोक्रेट्सहरूले यसलाई तुरन्तै खोक्रो बाचा भनेका छन् भने अन्य धेरैले यस्तो प्रतिज्ञाको कानूनी वैधतामाथि प्रश्न उठाएका छन्। प्रत्येक वयस्क अमेरिकी नागरिकलाई $5,000 नगद वितरण गर्ने योजना कार्यान्वयन गर्दा $1 ट्रिलियन भन्दा बढ़ी खर्च हुने बीबीसीले उल्लेख गरेको छ।
1: नेपाल एसएससी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा आज भएको सेमी फाइनलमा ओमानलाई 87 रनले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिले ब्याटिङमा धर्मराय पनि बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले उपाधि यात्रा तय गरेको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमान 28.1 ओभरमा 60 रनमा समेटियो। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले शानदार बलिङ गरे। लामिछाने र ऐरीले समान 3-3 विकेट लिए। ललित राजवंशी र रोहित पौडेलले दुई विकेट लिए। ओमानका लागि जतिन्दर सिंह र जितेन रमानन्दी बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। जतिन्दरले 25 र जितेनले 13 रन बनाए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रन बनाएको थियो। नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक 51 रनको योगदान गरे। बसीर अहमदले 47 रन बनाए। ओमानका हसनैन शाह र जय ओडेदराले 3-3 मोहम्मद इमरानले 2 विकेट लिए। अब पर्से हुने फाइनलमा संयुक्त अरब इमिरेट्स युएईसँग उपाधिका लागि भिडन्त गर्नेछ। युएई अर्को सेमी फाइनल खेलमा हङकङलाई 7 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यो प्रतियोगिताको उपाधि जित्ने टोली आगामी एसिया कपमा छनौट हुनेछ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जेएनजी आन्दोलन र भटेकुसी बाढ़ीपछिको अवस्थामा सांसद केन्द्रित पुनर्निर्माणमा ढिलाइ भएको भन्दै रासोपाकै सांसद असन्तुष्ट।
0: विवादित अभिव्यक्तिपछि उद्योग मन्त्रीको राजीनामा, बोलीमा लगाम लगाउन सांसदको सुझाव, उद्योगी व्यवसायीको आपत्ति।
1: बाह्र संघीय अस्पतालमा कम्तीमा 50 शव अट्ने शवगृह बनाउने सरकारको निर्णय, मानव अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह।
0: रिपब्लिकनले चुनाव जिते वयस्क अमेरिकीलाई $5,000 बाँड्ने ट्रम्पको घोषणा, रकम अमेरिकाभित्रै खर्च गर्नुपर्ने शर्त।
1: र एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमान विरूद्ध नेपालको शानदार जित, उपाधिका लागि यूएईको सामना गर्ने।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ, नमस्कार।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
9: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
10: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
9: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
10: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
9: पार्वती रिमाल दुलेगौडा रु 10,100,
10: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
9: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
10: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
9: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
10: खिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
9: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
10: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
9: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, लेट्स डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
12: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
12: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
12: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
12: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
13: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
12: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन, सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
13: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
14: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
15: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
14: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
15: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
14: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
17: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
18: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800 58 35 537 र 9800 66 15 800 99।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न। टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: ठाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860705
6: र रामचन्द्र महत 9841616878।
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9855 32475 र 9801 32475।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
13: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
1: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ
14: डाक्टर दिनेश श्रेष्ठ
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
14: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
14: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
15: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
16: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
17: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्र पाइयो।
16: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
17: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
18: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
19: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
18: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
20: क्योइतोको थेदिमु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
21: प्रसाद डिजिटलको प्रस्तुति।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टुडियो टाइम अहिले दिउँसोको 4 बज्यो
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: सिधै
4: मयम चिसा पानी बाट काठमाडौँ बाट
3: मयम चिसा पानी अनि बीचमा नझर्ने
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
3: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
5: हजुर माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363
6: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460076
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
11: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
12: दिदी पनि नमजाइल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
14: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
15: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
16: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
15: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
16: सेवा लिने क्रममा चाहिने जानकारी,
15: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
16: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
15: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
16: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
17: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083
5: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
6: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र
5: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र
6: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र
5: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ
6: विस्तृत जानकारीका लागि सम्पर्क
7: 9846104332 र 9846113939
5: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी टार
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
8: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
9: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
8: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
9: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
8: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
9: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
8: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
9: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
8: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
11: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
12: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
11: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
12: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
13: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950
14: सधैँ नै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
16: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
17: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
18: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
19: र 98678167।
20: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
21: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
20: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
21: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
20: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
21: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
20: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
21: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार,
20: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म,
21: टिम दर्ता शुल्क 500 रुपियाँ।
20: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक,
21: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
20: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4,
21: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
20: थप जानकारीको लागि सम्पर्क 98061166, 98461349304 र 98462626443।

0: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9806-57731।
3: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811-50630 र 97476-80681।
8: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 र दिउँसो 3:00-4:00 डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
9: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065-414-377, मोबाइल 9856-44343।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846-78528 र 9008-16142।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: श्रेया, यो चाया पोतो डन्डीफोरा एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
1: गन्दगी मेडिकल हल।
2: हो, गन्दगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625993069, मोबाइल 9840826926।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
7: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
0: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
10: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
11: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन।
2: रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
0: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420।

0: हरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
1: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
2: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
5: र रामचन्द्र महत 9841168778।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टुडियो साइन
2: अहिले साँझको 5 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
6: नमस्कार रेडियो ढोरबारही 103.8 MHz को साँझ 5 बजे ढोरबारही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबारही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। यही भदौको 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7 अर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति र आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा रहेको छ। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 769 मेगावाट क्षमताका 13 वटा जलविद्युत आयोजना र 24 मेगावाट का 5 वटा सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारणले ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3 अर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। त्यस्तै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ, 33 वटा मोटरेबल पुल पनि बगेका छन् भने 4 वटामा आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 वटा झलुङ्गे पुल मध्ये 53 वटामा क्षति पुगेको छ। सम्भावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ खर्च लाग्ने देखिएको छ। बाढ़ीका कारणले सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनमा 7,570 वटा निजी घरहरू क्षति भएका छन्। यसबाहेक 48 वटा सार्वजनिक भवन 18 वटा विद्यालय 7 वटा स्वास्थ्य संस्था र 30 वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रको लागि 1 अर्ब 3 अर्ब 54 करोड़ 59 लाख रूपियाँ बजेट आवश्यक रहेको जनाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक शाह नियुक्त हुनुहुने भएको छ। गौरी कुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी 4 बाट सांसद शाहलाई नियुक्त गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीको सचिवालय स्रोतले दीपकलाई नियुक्तिको तयारी गरिएको समेत बताइएको छ। शपथ भने आज 5:30 बजेलाई तय गरिएको जनाइएको छ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले मन्त्रीको रूपमा नियुक्त गर्ने व्यवस्था रहेको छ। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा शाहलाई सिफारिश गरिसकिएको छ। उहाँको सिफारिश पत्र राष्ट्रपतिको कार्यालय शीतल निवासमा समेत पुगिसकेको छ। आज मात्रै गौरी कुमारी यादवले उक्त मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। राष्ट्रपति कार्यालयका अनुसार उहाँको पद तथा गोपनीयताको शपथ आजै 5:30 बजे हुने जनाइएको छ। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहिबार बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जानुहुनेछ। प्रधानमन्त्री शाह असोज 6 गते अमेरिका प्रस्थान गर्नुहुनेछ। शुक्रबार नेकपा एमालेको निर्वाचन समस्या तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा 2 फरक प्रतिवेदन पेश हुने भएको छ। यसअघि कार्यदलका संयोजक तथा पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष पेश भइसकेको छ। तर उक्त प्रतिवेदनमाथि छलफल गर्न कुनै बैठक बोलाइएको थिएन। बरू प्रतिवेदनलाई पुनर्लेखन गर्न अध्यक्ष केपी शर्मा ओलीले संयोजक बादललाई नेता प्रदीप गेवालीले सहयोग गर्ने गरी जिम्मेवारी तोक्नु भएको थियो। बादल र पोखरेलको सहकार्यमा तयार पारिएको प्रतिवेदन सार्वजनिक भएपछि उत्पन्न विविध प्रतिक्रियाका आधारमा पुनर्लेखन गरिएको अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो। सोही प्रतिवेदन भोलिको बैठकमा पेश हुने र छलफल चलाइने उक्त सचिवालयको दावी छ। यद्यपि पोखरेलले तयार पारेको प्रतिवेदन पनि पेश हुने भएको छ। यसबारे पत्रकारहरूले राखेको जिज्ञासामा महासचिव शंकर पोखरेलले आफ्नो सहित सहभागितामा तयार भएको प्रतिवेदन पेश हुने कुरामा कुनै प्रश्न गर्नुपर्ने अवस्था नभएको बताउनुभयो। बाहिर कसले के भनेको छ भन्ने कुरा थाहा भएन। पार्टीको निर्णय र निर्देशनमा हामीले तयार पारेको प्रतिवेदन पेश हुन्छ, त्यसैमा छलफल पनि हुन्छ, उहाँले भन्नुभयो। पोखरेल समेतको सहभागितामा तयार भएको प्रतिवेदनमा ओली सहित नेतृत्वको बहिर्गमन लगायतका विषय समेटिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताउनु भएको छ। कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको 45 दिनको पुण्यतिथिमा आज आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई मजबूत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारीपूर्वक अगाडि बढ़नुपर्ने बताउनुभयो। पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु, उहाँले भन्नुभयो। नरम छु र पार्टीभित्र भएका कमी कमजोरीलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्नेछ। त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु। पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोही अनुसार अगाडि बढ्नका लागि आफू सक्रिय रहेको उहाँले बताउनुभयो। देशमा आइपरेको जटिल समयहरूमा नेपाली कांग्रेस जिम्मेवार भएर समस्या समाधान गर्दै आइरहेको बताउँदै थापाले नागरिक माझमा विश्वास र भरोसा जगाउने बताउनुभयो। स्वर्गीय श्रेष्ठले पार्टीलाई मजबूत बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उहाँले बताउनु भएको छ। विपदको समयमा सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाको भनाइ छ। शोकसभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्र राज शर्मा लगायतका वक्ताहरूले स्वर्गीय श्रेष्ठले पार्टीप्रति खेलेको भूमिकाको चर्चा गरेका थिए। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जेएनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको यो अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभा मा समेत चर्को आलोचना भएको थियो। आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उहाँको जिकिर रहेको छ। उहाँले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोणबाट व्याख्या गरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो। मन्त्री गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको समन्वय र सहकार्यलाई अझै प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध भएर लागेको पनि उल्लेख गर्नुभएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डेलीराज भट्ट समक्ष प्रदेश लोकसेवा आयोग गण्डकीको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगले गत आर्थिक वर्ष 2082-83 सम्पादन गरेको काम कार्यवाही र प्रगति समेटिएको 6 औं वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णु प्रसाद रिमालले आज प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहण गरेपछि प्रदेशका प्रमुख भट्टले प्रदेश र स्थानीय तहको कर्मचारीहरूको भर्ना छनौट र सिफारिशको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकोमा आयोगलाई धन्यवाद ज्ञापन गर्नुभयो। यस्तै प्रदेशको लोकसेवा आयोग 2076 दफा 50 बमोजिम निर्दिष्ट समय सीमाभित्र नै आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन तयार गरेको हो। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण माग गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो जानकारी दिनुभएको हो। उहाँले यस घटनाप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको समेत बताउनुभयो। उक्त घटनालाई मन्त्रालयले निकै गम्भीरतापूर्वक लिएको र सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइसकिएको मेहताले बताउनुभयो। छानबिन निष्पक्ष हुने र घटनाको वास्तविक छिट्टै बाहिर ल्याइने पनि मन्त्री मेहताले स्पष्ट पार्नुभएको छ। छानबिनका क्रममा स्वास्थ्य मन्त्री वा अस्पताल प्रशासनको तर्फबाट कुनै पनि प्रकारको गल्ती वा लापरवाही देखिएमा सम्बन्धित जो कोहीलाई पनि प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गरिने मन्त्री मेहताले चेतावनी दिनुभयो। प्रत्येक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमा नै उपचार सम्मान र मानवीय व्यवहार पाउने नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै उहाँले भन्नुभयो, स्वास्थ्य सेवामा नागरिकको विश्वास र अधिकारप्रति मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध रहेको छ। अस्पताल पुगेकी गर्भवती महिलाले समयमा नै भर्ना र उपचार नपाएर अस्पताल परिसर बाहिर नै खुल्ला ठाउँमा बच्चा जन्माउनु परेको भिडियो र समाचार सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रीको यस्तो प्रतिक्रिया र कदम बाहिरिएको हो। तनहु समाज अंगले भोटेकोशी बाढ़ी पहिरो पीड़ितका लागि 15,55,000 आर्थिक सहयोग गरेको छ। भदौको 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि अंगमा रहेका तनहुवासीबाट संकलन रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ। तनहु समाज अंकका उपाध्यक्ष एवं सहयोग संकलन अभियानका संयोजक सुबित गुरूङले छोटो समयमा नै अभियानमा उत्साहजनक सहभागिता जनाउने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विपदको समयमा हङकङमा रहेका तनहुवासीको एकता मानवीय संवेदना र सहयोगी भावनाको उदाहरण समेत प्रस्तुत गर्नुभएको छ। हालै नेपालमा आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि तनहु समाज युकेले 10,01,095 रूपियाँ सहयोग गरेको छ। समाजले संकलन गरेको उक्त रकम बराबरको चेक समाजकी उपाध्यक्ष निर्मला थापाले संघीय अर्थमन्त्री श्रोणी मुवाग्लेलाई हस्तान्तरण गर्नुभएको समाजका महासचिव महेन्द्र आलेले जानकारी दिनुभयो। चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले विपदको समयमा आर्थिक सहयोग प्रदान गर्ने तनहु समाज युकेका सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। समाजका अध्यक्ष सन्त गुरूङको मातृभूमि नेपाल अप्ठ्यारोमा परेको समयमा सहयोग गर्ने महत्वपूर्ण सहयोगी र दाताहरूप्रति आभार व्यक्त गर्नुभएको छ। यसैबीच तनहु समाज युके परिवारले बाढ़ी पहिरोमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ, साथै विस्थापित तथा प्रभावित परिवारप्रति सहानुभूति समेत प्रकट गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति शी जिनपिङ 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउनुहुने भएको छ। चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शी भारत आउन लागेको पुष्टि गर्नुभयो। चीनको विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर 12 र 13 नयाँ दिल्लीमा हुने 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति शी भारत आउनुहुने भएको हो। शीको भारत भ्रमणलाई ध्यानमा राखेर नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै तुगलक रोड क्षेत्रमा करिब 500 सीसीटीभी जडान गरिएको समेत जनाइएको छ। ब्रिक्स विश्वका प्रमुख उद्यमान अर्थतन्त्रहरूको समूह रहेको छ। ब्रिक्स नाम अंग्रेजीको बीआरआईसी र एस अक्षरबाट बनेको, जसको क्रमशः ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकालाई प्रतिनिधित्व गर्ने जनाइएको छ। अब अन्तिममा खेल समाचार। सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनभीएलको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कबडहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा पराजित गरेको हो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जितेको छ। अन्नपूर्णले दोस्रो सेट 25-23, तेस्रो सेट 25-14 र चौथो सेट 25-20 जितेको छ। सगरमाथाले पहिलो सेट 25-21 जितेको छ। अन्नपूर्ण लगातार चौथो जित सहित 12 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा पराजित भएको छ। लीग चरणको अन्तिम दिन अहिले कर्णाली शिवराज र मधेस वरियर्स बीचमा खेल भइरहेको छ। यस्तै बेलुका 7 बजे काठमाडौँ रेड्स र खप्तर फाल्कन्स सुदूरपश्चिम बीच खेल हुनेछ। कर्णाली र काठमाडौँले समान 8 अंक सहित प्लेअफमा स्थान बनाइसकेका छन्। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। हवस्त, यही विविध खबरहरू सँगसँगै साँझ 5 बजेको धरवाही हेडलाइट आजको लागि सकिएको छ। 7 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धरवाही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
7: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
8: चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 0654143121,
9: मोबाइल 9865788634 र 9781107090।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
11: मैडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
12: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
14: हो र त्यस्तो के हुन्छ र त्यहाँ
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
14: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
14: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
13: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
14: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
13: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागन्जकी नगरपालिका दुई कोत्रे तल हो प्रोप्राइटर निशा लामा सम्पर्क 97090343335
15: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
16: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
15: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
17: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921635507
18: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
19: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
20: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
18: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
21: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
17: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोप्राइटर हरिचन्द्र महत मोबाइल 9235527763 र 9660 80715 र रामचन्द्र महत 9461616878 स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ब्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9647153368
22: This is Radio Dhorbarahi 103.8 MHz.

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98560878302 र 98460878302।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856364136 र 9151166136।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
9: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9855612692।
8: सो
12: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
13: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
12: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
13: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
12: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
13: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
12: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
13: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
12: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
13: टिम दर्ता शुल्क 500 रुपियाँ।
12: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा बेपी चोक।
13: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
12: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
12: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: अस्ट्रेलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956999 छ।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा। विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122, 98058 28008 र 98460972046।
8: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
8: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
4: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
8: द्वितीय पुरस्कार रु 15,000,
4: तृतीय पुरस्कार रु 10,000,
8: सान्त्वना पुरस्कार रु 5,000।
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
8: द्वितीय पुरस्कार 5,000
4: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन।

0: समिति 6 र 7
1: सह आयोजक शुक्लागंजगी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
0: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560-31-937
1: सुरेन्द्र श्रेष्ठ 98560-36-136
0: रविन्द्र राज पौडेल 98560-62-888
2: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
3: हेर न आर्यन पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
2: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो
3: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी शर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
2: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241-84-264 र 98141-53-305

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन
2: अहिले साँझको 6 बजे
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
3: खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
4: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
3: प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्री परिषदबाट स्वीकृत, उद्योग मन्त्रीमा दीपक शाहलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिश।
4: राष्ट्रिय सभाबारे दिएको अभिव्यक्तिबारे कानून मन्त्रीले मागिन माफी। सरकार प्रधानमन्त्रीको सल्लाहकारले चलाएको सांसद सिंहको आरोप।
3: बाढ़ीको क्षति पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने सरकारको अनुमान। ऊर्जा र सड़कमा व्यापक क्षति।
4: इरानद्वारा जोर्डनको एयर बेसमा क्षेपतास्त्र प्रहार। 8 वटा अमेरिकी लड़ाकु विमानमा क्षति।
3: र सगरमाथालाई हराउँदै एनबीएलको
4: फाइनलमा प्रवेश।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
4: समाचार अब विस्तारमा। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको 81 औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह सिफारिश हुनुभएको छ। सुनसरी क्षेत्र नम्बर 4 निर्वाचित शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले मन्त्री बनाउन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले दीपक शाहलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गरिसकेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। वहाँको नियुक्ति र शपथ आजै गर्ने तयारी छ। त्यसअघि उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको थियो। गौरी कुमारीको राजीनामापछि रिक्त पदमा शाहलाई जिम्मेवारी दिइने भएको हो। बजारमा ग्यासको आपूर्ति सहज बनाउन नसकेको विवादित अभिव्यक्ति दिएको लगायतका विषयमा निवर्तमान मन्त्री यादवको चर्को आलोचना भएको थियो।
4: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग गर्नुभएको छ। उहाँले जेनजी स्मृति दिवसका अवसरमा नयाँ बानेश्वर स्थित पुरानो संसद भवन अगाडि आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिको संसदीय समितिदेखि संघीय संसदका दुवै बैठकमा आलोचना भएपछि आजको राष्ट्रिय सभाको बैठकमा मन्त्री गौतमले आफ्नो स्वाभिव्यक्तिबारे प्रष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको जिकिर गर्नुभयो। तर उहाँले राष्ट्रिय सभामा आफ्नो पार्टीको बहुमत नभएको कारण चाहेअनुसारको कानून बनाउन नसकेको बताउनु भएको थियो। तर आज उहाँले आफू राजनैतिक व्यक्ति भएकाले अभिव्यक्तिलाई समाचार र सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिदा समस्या भएको बताउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीको सल्लाहकारले चलाएको आरोप लगाउनु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार तथा सचिवालय हावी भएको आरोप लगाउनु भएको हो। उहाँले सरकार संविधानको मर्म विपरीत सञ्चालन भइरहेको आरोप समेत लगाउनुभयो। संसद सिंहले नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री शासन प्रणाली भए पनि व्यवहारमा सल्लाहकारको शासन जस्तो अवस्था देखिएको बताउनुभयो। यस्तो व्यवस्था संविधानको कुन प्रावधानमा आधारित छ भन्दै प्रश्न उठाउनुभयो। प्रधानमन्त्रीको सचिवालयबाट कर्मचारी तथा सुरक्षा निकायका प्रमुखमाथि पटक पटक दबाव दिने काम गरिएको उहाँको आरोप थियो। सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकलाई राति बोलाएर रेड नोटिस जारी गर्न दबाव दिएको उहाँको भनाइ छ। प्रहरी नेतृत्वलाई समेत अपमानित गरिएको उहाँले बताउनुभयो। उहाँले सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ज्वागल पुगेको टिप्पणी पनि गर्नुभयो। उहाँले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता संविधानका प्रमुख आधार भए पनि सरकारले त्यसमाथि निरन्तर प्रहार गरिरहेको बताउनु भएको छ। उहाँले मधेसी समुदायमाथि पनि सरकारले निरन्तर विभेद गरिरहेको आरोप लगाउनु भएको छ। सरकारी नियुक्तिमा समावेशिताको सिद्धान्त पालना नभएको उहाँको भनाइ छ। उहाँले पछिल्लो समय न्यायालय, कर्मचारी र संचारकर्मीलाई धम्की दिने प्रवृत्ति बढ़ेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीको सल्लाहकारले भारतीय र प्रमुखलाई भेटेको दावी समेत गर्नुभएको छ, तर उक्त भेटलाई सार्वजनिक नगरेको आरोप लगाउनुभयो। उहाँले वर्तमान सरकारलाई नाश गर्न एउटै सरकार काफी रहेको बताउनुभयो। उहाँले सरकार र सचिवालय र सल्लाहकार प्रति नभई संसद र जनप्रतिनिधि र संसद प्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो।
4: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छ, रेडियो सुन्दै गर्नु होला।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। सड़क निर्माण नै नगरी नक्कली बिल बनाएर पैसा खाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 10 जना विरूद्ध मुद्दा दायर गरेको छ। धनुषाको धनौजी गाउँपालिका 2 स्थित गौरदाहादेखि लखौरीसम्मको सड़कको काम नै नगरी रकम हिनामिना गरेको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। अख्तियारले धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, लेखपाल राधेश्याम राय, खरिदार अरूण कुमार यादव, वरिष्ठ अहेब उमेर शाह र शिक्षा शाखा प्रमुख अनिल कुमार साहू विरूद्ध मुद्दा दायर गरिएको हो। यस्तै अमृत मीडिया प्राली तथा कम्पनीका संचालक राजेन्द्र यादव, जनकपुर टुडे मीडिया ग्रुप प्रालीका तथा जनकपुर टुडेका प्रधान सम्पादक ब्रिज कुमार यादव, साइन कन्स्ट्रक्सन तथा संचालक विकास प्रसाद यादव, एसकेवाई इन्जिनियरिङ एण्ड ट्रेनिङ प्राली तथा संचालक रामनारायण शाह र असिस्टेन्ट सब इन्जिनियर सुभाष कुमार महरालाई विपक्षी बनाइएको छ। तत्कालीन प्रशासकीय अधिकृत चौधरी सहित सरकारी कर्मचारी र निर्माण कम्पनीले नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोप छ। उनीहरू विरूद्ध 26,64,000 624 रूपियाँ हिनामिना गरेको आरोप लागेको छ। त्यस्तै अमृत मीडिया संचालक राजेन्द्र यादव र जनकपुर टुडेका प्रधान सम्पादक ब्रिज कुमार यादवलाई निर्माण कार्यको ठेक्का सम्बन्धी सूचनाका लागि एउटा मात्रै पत्रिका छापेर सूचना लुकाउने कार्यमा संलग्न भएको आरोप लगाइएको छ। उनीहरू विरूद्ध 2,49,504 रूपियाँ बिगो कायम गरिएको छ।
4: सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालले गेटमा सुत्केरी भएको महिलाको घटनामा छानबिन गरी दोषीलाई कार्यवाही गर्ने जनाएको छ। आज अस्पतालले प्रेस विज्ञप्ति जारी गरी छानबिन समिति गठन गरी दोषी देखिएका व्यक्तिलाई कार्यवाही गर्ने जनाएको। अस्पतालको गेटमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्त संवेदनशील र गम्भीर विषय भएकाले अस्पताल प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ। विज्ञप्तिमा लेखिएको छ, घटनाको वास्तविक तथ्य पत्ता लगाउन अस्पतालले निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढ़ाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी र सम्बन्धित पक्षलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रतिबद्धता जनाएको छ।
3: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चात पुनर्निर्माणका लागि सरकारले 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 769 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। 33 मोटरेबल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73,24,29,60,000 रूपियाँ खर्च लाग्ने देखिएको छ।
4: शेयर बजारमा आज नेप्से परिसूचक 13.85 अंकले घटेको छ। हिजो पनि नेप्से 15.43 अंकले घटेको थियो। आजको कारोबार पछि नेप्से 2531 को बिन्दुमा कायम भएको छ। आज कारोबार रकम घट्यो। हिजो 4,19,00,000,000 को कारोबार भएको बजारमा आज 3,79,00,000,000 को शेयर मात्रै किनबेच भयो। आज 69 कम्पनीको शेयर मूल्य बढ्दा 201 कम्पनीको शेयर मूल्य घट्यो भने 8 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानले जोर्डनको मुआफक साल्टी एयर बेसमा क्षेपास्त्र प्रहार गरेको छ। इरानको आक्रमणका कारण अमेरिकाका धेरैवटा सैन्य विमानमा क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आक्रमणमा लगभग 8 F-15 लडाकु विमानमा धेरै क्षति भएको छ। क्षति पुगेको भए पनि ती विमान अझै सञ्चालन योग्य मानिएको छ। अमेरिकाले सेप्टेम्बर 8 5 इरानी तेल ट्याङ्करमाथि आक्रमण गरेपछि त्यसको जवाफमा इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अड्डा तथा उसका सहयोगी देशका क्षेत्रमा ठूलो संख्यामा ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरिरहेको छ।
4: अब खेल समाचार। अन्नपूर्ण स्पाइकर नेपाल भलिबल लीग एनभीएलको उपाधि नजिक पुगेको छ। 5 खेलबाट 12 अंक जोडेको अन्नपूर्ण अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको। आज भएको लीग चरणको आफ्नो अन्तिम खेलमा सगरमाथा स्म्याक सर्चलाई 3-1 सेटमा पराजित गर्दै अन्नपूर्ण फाइनलमा पुग्यो। काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखे कवडालमा भएको खेलमा अन्नपूर्ण पहिलो सेटमा 21-25 अंकले पछि परे पनि बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पार्यो। अन्नपूर्णले दोस्रो सेट 25-23 र तेस्रो सेट 25-14 तथा चौथो सेट 25-20 ले सगरमाथालाई पराजित गर्यो। लीगमा लगातार तेस्रो हार बेहोरेको सगरमाथा भने लीगबाटै बाहिरिएको छ। साँझ छ बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्री परिषदबाट स्वीकृत। उद्योग मन्त्रीमा दीपक शाहलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिश।
4: राष्ट्रिय सभाबारे दिएको अभिव्यक्तिबारे कानून मन्त्रीले मागिन माफी। सरकार प्रधानमन्त्रीको सल्लाहकारले चलाएको सांसद सिंहको आरोप।
3: बाढ़ीको क्षति पुनर्निर्माणमा 7 अर्ब 23 अर्ब लाग्ने सरकारको अनुमान। ऊर्जा र सड़कमा व्यापक क्षति।
4: इरानद्वारा जोर्डनको एयरबेसमा क्षेपास्त्र प्रहार। 8 अमेरिकी लड़ाकु विमानमा क्षति।
3: र सगरमाथालाई हराउँदै अन्नपूर्ण एनभीएलको फाइनलमा प्रवेश।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
11: मम्मी भोक लाग्यो, खाजा खाम न।
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
11: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
13: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
13: बीजी मोमो हाउस, दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
14: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
13: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
17: तिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
18: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
17: हो र, कहाँ छ र त्यस्तो?
18: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
13: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
19: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
13: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
19: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9001479786716।
13: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
12: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
20: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
12: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कारवास दुलेगौड़ा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
21: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
22: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
21: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
22: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
21: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
22: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
21: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
22: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
21: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
22: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
21: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
22: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
23: सिधै मयाम चिसा पानीबाट काठमाडौँ काठमाडौँबाट
24: मयाम चिसा पानी अनि बिचमा नझर्ने
23: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
24: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
22: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौड़ा ढोरफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663
25: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
26: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
25: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
26: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
27: हेलो
28: कति बन्यो घर अनि ढलान भयो त
29: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
28: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
29: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
30: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
22: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
30: प्रोपाइटर राम भुजेल सम्पर्क 9891505630 र 9746780681
31: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो
32: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
25: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।

0: मान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385522।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
7: ए हो र, ल त ल,
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856021692।
10: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: पुरस्कार
12: सरकार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
13: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
12: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
13: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
12: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
13: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
12: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
13: टिम दर्ता शुल्क 500 रुपियाँ।
12: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बीपी चोक।
13: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
12: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
12: थप जानकारीको लागि सम्पर्क 98061166 98461493004 र 98462626443।

0: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656996।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9808 र 9460769246।
10: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
10: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
5: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
10: द्वितीय पुरस्कार रु 15,000,
5: तृतीय पुरस्कार रु 10,000,
10: सान्त्वना पुरस्कार रु 5,000।
5: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
10: द्वितीय पुरस्कार 5,000
5: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
5: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937,
10: सुरेन्द्र श्रेष्ठ 9856036136,
5: रविन्द्र राज पौडेल 9856062888।
11: 103.8 अन्तर्मनको आवाज।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, झापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुर।

0: फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453305
1: मम्मी भोक लाग्यो खाजा खाम न
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
1: हस मम्मी
3: मैले सुने छोरी ल जाम हिँडा
2: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
2: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
4: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
6: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
4: ए हो र हस् दाई म आजै जान्छु
3: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
7: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
8: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
7: हो र कहाँ छ र त्यस्तो
8: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
9: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
3: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
2: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
6: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
2: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
0: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921683507
10: सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
10: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
10: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
10: मृगौलाको पत्थरी पिसा पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
10: नसा तथा श्वास सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
11: अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
11: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
0: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
13: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबर। प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्री परिषदबाट स्वीकृत बाढ़ीको क्षति पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने सरकारको अनुमान। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव पदबाट राजीनामा, दीपक शाह सिफारिश, शाहले लिए शपथ। गण्डकी प्रदेश प्रमुख समक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश। तनहु समाज युकेद्वारा बाढ़ी पहिरो पीड़ितका लागि 10 लाख रूपियाँ सहयोग। हङकङमा 11 वेल्ड एण्ड रोड शिखर सम्मेलन शुरू। इरान अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि। स्यामर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग एनभीएलको फाइनलमा। अब पूरा समाचार सुन्नुहोस्। प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले असो 6 गतेदेखि 10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। महासभामा प्रधानमन्त्री शाहले भोटे कुशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनुहुनेछ। गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउन निर्णय गरेको थियो। तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तजुर्मा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङगरी पाँचवटा जिल्लाका गरीब पखर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्सालाई नियुक्त गरेको छ। यस्तै बैठकले दुईजना सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुँवरलाई सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको हो। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जेएनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको यो अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभामा समेत चर्को आलोचना भएको थियो। आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उहाँको जिकिर छ। उहाँले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोणबाट व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाउनु भएको हो। मन्त्री गौतमले प्रतिनिधि तथा राष्ट्रिय सभा बीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीको सल्लाहकारले चलाएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद सिंहले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार तथा सचिवालय हावी भएको आरोप लगाउनु भएको हो। उहाँले सरकार संविधानको मर्म विपरीत सञ्चालन भइरहेको बताउनु भएको छ। सांसद सिंहले नेपालको संसदीय व्यवस्थापनमा प्रधानमन्त्री शासन प्रणाली भए पनि व्यवहारमा सल्लाहकारको शासन जस्तो अवस्था देखिएको बताउनु भएको हो। सांसद सिंहले प्रधानमन्त्रीको सचिवालयबाट कर्मचारी तथा सुरक्षा निकायका प्रमुखमाथि पटक पटक दबाव दिने आरोप लगाउनु भएको छ। गणतन्त्र संघीयता समावेशिता र धर्मनिरपेक्षता संविधानका प्रमुख आधार भए पनि सरकारले त्यसमाथि निरन्तर प्रहार गरिरहेको उहाँको भनाई छ। सांसद सिंहले प्रधानमन्त्रीका सल्लाहकारले भारतीय प्रमुखलाई भेटेको पनि दावी गर्नुभएको हो। तर त्यो भेटलाई सार्वजनिक नगरेको उहाँको दावी छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछिको पुननिर्माणका लागि सरकारले 7 अर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत सूची तथा आवश्यकता आंकलन आरडीएनए प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ अनुमान रहेको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ। बाढ़ीबाट 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3 अर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। 33 मोटरेबल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ लाग्ने देखिन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री वालेन्द्र शाह समक्ष वालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँको हिजो प्रतिनिधि सभा अन्तर्गतको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्ता समक्ष अपेक्षित मात्रामा नपुगेको भन्दै यादवले उद्योगी प्रति आक्रोश पोख्नु भएको हो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट महोत्तरी चारमा निर्वाचित यादव गएको चैत्र 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सिफारिस दीपक कुमार शाहले शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्री शाहले शपथ ग्रहण गर्नुभएको हो। शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल लगायतको उपस्थिति रहेको छ। निवर्तमान मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएपछि शाहलाई मन्त्री नियुक्त हुनुभएको हो। रिके राउतको जनमत पार्टीका उपाध्यक्ष बन्नुभएका शाह फागुन 21 को निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो। जलवायु परिवर्तन सम्बन्धी विभिन्न विषयमा काम गरिराखेका उहाँ पार्टीभित्र टेक्निकल नेता मध्ये प्रभावशाली मानिनुहुनेछ। प्रधानमन्त्री वालेन्द्र शाह र नेता अमरेश कुमार सिंह निकट रहेका भनिने उहाँ बालेनकै सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको दावी रहेको छ। शाहले कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई फागुन 21 को निर्वाचनमा हराउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगड्डे भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नु परेको बताउनु भएको छ। दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालको प्रथम महासभालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख अर्यालले यही भदौ 10 गतेको रसुवागढी बाढ़ीमा हजारौं नागरिकले ज्यान गुमाएका, हजारौं बेपत्ता भएका र हजारौं नागरिक घरबारविहीन भएका उल्लेख गर्दै विपत्तिका कारण अरबौंको सम्पत्ति नष्ट हुनुका साथै ठूलो संख्यामा वन्य जन्तुमा समेत असर परेको बताउनु भएको छ। सभामुख अर्यालले जलवायु परिवर्तनको समान भार थिग्न अब नेपाल बाध्य हुन नसक्ने भएकाले नेपाली नागरिकले जलवायु न्याय पाउनु अत्यावश्यक भएकोमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताउनु भएको छ। कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको 45 दिनको पुण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई मजबूत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवार पूर्वक अगाडि बढ़ने बताउनु भएको छ। पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोही अनुसार अगाडि बढ़नुका लागि पनि उहाँ लागि पर्ने बताउनु भएको छ। देशमा आइपरेका जटिल समस्याहरूमा कांग्रेस जिम्मेवार भएर समस्या समाधान गर्दै आइरहेको बताउँदै उहाँले नागरिक माझ विश्वास र भरोसा जगाउने बताउनु भएको छ। स्वर्गीय श्रेष्ठले पार्टीलाई मजबूत बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँको भनाइ छ। विपदको समय सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाको भनाइ छ। शोकसभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतका वक्ताहरूले स्वर्गीय श्रेष्ठले पार्टीप्रति खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो। रसुवामा बाढ़ीमा परि सम्पर्कविहीन भएका नेपाल अरणीको यातायात सेवा प्रणालीको 29 जना मजदूर अझै बेपत्ता रहेका छन्। काठमाडौँको जडीबुटीमा प्रधान कार्यालय रहेको उक्त कम्पनीका 18 बस भने बाढ़ीमा बेपत्ता भएका उक्त प्रालीका कार्यालय प्रमुख विकास लामाले जानकारी दिनुभएको छ। पर्यटक लिएर रसुवा गएका तथा पर्यटक लिएर फर्किने क्रममा रहेका बस बाढ़ीमा परेको उहाँको भनाइ छ। उहाँका अनुसार बाढ़ीमा परिचालक सहित प्रालीका कुल 33 जना मजदूर बेपत्ता भएका छन्। तीमध्ये 3 जना सम्पर्कमा आएका छन् भने 1 जनाको बाढ़ीमा परि मृत्यु भएकोमा निजको सब पनि फेला परेको छ। बाढ़ीमा परि बेपत्ता भएका बसमा कति नेपाली तथा कतिजना विदेशी नागरिक थिए भन्ने बारे पनि यकिन नरहेको जनाइयो। कुछ गण्डकी प्रदेशका प्रदेश प्रमुख दिलीराज भट्ट समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगले गत आर्थिक वर्ष 2082-83 सम्पादन गरेको काम कार्यवाही र प्रगति समेटिएको छैटौं वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णु प्रसाद नेपालले आज प्रदेश प्रमुख समक्ष पेश गर्नु भएको हो। प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख भट्टले प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना छनौट र सिफारिशको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकोमा आयोगलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। प्रदेश लोक सेवा आयोग ऐन 2076 दफा 50 बमोजिम निर्दिष्ट समय सीमाभित्र नै आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन तयार गरी पेश गरेको हो। तपाईं यति बेला साँझ 7 बजेको ढोरवारा हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
14: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
16: हेलो बा,
17: कति बन्यो घर? अनि ढलान भयो त?
18: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
17: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
18: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
19: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
20: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
19: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811-50630 र 9746-80681।
21: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
23: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816-34372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
15: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
23: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510-88461 र सिजन गुरुङ 9705-40900।
24: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
25: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
24: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
25: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
24: ए त्यसो भए त म गइहाले,
25: चिया त पिएर जाऊ।
24: अहिले हतार छ, पछि आउँदै गरौँला है।
1: दीर्घायु फर्निचर शोरूम
25: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
23: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602
4: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
4: दीक्षा ब्युटी पार्लर रे
5: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
4: हो र त्यस्तो के हुन्छ र त्यहाँ
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
5: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
4: एहा थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
5: सुन्दरता देखाउने होइन महसुस गराउने छौ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ प्रोप्राइटर निशा लामा सम्पर्क 97090 34335
13: विश्रामपछि पुनः स्वागत छ ढोलबराई हाइलाइट्समा अब बाँकी समाचारहरू हालै नेपालमा आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार तथा राहतका लागि तनहुँ समाज युकेले रु 10,195,000 रूपियाँ सहयोग गरेको छ समाजले संकलन गरेको उक्त रकम बराबरको चेक समाजकी उपाध्यक्ष निर्मला थापाले संघीय अर्थमन्त्री सुडिम वाग्ले मार्फत हस्तान्तरण गर्नुभएको समाजका महासचिव महेन्द्र आलेले जानकारी दिनुभएको छ चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्ले विपदको समयमा आर्थिक सहयोग प्रदान गर्ने तनहुँ समाज युकेका सम्पूर्ण सदस्यहरू प्रति धन्यवाद व्यक्त गर्नुभएको छ समाजका अध्यक्ष सन्त गुरूङले मातृभूमि नेपाल अप्ठ्यारोमा परेको समयमा सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा दाताहरूप्रति आभार व्यक्त गर्नुभएको छ यसैबीच तनहुँ समाज युके परिवारले बाढ़ी पहिरोमा परि ज्यान गुमाउनेको सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समावेदना व्यक्त गरेको छ साथै विस्थापित तथा प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेको छ तनहु समाज हङकङले भुटेपछि बाढ़ी पहिरो पीड़ितका लागि रू 15,55,000 आर्थिक सहयोग गरेको छ भदौ 10 गते भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि हङकङमा रहेका तनहुवासीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको समाजले जानकारी गराएको छ समाज हङकङको उपाध्यक्ष एवं सहयोग संकलन अभियानका संयोजक सुबित गुरूङले छोटो समयमै अभियानमा उत्साहजनक सहभागिता जनाउने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्नुभएको छ उहाँले विपदको समयमा हङकङमा रहेका तनहुवासीको एकता मानवीय संवेदना र सहयोगी भावनाको उदाहरण प्रस्तुत गर्नुभएको छ तनहुँ क्षेत्र नम्बर 2 सांसद श्रीराम नेउपानेले विपदका समयमा प्रविधि र उपकरणसँगै दृढ़ इच्छाशक्ति प्रभावकारी समन्वय र आशा नै जीवन बचाउने सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेउपानेले भदौ 12 गतेदेखि बिहिबार आज बिहानसम्म त्रिशुली 3A र चिलिमे जलविद्युत आयोजनामा उद्धार तथा सहजीकरणका लागि आफू निरन्तर खटिएको जानकारी दिनुभएको हो उहाँका अनुसार कठिन तथा चुनौतीपूर्ण परिस्थितिका बीच पनि उद्धार टोलीले निरन्तर प्रयास जारी राख्दा त्रिशुली 3A दुईजनाको जीवित उद्धार गर्न सफल भएको छ नेउपानेले अहिले चिलिमे जलविद्युत आयोजनामा पनि उद्धारको आशा पलाएको बताउनु भएको छ सुरुङभित्र फँसेकाहरूको उद्धारका लागि कठिन कठिन परिस्थितिका बावजुद प्रयास जारी रहेको उल्लेख गर्दै उहाँले आशा नमार्न आग्रह गर्नुभएको छ। उहाँले उद्धार तथा खोजी कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राविधिक सहित सम्पूर्ण उद्धारकर्मीहरूको निरन्तर प्रयासको प्रशंसा गर्दै प्रभावकारी समन्वयका साथ उद्धार कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न क्षेत्रमा 1895 घरधुरीमा विद्युत सेवा विस्तार गरेको छ। वितरण केन्द्रका इन्जिनियर दिलबहादुर आलेका अनुसार विद्युत पहुँच विस्तारलाई प्राथमिकता दिँदै जिल्लाका विद्युत सुविधा नपुगेका तथा नयाँ बस्तीमा विद्युत लाइन विस्तार गरिएको हो। नयाँ घरधुरीमा विद्युत सेवा विस्तारसँगै वितरण केन्द्र अन्तर्गत विद्युत ग्राहकको संख्या 82,249 पुगेको छ। दमौली कार्यालय अन्तर्गत 28,829, खैरेन्टार उपवितरण केन्द्र अन्तर्गत 27,417, डुम्रे शाखा अन्तर्गत 12,156, आबुखैरेणी शाखा अन्तर्गत 5,920, थर्पु नोलाइट अन्तर्गत 2,615 र द्विदीपले नोलाइट अन्तर्गत 5,312 ग्राहक रहेका छन्। तनहुँ वितरण केन्द्रले तनहुँ जिल्लाका 10 स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदी रामदीमा निर्माण भएको देशकै पहिलो नमूना टाइड आर्च पुल सुरक्षित देखिएको छ। पुल सेक्टर पोखराले निर्माण गरेको यो कंक्रीट फिल स्टील ट्यूब आर्च ब्रिजको भारवाहन क्षमता परीक्षणमा सुरक्षित देखिएको हो। थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको यो पुल चाइना तथा दुवैमा प्रशस्त रहे पनि नेपालमा बनेको पहिलो पुल रहेको छ। पुल सेक्टर पोखराले गरेको भारवाहन क्षमता परीक्षणमा पुल 30 mm मात्र लच्किएको पुल सेक्टरका प्रमुख कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। उहाँले पुलको 146 mm भारवाहन क्षमता रहेकोमा एकैचोटि 240 टनसम्म ओहोरदोहोर गर्न पुल पूर्ण रूपमा सुरक्षित राखिएको बताउनु भएको छ। तनहुँमा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने उद्देश्यले संचालित स्वर्ण बिन्दु प्राशन सेवाप्रति अभिभावकको आकर्षण बढ़ेको छ। प्रदेश आयुर्वेद चिकित्सालय दमौलीले पुण्य नक्षत्रको अवसरमा संचालित पछिल्लो कार्यक्रमबाट 712 बालबालिका लाभान्वित भएका छन्। साउन महिनामा 378 बालबालिकाले मात्र सेवा लिएकोमा यसपटक सहभागीको संख्या झण्डै दोब्बर पुगेको हो। चिकित्सालयका अनुसार 1-5 वर्ष उमेर समूहका बालबालिकालाई चिकित्सकको प्रत्यक्ष निगरानीमा सोड भस्म घिउ र महको उचित मिश्रणबाट बनेको औषधीय यो खुवाइएको छ। चिकित्सालयका प्रमुख डाक्टर बुद्धि प्रसाद पौडेलका अनुसार बालबालिकाको शारीरिक तौल, उचाइ वृद्धि र बौद्धिक विकासमा प्रभावकारी देखिएकाले स्वर्ण बिन्दु प्रशासन प्रतिको विश्वास तीव्र रूपमा बढ़ेको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व भू राजनैतिक तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढ़िरहेका बेला चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईलाई थप गति दिने उद्देश्यसहित हङकङमा 11 शिखर सम्मेलन शुरू भएको छ। विश्वको 70 देशका 6,000 भन्दा धेरै उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यस सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक सुपर कनेक्टरका रूपमा हङकङलाई प्रस्तुत गरेको छ। सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भू राजनैतिक तनावका बीच बीआरआईले प्रस्ताव गरेको सम्पर्क सञ्जाल, सहकार्य र सहमति सबैभन्दा महत्वपूर्ण औजार भएको बताउनु भएको चिनिया समाचार संस्था सिन्हाबले जनाएको छ। सम्मेलनमा प्रस्तुत तथ्याङ्कले बीआरआई साझेदार देशहरूबीच हङकङको आर्थिक सम्बन्ध नाटकीय रूपमा विस्तार हुँदै गएको देखाएको छ। गएको वर्ष मात्र हङकङ र साझेदार देशहरूबीचको वस्तु व्यापार 17% बढ़ेर 323 अर्ब अमेरिकी डलर पुगेको छ। इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जन भन्दा बढ़ी जहाजहरूमाथि आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किँदा तेलको मूल्य प्रति ब्यारेल 100 रुपियाँ अमेरिकी डलर भन्दा माथि पुगेको जनाएको छ। तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ख्वानी माग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो गो जोन क्षेत्र विस्तार गरेको छ, जहाँ इरानले फेब्रुअरी 28 संयुक्त राज्य अमेरिकासँग युद्ध शुरू भएदेखि यातायात प्रतिबन्धित गरेको छ। अन्तर्राष्ट्रिय सम्झौता ब्रेन्ट क्रूडको मूल्य बिहिबार स्थलीय व्यापारमा प्रति ब्यारेल 101.28 डलर थियो, जुन जुलाई पछि पहिलो पटक 100 डलर भन्दा माथि पुगेको हो। तेहरानको रिभोल्युसनरी गार्डले हर्मुजको जलमार्ग पार गर्ने प्रक्रियामा रहेका दुई अमेरिकी जहाज 8 तेल ट्याङ्कर र 10 अन्य जहाजहरूमा आक्रमण गरेको इरानको सरकारी मीडियाले रिपोर्ट गरेपछि कच्चा तेलको मूल्यमा उछाल आएको जानकारी जनाएको छ। अन्तिममा खेल समाचार, सगरमाथा स्यामर्सलाई हराउँदै अन्नपूर्ण साइकल किङ्स नेपाल भलिबल लिग एनभीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा हराएको हो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जितेको थियो। अन्नपूर्णले दोस्रो सेट 25-23, तेस्रो सेट 25-14 र चौथो सेट 25-20 जितेको छ। सगरमाथाले पहिलो सेट 25-21 जितेको हो। अन्नपूर्ण लगातार चौथो जित सहित 12 अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ। अन्नपूर्ण आफ्नो पहिलो खेलमा पराजित भएको थियो। लीग चरणको अन्तिम दिन अहिले कर्णाली शिवराज र मधेश वरियर्स बीच खेल भइरहेको छ। मधेश प्रतियोगिताबाट बाहिरिसकेको छ। यस्तै बेलुकी 7 बजे काठमाडौँ रेड्स र खप्तड फाल्कन सुदूरपश्चिम खेल्दैछन्। खप्तड प्रतियोगिताबाट बाहिरिसकेको छ। कर्णाली र काठमाडौँले समान 8 अङ्क सहित प्लेअफमा स्थान बनाइसकेका छन्। 6 टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 आइतबार हुनेछ। यिनै खबरहरूसँगै हामी ढोलबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्री परिषदबाट स्वीकृत बाढ़ीको क्षति पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने सरकारको अनुमान। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव पदबाट राजीनामा, दीपक शाह सिफारिश शाहले लिनुभयो आजै शपथ। गण्डकी प्रदेश प्रमुख समक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश, तनहु समाज युकेद्वारा बाढ़ी पहिरो पीड़ितका लागि 10,00,000 रूपियाँ सहयोग। हङकङमा 11 बेल्ट एण्ड रोड शिखर सम्मेलन शुरू, अमेरिका इरान तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि। र सगरमाथा इस्म्याट्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग एनपीएलको फाइनलमा। हवस् त, यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com मा इमेल गर्नुहोस्।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ
0: विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइती भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 065593969।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
10: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
26: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
27: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
10: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैङ्कबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98560-57731, 98066-57731।
28: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
29: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
28: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
29: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
15: अफिसबाट अमितको फोन।
16: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
17: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
18: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
19: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
20: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
21: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
20: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
21: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
22: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
30: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
22: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465410950।
31: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
32: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
31: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
32: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
31: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
18: अन्तर्मनको आवाज।
33: म आफ्नो चित्त बुझौँ, अरूहरूको चित्त दुख्छ, अरूको बुझौँ भने मेरो कुरा कसले बुझ्छ? त्यही हुन थाल्छ फेरि सबले भगवान किन बुझ्छ? प्रार्थना गर्थे म नि छोड्दै, त्यो नि छैन दुःख। ईश्वर तिमी कहाँ बस्छौ मलाई त भनिदेऊ, गरिबको

एक-एकलाई भन्न भन्छ मनमा केही नराखी गलत म होइन आमा गल्ती मान्छु गरे छु चढ्न मन मलाई नि छ बारम्बार म छरेछु कोसिस त गरे केही सकेसम्म।

एउटै ठाउँमा लाग्न थाल्यो आनन्द। कोठामा छिर्छु पहिलो काम गर्छु ढोका बन्द, एकासी सोच्न थाल्छु सब छोडिकी जाउँ अन्त। जाने ठाउँ कतै छैन धेरै नसोच मन भन्छ, साथी नै टन्ने छन् ढाँटी बनाउ छैन कोही, काम पर्दा आफ्नै गर्छन् काम सकेसी कोही न कोही, कोही कोहीलाई मात्रै भने सबैलाई चाहिँ होइन है। सबजना रोए भन्छन् गाना सुन्दा होइन मै, स्वर्ग र नर्क मलाई जानु छैन कतै, मर्छु चाहिँ कहिले होला सोच्दै बस्छु म चाहिँ। मर्न मन छैन मलाई बाँच्न मन छ अझै, एक दिन त पक्कै होला यही नहोला सधैँ। कहिले लाग्छ यो जीवन यतिकै पो बित्छ कि, सुझाव के दिउँ अरूलाई आफै बाँच्छु इज्जत, के नै गर्छु भन्थे ठुलो हुँदा खै त नि, झ्याउलाग्थे सानो हुँदा त्यही रमाइलो रहेछ नि। समय हातमा भए फर्की जान्थे त्यही बेला, हुन दिनाथे कुनै जति गल्ती थिए मेरा, त्यस्तो केही हुन्न थाल्छ भइदियो भने एक फेर, पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर। चाडबाडको बेला मानि खुसी खै कता हराउँछ, आफन्त हरले निकै गर्दैछस् भन्दै सताउँछ, गाउँमाथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ। भन्न मन लाग्छ मुखमै चुप बस्दिन्छ झन् कराउँछ, हप्ताको दिनहरूमा कुर्दै बस्छु शनिबार, शनिबार लुगा धोयो नआयो आयो आइतबार, खडेरी लाग्यो जीवन रसहरू चाहिँ खै।

जसले भन्छ ढङ्गै छैन, पसानी लाग्छ सबको लाग्दैन नि भन्दिन, माया नि गर्छु सबलाई देखाउन चाहिँ जान्दिन, को छ र बुझ्ने मलाई अह कतै देख्दिन, सन्चो बिसन्चो सोध्छन् त्यसलाई माया मान्दिन, झरीको आवाज सुन्दा मन हुन्छ यो हलुको, थाहा छ म नै हुँदै पनि सोध्छु म उनको, प्रगति यता अरूको प्रगति गर्नेहरूको, मलाई नि लाग्छ केही चाहिँ गरौँ तर खै के गरौँ हो, कमाइने कमुदानी खर्च अलि बढी भयो, आकाशको फल हेरेर झर्छ भन्या कति हो, पातागा झर्यो तर फल अझै छ टुप्पोमै, छिमेकका आँखा एकछिन फल नै छैन टुप्पो खै, आफ्नै आवाजमा सुन्छु भाग्य खै तेरो निधारमा, सुत्यो खायो र उठ्यो यस्तै छ मेरो दिनचर्या, लेखेरै दिन सक्छु के हुन्छ यो दिनभरिमा, खुसी नि हुन्छु तर सुत्दाखेरि निन्दरीमा, जिन्दगी

छ। घोटेको घोटे थाके दागहरू मेटिँदैनन्, सबैले माग्छन् मलाई, मलाई पर्दा केही दिँदैनन्। संसारी स्वार्थी छैन, स्वार्थी मात्र मान्छेहरू। नमिल्ने भए यो संसार छाडी जान्थे बरु, आफ्नै हातमा खान्थे बरु मर्नु भन्दा अगाडि। सबुस्तै लाग्छ अचेल भन्नु पर्दा नडाटी।

छन् कति एक दुई दिन सम्झने र हप्ता दिनमा सम्झना बद्लिन्छ सम्बन्ध यस्तै हुन्छ यो मायामा बद्लिन सक्छ भावना हतारमा लिन निर्णय धैर्य एकछिन शान्त बस्नु सोच्न दिन्छु समय यदि म नै या नरहे फरकै पर्छ पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन जन्म दिन्छ।

आँखा चिनेर केही हुँदैन खोल्छु अब यही आँखा के गर्नु पर्ने सप्ताह छ सुरु चाहिँ गर्न बाँकी कसैको चित्त दुखाएमा अहिले माग्छु माफी भर्खर त बुझ्ने भएको छु बाँकी धेरै छ सिक्नलाई नसुनी हुन्न भनी देचुङ लागेको थिएन ठिक मलाई घमण्ड थियो जित्नलाई हारलाई स्वीकार्न सकिन दुःख त सबलाई पर्छ नि चिच्याउँदै बसे म किन फरक पर्दैन म बिना फरक के गर्न खोज्या छु प्रयास पर्याप्तै नगरी प्रगति खै त सोध्या छु बल्ल मबाट म बाँचु यो मने मेरो शक्ति यो सङ्घाली राख्छु सपना पहिला के गर्छु गतिलो नाति हो म आति न यो एक्लोपनलाई सम्झाइदे सुखमा पनि माथि न था चक्काबाट आएको त्यता थिएन मलाई कहाँको त्यो झस्किँदा म त यही नै छु म यस्तै थिएँ र यस्तै छु म जहिले पनि यस्तै हुँ म हिजो पनि मैले थिएँ म भोलि पनि मैले हुँ अरूलाई किन आरोप लाउनु भुल गर्ने त मै नै हुँ मैले बुझ्न सकिन सायद जिन्दगीका पाठहरू सम्हाल्ने सकिन ती साथ दिने हातहरू सुन्न नै चाहिन ती सुन्नै पर्ने बातहरू दोषी म आफै हुँ कसरी मलाई माफ गरू भइदै हुन्थ्यो बापहरू आँसु जान्थ्यो उडेर गन्तव्य खोज्छु अब निष्कर्षमा पुगेर गल्तीहरूलाई भुलेर पाठहरू सिक्छु म ढिलोकै भएको छैन अझैसम्म।

लेख्य हुन रहेछ एक दिनमै ठिकै छु ठिकै म गलत मेरै बुझाइमा छ धेरै हाँस्न ठिक हुन यो भनाइ सोचाइमा छ साँच्चै रुन पर्छ सधैँ हाँस्न पाइन ल रोएसी हाँस्ने पालो पनि आउला होइन र हिजो त रोए रोए आज किन रुनु म गलतकै हुन रहेछ अलि फरक हुनुमा उडी चन्द्र छुनु भन्छन् किन छुनु चन्द्रमा धरती के काम गर्छु छोड्छु धेरै सम्झना गर्छु आफ्नो कर्म म अर्को होइन यही जन्ममा थाहा लाग्छ समय सोचे जस्तो बन्दमा बिरालो बाटोसम्म म पसाई सरिरहेको छु कालो बादल जस्तै थिए पक्री झरी भएको हुँ कर्तव्य बोक्न खोज्दैछु त्यसैले भारी भएको छु हारेको होइन आमा थकाइ मारिरहेको छु आफैलाई सघाइरहेको छु आफ्नै खुट्टामा उभिन म बिसा हिँडिरहन्छु म त्यो एक्लो बनलाई छिन्न त्यो एक्लो बनलाई एक्लै छाडी फर्की फेरि आएको छु बिर्सेको

0: अधिकारी
1: बिर्सेको छैन है, सबैलाई सम्झिरहेको छ।
0: देशको रक्षा गर्ने जति सबै छुटिया छन्, नेता जति सबै छोर देश छुटिया।

0: आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
2: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
1: र 9687168887।
5: खैरने चारमा लाखे नाच प्रतियोगिता 2083
6: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
7: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
6: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
7: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
6: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
7: विस्तृत जानकारीका लागि सम्पर्क
8: 9841104332 र 9841113939।
6: आयोजक श्रीकृष्ण सृजनशील नेवाखला खैरनीटार।
9: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुन।

0: खादी पसल दुलेगौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना।
2: मोबाइल 9800 58 35 537 र 9800 66 15 800 59।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
6: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
7: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
7: त्यसो भए कहाँ जाने त कान्छा?
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
7: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौंडा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856611445 र 9856020445।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9800112475।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो
7: र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855283340 र 9847000787।
13: स्टुडियो लाइन अहिले रातिको 8 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
16: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस बिसौनीको ठिक पारिपट्टि,
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
16: एपी स्टोर, दुलेगौंडा सृजना टोल, बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
7: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
16: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
7: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
16: फोन नम्बर 0564143121,
7: मोबाइल 9605678634 र 9701107090।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ, साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151166636।
13: आज पनि भाटड आयो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
16: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
17: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुधीर गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 र दिउँसो 3:00-4:00 डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
18: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0865443177, मोबाइल 9856443043।
19: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
20: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
19: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
20: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
21: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
22: मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
15: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
23: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
24: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
23: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
24: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
23: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
24: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
23: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
24: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
23: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
24: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
1: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई,
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
22: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
20: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
23: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
0: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
23: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ,
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
23: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
23: मोबाइल 9605678634 र 9701107090।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0665900।
25: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ी पछिको पुनः निर्माणमा 7 खर्ब भन्दा धेरै रूपियाँ लाग्ने सरकारको प्रारम्भिक आकलन,
26: पूर्वाधार विकास त्यही लागि मात्र 4 खर्ब प्लस भएको भएर हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ।
25: सिलिमे जलविद्युत आयोजनामा जारी पछिल्लो उद्धार प्रयासबारे सैनिक प्रवक्ता भन्छन्, अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृहयुद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देव जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाड़ी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौं। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साझेदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याजदर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याजदर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याजदर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुने बारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवाँ निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जना भन्दा बढ़ी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदेछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजापक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिस्टकी श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई सन् 2018 जेल पठाएको थियो। तर एक वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरूद्ध तनाव बढ़ाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
25: साँझपखमा तपाईलाई स्वागत छ। ठूलो विध्वंस मचाएको भदौ 10 गतेको बाढ़ीपछिको पुनः निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
26: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढ़ी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग त्यति पर्याप्त छैन। हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ। विकास साझेदारसँग पनि अनुरोध गर्नुपर्ने हुन्छ। कतिपयको प्रतिबद्धता पनि आएको छ, आउन त अब विस्तारै त्यो प्लस हुँदै जान्छ।
25: दुई चरणमा पुनः निर्माणको योजना सुझाइएको प्रतिवेदन प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
26: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त

0: करोड़ लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन् विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
1: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ। प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एण्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनली भन्न सक्छौँ। तर करिब करिब टेन्टेटिभ त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिया छ। यो यसमा केही वास्तवमा पछि पिडिआई गर्दा त केही थप गर्छ फरक पर्ने त हुन्छ।
0: बाढीबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
2: हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुल्ला भाग छ त्यो ज्यादै नै कमी भएको भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठूलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झार्न नसक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याप्रु बेसीबाट उक्त टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन बाटो तयार भइसकेको अवस्था छ। अब हेभी इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी बाँकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटर सम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
0: भनेको ठूलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो?
2: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुल्ला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
0: त्यो जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो, 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी?
2: करिब 250 मिटर भित्र छिर्न पर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
0: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ? अरू जलविद्युत आयोजनाहरूबाट
2: विशेष गरी यो जुन 3A हामीले 2 जनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लामटाङ र रसअगाडी हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लाग्नु नुवाकोट। हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। शुरूमा कमला रिमाल।
3: अब राहत त अब जति पनि आइराखेका छ पाइराखेका छन् होल्डिङ सेन्टरमा। अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहत नलिँदै हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ। हामीले त्यो पनि भनिराखेका छौँ है। म 9 नम्बर वडा कार्यालय नै हो, मेरो घर नजिकै पर्छ। त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जथाभावी लिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेछ। पीड़ितले चाहिँ जति पाउनु पर्ने नपाउने हो कि जस्तो लाग्छ है।
0: बाढ़ीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती।
4: अलिक केही राहत भएको छ। बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ, ट्विन घरको व्यवस्था छ, झल्लङ्गी पुल चाँडै नै बन्दैछ, रोडहरू अहिले पनि बनिसकेको छैन, अब अझ कयौँ समय लाग्छ बन्नलाई, मान्छेहरू हिँड्ने गोरेडहरू चाहिँ छ, होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ, अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ।

0: चरम अभाव छ अनि लामखुट्टेको पनि त्यस्तै छ किनभने फोहोर मैला जताचुकै भएर यो भाइरल ज्वरो रुवाखोकीहरू अलि तीव्र नै छ।
1: नुवाकोटका बासिन्दाको त्यो पीड़ापछि लागौं र सुवा जहाँका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए।
2: रसपाको मेजर कुरा के भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाक तलमा बसेर केही गरेर आफ्नो परिवार जनहरूसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडेर बस्नु भएको थियो। हाइड्रो पावर त्यही थियो। टुरिज्मको विषय धेरै जस्तो अब मानसोवर जाने बाटो त्यहाँ भएर होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ नै भइहाले। त्यसपछि लाङटाङ जाने पनि त्यहीँबाट भइहाले। अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडी सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाले। त्यसले गर्दा रसुवाको कमसेकम ती जनशक्तिहरू 90% हामीले आज गुमाएको अवस्था हो, मिसिङ भइरहेको अवस्था हो। रसुवालाई यो बाढीले चाहिँ कमसेकम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ। भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले, सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो, सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो र सरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु।
3: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग, त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला, बाहिरका मान्छे कति थियो होला?
2: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1856 छ स्थानीय साथीहरू सूचकको निवेदनको आधारमा। कस्तो भएको छ भने तपाईँको गोसाइकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ, त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन, को यता मुख गर्यो को यता मुख गर्यो भने दौडिरहेको हुन्छन्। अहिलेसम्मको 1849 छ, त्यसमा 10 चाहिँ सनाखत भएको छ। यो त रसुवाको मात्र नेट कुरा गर्दैछु, बाहिर विभिन्न नागरिकहरू विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गर्दा मिसिङ भएको नै 4000+ हाम्रो रिसेन्ट डेटा लास्टमा भएको हामीलाई सूचना पाएको निवेदन आएको सबै मिसिङ भएको नै 4006 छ। र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन, कतिपय चाहिँ नुवाकोटको ढुङ्गे भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसाइकुण्डा जान हिँडेको मान्छे, मानसोवर जान हिँडेका मान्छे, नाका जान हिँडेको मान्छे कतिलाई वासआउट गरी लिएर गयो त्यो त इमेजिन गर्न सकिँदैन। प्राइभेट भेहिकलको भने त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ त्यहाँ। कतिपय कुराहरू चाहिँ कसो स्थानीयले यो घरमा को छ, यो घरमा कतिजना बसेको छ भने माइन्युटली हेर्ने कुरा साथीहरू बिस्तारै तङ्ग्रिँदै हुनुहुन्छ। अब हाम्रो विविध जो जो जे जे धर्मले भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो कुरामा रहनु भयो,
3: सबै परिवारै बेपत्ता भयो, सम्पर्कविहीन भएको या परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने, छिमेकीको थाहा नहुने यो धेरै अझै पनि प्रष्ट तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला? किनकि जनप्रतिनिधिहरू पनि अब यो यस्ता पीड़ामा पर्नु भएको छ, त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि।
2: रसुवामा 5 गाउँपालिका मात्रै 2 गाउँपालिकाको कार्य नै छैन, कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ, सुरक्षाकर्मीको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ, जति बचेछन् रेस्क्यु गर्ने र तथ्याङ्कहरू लिने कति लागिया छ।
1: उनी थिए रसुवाका सांसद मोहन आचार्य प्रदीप बसालसँग कुरा गर्दै। अन्त्यमा एउटा छोटो प्रसंग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो। हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
4: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034656।

0: स्वर्ग निचारमा लाखे नाच प्रतियोगिता 2083
1: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
2: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
1: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क
3: 9841-10432 र 9841-13939।
1: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनीटार।

0: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाह कास्टकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9800535337 र 9800665159।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोल,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
16: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर राजन पौडेल, मोबाइल 9556062029।
21: आज पनि भात डढायो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
22: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
21: नरिसौ न त, डबर हिँड कहाँबाट ल्याउने हो?
22: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
23: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
24: सूचना, स्तनहो सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा, यही भदौ 27 गते शनिबार, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
25: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0564143777, मोबाइल 9556043443।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
15: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिको
24: झण्डा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
25: सेवा अस्पताल दुलेगौडा।

0: हेर्न जानु त जे हेरे त्यही मोह निलाउने खालको छ।
1: कहाँ बनाएछन् रो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
0: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
4: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
4: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
0: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त। खै, ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई, म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
6: एपी स्टोर, दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
12: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
6: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
12: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
6: फोन नम्बर

0: 14321
1: मोबाइल 9865078634 र 9701810790
2: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
9: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
10: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
9: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
10: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
9: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
11: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
12: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
13: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौंडा बस्विसौनीको ठीक पारिपट्टि
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
16: स्टुडियो
17: अहिले रातिको 10 बज्यो।
3: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
18: नमस्कार, राति 10 बजेको ढोरबराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठक असोज 6-10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्व नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटेकोशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनुहुनेछ। भदौ 3 गते मन्त्री परिषद बैठकले राष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्ने विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने प्रधानमन्त्री महासभामा जान लाग्नु भएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जिन्जी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको जनप्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमले यो अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभामा समेत चर्को आलोचना भएको थियो। आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उहाँको जिकिर छ। उहाँले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोणबाट व्याख्या गरिएको भन्दै असन्तुष्टि जगाउनुभयो। मन्त्री गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको समन्वय र सहकार्य अझ प्रभावकारी बनाउन आफूलाई प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। संगालो आमा समूह शुक्ला गण्डकी एक तनहुँले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 43,535 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनाका लागि सो रकम प्रदान गरिएको समूहले जनाएको छ। साथै समाजले हराएकाको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीको सल्लाहकारले चलाएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद सिंहले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार तथा सचिवालय हावी भएको आरोप लगाउनु भएको हो। उहाँले सरकार संविधानको मर्म विपरीत सञ्चालन भइरहेको बताउनुभयो। सांसद सिंहले नेपालको संसदीय व्यवस्थापन प्रधानमन्त्री शासन प्रणाली भए पनि व्यवहारमा सल्लाहकारको शासन जस्तो अवस्था देखिएको बताउनुभयो। सांसद सिंहले प्रधानमन्त्रीको सचिवालयबाट कर्मचारी तथा सुरक्षा निकायका प्रमुखमाथि पटक पटक दबाव दिने गरेको आरोप पनि लगाउनुभयो। गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता संविधानको प्रमुख आधार भए पनि सरकारले त्यसमाथि निरन्तरता प्रहार गरिरहेको उहाँको भनाई छ। सांसद सिंहले प्रधानमन्त्रीका सल्लाहकारले भारतीय र प्रमुखलाई भेटे पनि दावी गर्नुभयो, तर त्यो भेटलाई सार्वजनिक नगरेको उहाँको दावी छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादव सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ्न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभाको अन्तर्गत उद्योग समिति बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगी पाता फर्काउनुपर्ने विवाद व्यक्त अभिव्यक्ति दिनुभएको थियो। सभामुख डोल प्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भएको पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नु परेको बताएका छन्। दक्षिण एसिया वन्यजन्तु कानून निर्माण कार्यान्वयन सञ्जालको प्रथम महासभालाई आज ललितपुरको संशोधन गर्दै सभामुख अर्यालले यही भदौ 10 गतेको रसुवा घड़ी बाढ़ीमा हजारौं नागरिकको ज्यान गुमाएको, हजारौं बेपत्ता भएका र हजारौं नागरिक घरबार विहीन भएका उल्लेख गर्दै विपत्तिका लागि कारण अरबौंको सम्पत्ति नष्ट हुनका साथै ठूलो संख्यामा वन्यजन्तुको समेत असर परेको बताए। सभामुख अर्यालले जलवायु परिवर्तनको असमान भार थिग्न अब नेपाल बाध्य हुन नसक्ने भएकोले नेपाली नागरिकले जलवायु न्याय पाउन अति आवश्यक भएको जोड़ दिए। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्। कांग्रेस स्याङ्जाका पार्टीका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको 45 दिनको पुण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबूत बनाउनका लागि सभापति हैसियतले जिम्मेवारीपूर्वक अगाडि बढ्न बताए। पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोही अनुसार अगाडि बढ्नुका लागि पनि लागि पर्ने उनले बताए। देशमा आइपरेका जटिल समयहरूमा कांग्रेस जिम्मेवारी भएर समस्या समाधान गर्दै आइरहेको बताउँदै उनले नागरिक माझ विश्वास र भरोसा जगाउने बताए। स्वर्गीय श्रेष्ठ पार्टीलाई मजबूत बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उनको भनाई थियो। रसुवामा बाढ़ीमा परि सम्पर्कविहीन भएका नेपाल अरणीको यातायात सेवा प्रणाली 29 जना मजदूर अझै बेपत्ता छन्। काठमाडौँको जडीबुटी प्रधान कार्यालय रहेको उक्त कम्पनी 18 वटा बस पनि बाढ़ीमा बेपत्ता भएका उक्त प्रणाली कार्यालय प्रमुख विकास लामाले जानकारी दिए। पर्यटक लिएर रसुवा गएका तथा पर्यटक लिएर फर्किने क्रममा रहेका बस बाढ़ीमा परेको उनले बताए। उनका अनुसार बाढ़ीमा परि चालक सहित प्रालीका कुल 33 जना मजदूर बेपत्ता भएका थिए। ती मध्ये 3 जना सम्पर्कमा आएका छन् भने 1 जना बाढ़ीमा परि मृत्यु भएकामा निजको शव पनि फेला परेको छ। बाढ़ीमा परि बेपत्ता भएका बसमा कति नेपाली तथा कति जना विदेशी नागरिक थिए भन्ने बारे पनि यकिन नरहेको जनाएको छ। नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीको छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सांसद बरालले आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाएर दावी गर्दै छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गरेका हुन्। सरकारी तथा सार्वजनिक संरचना न्यायालय सुरक्षा निकाय राजनीतिक दलका कार्यालय तथा निजी व्यवसायिक प्रतिष्ठान भएको आगजनी र तोडफोडमा गम्भीर छानबिन गर्नुपर्ने उनको माग छ। उनले सांसद भवनमा आगजनी कसले र किन गर्यो भन्ने विषयमा दोषी पहिचान गर्नुपर्ने बताए। शीतल निवास सिंहदरबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालय लगायतका सरकारी संरचनामा भएको क्षतिको पनि छानबिन हुनुपर्ने उनको भनाई छ। अदालतका भवन नागरिकका अभिलेख तथा प्रमाण नष्ट गर्ने काम गरिएको उनको कथन छ। भदौ 23 र 24 गतेका घटनाको छानबिन दोषीमाथि कार्यवाही र राष्ट्रिय क्षतिको परिपूर्णका लागि प्रतिनिधि सभाको सक्रिय हुनुपर्ने माग गरे। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 परसाही 30 वर्षीय बबिता कुमारी पासवानले गए राती सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको छ। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत प्रशिक्षणका लागि झण्डै 3,200 रूपियाँ खर्च लाग्ने बतायो, तर साथमा 2,000 रुपियाँ मात्रै भएका उहाँको श्रीमान सहयोगको याचना गर्दै अस्पतालमा बाहिर निस्किनुभयो। पैसाको जोही हुन नसकेपछि र अस्पतालका लागि कर्मचारीले समेत वास्ता नगरेपछि बाहिर निस्किनुभयो। पैसाको जोही हुन नसकेपछि र अस्पतालका कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथा पछि बिहान 4:30 बजे सड़क पेटीको नालामाथि नै बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दा समेत अस्पतालका स्वास्थ्यकर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पछि कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई अस्पताल लगेर स्वास्थ्य प्रशिक्षण गरेको छ। ग्यास अभावको विरूद्ध विद्यार्थीहरूले रत्नजन्ने लक्ष्मी क्याम्पस अगाडिको सड़कमै दाउरा खाना पकाएर खाएका छन्। ग्यास अभावको समस्या समाधानका लागि सरकारमाथि दबाव बढ़ाउन अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आज सड़कमै गुन्द्रुक भात पकाएर खाएका हुन्। विद्यार्थी नेता नीरज श्रेष्ठ सरकारले ग्यास आपूर्तिका लागि पहल नगरेको कारण 2 हप्तादेखि घरमा खाना पकाउन नसकेको बताउनुभयो। उहाँले सरकार ग्यास नभए खानाको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो। सरकारले नागरिक र व्यापारी दुवैसँग दमनकारी व्यवहार गरिरहेको श्रेष्ठले आरोप लगाउनुभयो। उहाँ व्यापारीसँग प्रभावकारी समन्वय गरेर सरकारले नागरिकलाई ग्यास वितरण गर्नुपर्ने उहाँको जोड़ छ। उहाँले भन्नुभयो, घरमा खाना नखाएको धेरै दिन भइसक्यो, आज यहाँ कलेज बाहिर खाना पाइरहेका छौं। बाहिर ग्यास नपाएपछि हिजो सिंहदरबार गएका थियौं, ग्यास दिएनन्, प्रहरीले लाठी चार्ज गरेर घाइते बनाएका छन्। सरकारलाई कि त खानाको व्यवस्था गर नभए ग्यास सिलिण्डरको व्यवस्था गर भन्न चाहन्छु। सरकार दमनकारी बनेर अघि बढ़िरहेको छ भन्ने उनको भनाइ छ। देशका विभिन्न पहाड़ी तथा हिमाली जिल्लाबाट बहने ससाना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, शंखुबासभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रे पलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ सिल्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, रूकुम, पूर्व रूकुम, पश्चिम मुस्ताङ, मुगु, बाजुरा, बजाङ, दार्चुला र बैतडी तथा आसपासका जिल्लामा बाढ़ीको जोखिम छ। ती जिल्लामा बहने ससाना नदी, खोला तथा खोल्सामा वर्षाका कारण जलसतह र बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। हस्त, यिनै खबरहरूसँगै राति 10 बजेको ढोल बराई सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी उपस्थित हुनेछौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया विदा हुन्छु। नमस्कार, शुभरात्रि।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर शोरूम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9956602।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई चुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
9: ढोरबाराही हाइलाइट्स को साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
11: गर्छु। फेसबुक पेज राष्ट्रीय

0: पहाडीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1377 जना बाढ़ीको क्षति पुनरुद्धारमा 7 खर्ब 23 अर्ब लाग्ने सरकारको अनुमान। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको पदबाट राजीनामा, नवनियुक्त उद्योग मन्त्री शाहले लिए शपथ। विपदका समयमा ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी सब गृह निर्माण गर्ने। संसदीय विशेष समिति गठनबारे सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको निर्णय। 12 संघीय अस्पतालमा कम्तीमा 50 शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय। रसुवागढी र तातोपानी नाका बन्द भएपछि उत्तरी कोरला नाका पछिल्लो समय मुख्य आयात निर्यात मार्गका रूपमा चलायमान। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार आज बस्ने। कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिने। सहकारी विभागले सहकारी संघहरूलाई नयाँ निक्षेप नलिन र नयाँ कर्जा नदिन तथा बचत ऋणको नयाँ कारोबार नगर्न निर्देश छन्। राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह। डिजिटल मुद्राबाट सम्पत्ति शुद्धिकरण हुने जोखिम उच्च रहेको सरकारी रिपोर्ट सार्वजनिक। नेपालबाट मलेसिया श्रमिक लैजान 250 कम्पनी सूचीकृत। सूचीमा परेका व्यवसायीलाई कानून अनुसार कार्यवाही गर्ने मन्त्रालयको तयारी। रसुवाको भोटेको सिहुँदै त्रिशुली नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री राहत कोषमा 12 अर्ब 63 करोड़ 92 लाख रूपियाँ जम्मा। विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिको असमान भार ठेक्न अब नेपाल बाध्य हुन नसक्ने सभामुख डोलप्रसाद अर्यालको भनाई। चाडपर्वमा चिनी अभाव हुन नदिने सरकारको तयारी। सुपथ मूल्यमा बिक्री गरिदे। आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउने रहेको नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको भनाई। 27 स्थानीय तहका 17,438 गरीब घर परिवारको सूची स्वीकृत। एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु नपर्ने बदलाको प्रतिवेदनको निष्कर्ष। भुटेकोशी बाढ़ीबाट 5 जिल्लाका 16,000 भन्दा बढ़ी घरधुरी प्रभावित। कांग्रेसमा 2 महाधिवेशन हुने पक्का। शेखर शशांक एक ठाउँ तटस्थ बस्ने मूडमा पूर्ण बहादुर। आत्महत्या रोकथाम गर्ने उद्देश्यले राष्ट्रिय संवाद सम्मेलन आयोजना। शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त। तनहु समाज युकेद्वारा बाढ़ी पहिरो पीड़ितका लागि 10 लाख रूपियाँ सहयोग। गण्डकी प्रदेश प्रमुख समीक्षा लोकसेवा आयोगको प्रतिवेदन पेश। तनहु समाज युकेद्वारा बाढ़ी पहिरो पीड़ितका लागि 10 लाख रूपियाँ सहयोग। हङकङमा 11 वेल्ड एण्ड रोड शिखर सम्मेलन शुरू। इरान अमेरिका तनाव सर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि। हर्मुजमा अमेरिका इरानी युद्ध शुरू भए तै ठूलो आक्रमण। इरानको आक्रमणले जोर्डनमा 8 अमेरिकी लडाकू विमानमा क्षति। एनबीएलमा सगरमाथालाई हराउँदै अन्नपूर्ण फाइनलमा पुग्न सफल। अन्नपूर्णसँग सगरमाथा 3-1 सेटमा पराजित। ओमानलाई 60 रनमा अल आउट गर्दै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा। एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको विधाई। अवस्थै नै खबरहरूसँगै आजका लागि ढोरबाराई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित सृष्टि खत्री बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
2: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
12: अनि बिचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9441616878 र दुलेगौडा ढोरफिर्दी छापदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9235526063।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
17: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
18: कता हिँड्नु नि, मिल्क जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
17: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
18: त्यसो भए कहाँ जाने त कान्छा?
17: त्यही धुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
18: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
19: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
18: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंदा आफ्नै निवासमा।
20: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98-560-11-445 र 98-560-20-445।
21: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
22: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
23: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
21: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
18: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
17: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98-235-57-763 र 98-660-80-715
23: र रामचन्द्र महत 98-461-16-878।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
1: फुकै खाए सारै मिठो पकाए त स्वादकै एक पाकेटले पेट भरी नि के हो भन पक्कै
2: यो हो बोनस चाउचाउ।

0: मा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779।
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभी गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
5: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
6: र 9678168।

0: 103.8 अन्तर्मन को आवाज।
1: दिन को संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल भाद्र 26 गते शुक्रबार, भाद्र कृष्ण पक्षको औंसी तिथि, सन् 2026 सेप्टेम्बर 11 तारीख, कुशे औसी भाद्र कृष्ण पक्षको औंसी तिथि रहेको छ।